0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
3: गत 2026 अगस्त 26 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौ। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए एकदम म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सेवा।
5: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
6: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
5: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
6: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
5: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुधकुण्ड नगरपालिका 5 सोलेरी।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunfm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म रेविका राई। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। कृषि र पशुपालनमा नेतृत्व सल्यान गाउँपालिकाको 84 लाख बजेट विनियोजन। दर खाना खानपिन र स्वास्थ्यमा सुरक्षामा ध्यान दिन चिकित्सकको आग्रह। सोलुखुम्बुमा ट्राफिक नियम उल्लंघन गर्ने 18 सवारी साधन कार्यवाहीमा 20,000 राजस्व संकलन। नेपाली कांग्रेसको 15 महाधिवेशनका लागि सोलुखुम्बुमा शुभाराम बस्नेत केन्द्रीय प्रतिनिधि चयन। रसुवा बाढ़ीमा 3,000 बाढ़ीको डीएनए संकलन। फोटेकुसी बाढ़ी हिम पहिरोका कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक। कृष्णवीर सडकमा एकतर्फी गाड़ी सञ्चालन। र श्रीलंकालाई हराउँदै महिला टी20 एशिया कप उपाधि भारतले जित्यो। जिल्लाको निज सल्यान गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि विशेष अनुदान अन्तर्गत आर्थिक विकास क्षेत्रका लागि कृषि तथा पशुपालन सम्बन्धी महत्वपूर्ण योजना र कार्यक्रमहरू छनौट गरेको छ। गाउँपालिकाले स्थानीय कृषकहरूको आय आर्जन वृद्धि, पशु स्वास्थ्य सुरक्षा, आधुनिक प्रक्रिया हस्तान्तरण तथा बाली प्रवर्धनलाई मुख्य प्राथमिकतामा राख्दै विभिन्न शीर्षकमा बजेटको खाका तयार पारेको हो। पशुपालन विकास तथा स्वास्थ्य कार्यक्रमका लागि गाउँपालिकाले कुल 20 लाख रूपियाँ बजेट विनियोजन गरेको थियो। पशु स्वास्थ्य रक्षा र महामारी नियन्त्रणका लागि एन्टिरेबिस, पीपीआर, लम्पी स्किन लगायतका विभिन्न रोग विरूद्धको खोप खरिद, अनुगमन तथा ढुवानीका लागि 3 लाख रूपियाँ र महामारी रोग नियन्त्रण कार्यक्रमका लागि 1 लाख रूपियाँ छुट्याएको थियो। कृषकका गाई भैंसीमा निशुल्क कृत्रिम गर्भधारण सेवा उपलब्ध गराउन पशु प्राविधिक प्रोत्साहनका लागि 1,01,000 रूपियाँ र सुरक्षित पशुपालनका लागि पशु बीमा कृषक प्रोत्साहन कार्यक्रमका लागि 90,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यसका अलावा पशु प्रचार औषधि खरिद तथा ढुवानीमा 94,000 रूपियाँ, कृत्रिम गर्भधारणका लागि आवश्यक सामग्री सिमेन्ट र नाइट्रोजन व्यवस्थापनमा 80,000 रूपियाँ, प्राविधिक उपकरण र सुरक्षा सामग्री खरिदमा 50,000 रूपियाँ, बद्धशाला व्यवस्थापनमा 38,000 रूपियाँ, कुकुर नियन्त्रण उपकरण खरिदमा 60,000 रूपियाँ, इपिडिमियोलोजिकल रिपोर्टिङमा 12,000 रूपियाँ, कार्यक्रम अनुगमन भ्रमणमा 1 लाख रूपियाँ तथा प्राविधिकहरूसँगको मासिक प्रगति समीक्षा एवं कार्यक्रमका लागि 75,000 रूपियाँ बजेट व्यवस्था गरेको छ। त्यसै गरी गाउँपालिकाले कृषि प्रसार तथा बाली प्रवर्धनतर्फ कुल 64,20,000 रूपियाँको महत्वाकांक्षी बजेट स्वीकृत गरेको छ। तरकारी खेतीलाई प्रवर्धन गर्न तरकारी बिउ मिनी किट वितरण कार्यक्रमका लागि 7 लाख रूपियाँ, प्रारम्भिक खेती प्रवर्धनका लागि जैविक विषादी खरिदमा 5 लाख रूपियाँ बजेट छुट्याएको छ। फलफूल विकास अन्तर्गत अमिलो जातका फलफूलमा लाग्ने औषा किरा नियन्त्रण प्रविधि हस्तान्तरण तथा बगैंचा शुद्धिकरणका लागि 5 लाख रूपियाँ, कफी खेती प्रवर्धनका लागि प्रविधि हस्तान्तरणका लागि 4 लाख रूपियाँ, वर्षीय फलफूल बिरूवा वितरणमा 2 लाख रूपियाँ र हिउँदी फलफूल बिरूवा वितरणका लागि 50,000 रूपियाँ बजेट विनियोजन गरेको छ। स्थानीय कृषि प्रवर्धनका लागि रोइथाने तेलहन तथा मसला बाली विकासमा 70,000 रूपियाँ, आकस्मिक बाली प्रकोप सेवामा 1 लाख रूपियाँ, विविध खर्च शीर्षकमा 1 लाख रूपियाँ र प्राविधिकहरूको क्षेत्र अनुगमन एवं फिल्ड खर्चका लागि 2 लाख रूपियाँ छुटाएको छ। तीजको दर खाने दिनमा खानपिन र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन स्वास्थ्य कर्मीहरूले आग्रह गरेका छन्। चाडपर्वका बेला खानपिनमा ध्यान नदिँदा पाचन प्रणालीसँगै समग्र स्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्ने भएकाले खानाको छनौट र मात्रामा सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन्। यसै सन्दर्भमा डाक्टर राजेन्द्र बस्नेतले तीजको दर खाने क्रममा अत्याधिक चिल्लो, बोसोयुक्त र धेरै मसलदार खानेकुरा सेवन नगर्न सुझाव दिनुभएको छ। गैस्ट्रिक क्यामरा तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका व्यक्तिले यस्ता खानेकुरा सेवन नगर्दा झाडापाखा सेवन गर्दा झाडापाखालाई तथा फूड पोइजनिङको जोखिम बढ्न सक्छ। मुटु उच्च रक्तचाप उच्च कोलेस्ट्रोलको समस्या भएका ज्येष्ठ नागरिक तथा अन्य बिरामीहरूले पनि अत्याधिक चिलो र तारेका परिकारबाट टाढा रहनुपर्ने डाक्टर बस्नेतले जानकारी दिनुभएको छ। उहाँले चिलो र मसलादार परिकारको सट्टा फलफूल तथा हलुका पौष्टिक खानेकुरालाई प्राथमिकतामा दिन आग्रह गर्नुभएको छ। चाडपर्वका बेला स्वास्थ्य व्यक्तिका लागि एक दिन व्रत बस्नु स्वास्थ्यका लागि एकदम लाभदायक हुन सक्ने उहाँको भनाई रहेको छ। एक दिन व्रत बस्दा इन्टरमिडियन्ट फास्टिङको जस्तो प्रभाव पर्नुका साथै पाचन प्रणालीले केही समय आराम पाउने उहाँले बताउनु भएको छ। तर दीर्घ रोगी नियमित औषधि सेवन गरिरहेका तथा आसक्त बिरामीहरूले भने चिकित्सकको सल्लाह बिना व्रत बस्न नहुने उहाँको सुझाव रहेको छ। यस्ता व्यक्तिले लामो समयसम्म खाना नखाँदा रगतको ग्लुकोजको मात्रा घट्दै स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने भएकाले विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ।
1: खाने क्रममा चाहिँ चिलो चिजहरू खाँदाखेरि चाहिँ पाचन प्रणालीमा असर गर्ने भयो, साथसाथै मुटु र प्रेसरमा जुन कोलेस्ट्रोलको मात्रा बढाउने हुन्छ र त्यसमा चाहिँ त्यो चिजहरूलाई अलिकति मात्रा कम गरेर फलफुल जाने चिजहरू बढी खानुभयो भने है अथवा होइन चिलो रहित खानेकुराहरूलाई चाहिँ अलिकति बढी फोकस गर्नुभयो भने चाहिँ शरीरको लागि बिल्कुलै फाइदा हुने हुन्छ। र त्यसमा एउटा राम्रो पक्ष के छ भने इन्टरमिडियन्ट फास्टिङको कन्सेप्ट आउँछ, त्यहाँ एक दिन चाहिँ व्रत बस्ने कुराहरू आउँछ र स्वस्थ अवस्थाको मानिसले व्रत बस्नु भनेको राम्रो नै मानिन्छ इन्टरमिडियन्ट फास्टिङ भन्छ र शरीरलाई चाहिँ फाइदाजनक नै हुन्छ। र जो मानिस बिरामी हुनुहुन्छ धेरै क्षेत्रको हुनुहुन्छ लक्षित हुनुहुन्छ उहाँहरूले औषधि खानुहुन्छ भने फेरि फास्टिङले अलिकति नकारात्मक असर गर्ने गर्छ होइन ग्लुकोज मात्रा चाहिँ कम गराउने गर्छ। र ओभरअल हेल्दी मान्छेलाई वयस्क मान्छेलाई स्वस्थ मान्छेलाई चाहिँ फास्टिङ गर्दाखेरि राम्रो हुन्छ। त्यसैले मेरो म्यासेज के को म्यासेज के हो भने चिल्लो चिज मसलादार चिजहरू चाहिँ अलिकति तारेको जानेको चिजहरू चाहिँ कम सेवन गरेर फलफुल जाने चिजहरू र यो चिल्लो कम भएको चिजहरू खाँदाखेरि राम्रो हुन्छ। अब खास गरेर अब पहिला त त्यस्तो खालको चिजहरू खाइदिने थियो, अहिलेको अब वेस्टर्न कल्चरलाई चाहिँ हामीले फलो गर्दै जाँदाखेरि हरेक यस्तो व्रतमा चाहिँ अल्कोहल जन्य चिजहरू होइन मदिरा जन्य चिजहरू बढी मात्रामा सेवन गर्दाखेरि चाहिँ अब मदिरा जन्य चिजले कुनै पनि शरीरमा फाइदा गर्छ।

0: चाहिँ नखाने तर त्यो बेला चाहिँ धेरै मात्रामा खाँदाखेरि चाहिँ हाम्रो शरीरमा अत्याधिक मात्रामा भोमिटिङ भएर बोरियास सिन्ड्रोम भन्छ जुन चाहिँ हाम्रो भोजन नलिएर आमाशय चाहिँ च्याकिने जातले गर्दाखेरि च्याकिने हुन्छ जसले गर्दाखेरि अपरेसन गर्नु पर्ने सम्भव अवस्था आउँछ। सामान्य अवस्था म्यालेरोइज सिन्ड्रोम म्यालेरोइज टियर हुन्छ जुन चाहिँ आमाशय च्यातिएर रगत जाने खालको समस्या देखिन्छ र अब लामो समयसम्म हेरेन मानिसहरूलाई कलेजोको रोग पनि लाग्ने समस्या देखिन्छ। त्यसैले अल्कोहल मदिरा जाने कुनै पनि पदार्थ 1% पनि शरीरमा फाइदा छैन त्यसैले त्यो सेवन नगरेको राम्रो।
1: जिल्ला ट्राफिक प्रहरी कार्यालय सुलुकुमेले ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई कार्यवाही गरी 20,000 रूपियाँ राजस्व संकलन गरेको छ। बारम्बार सूचित गराउन समेत नियम पालन नगरेपछि प्रहरीले एक हप्ताको अवधिमा 18 सवारी साधनलाई कार्यवाहीको दायरामा ल्याएको हो। कार्यवाहीमा परेका सवारी साधनहरूमा 11 जीप तथा कार, 4 मोटरसाइकल, 2 ट्रक, 1 बस र 1 ट्रयाक्टर गरे रहेका छन्। सवारी दुर्घटना न्यूनीकरण र सर्वसाधारणको जीवधन को सुरक्षाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले संचालन गरेको नियमित चेकिङका क्रममा यी सवारी साधनहरू कार्यवाहीमा परेका हुन्। विशेष गरी मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, 200 भन्दा बढ़ी सवारी सवार गर्ने, मादक पदार्थ सेवन मापुसे गरी सवारी साधन चलाउने चालकहरूलाई कार्यवाही गरेको छ। यसै गरी जीपको अघिल्लो सेटमा चालक सहित 2 भन्दा बढ़ी यात्रु राख्ने आवश्यक कागजात साथमा नराखे सवारी हाल्ने क्षमता भन्दा बढ़ी सामान ढुवानी गर्ने ट्रक तथा ट्रयाक्टर र टोकी कुस्तानभन्दा बाहिर सुताभावी पार्किङ गर्ने सवारी साधनहरूलाई समेत कार्यवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशनको तयारीका क्रममा देउवा समूहले सोलुखुम जिल्लाका शुभराम बस्नेतलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले आगामी महाधिवेशन सम्पन्न गराउनका लागि विभिन्न जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरे बमोजिम बस्नेतलाई सोलुखुम्बुको जिम्मेवारी सुम्पिएको हो। नेपाली कांग्रेस 15 केन्द्रीय महाधिवेशन तयारी समितिको भदौ 17 र 18 गते बसेको बैठकले आगामी असोज 15 गते वडा अधिवेशन र मंगिर 21, 22 र 23 गते काठमाडौँमा रहेको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनका गतिविधिहरू सम्पन्न गर्नका लागि असोज 3 गतेभित्र जिल्ला संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका तथा वडा स्तरमा तयारी समितिहरू गठन गर्ने निर्णय गरेको अनुसार देशका विभिन्न जिल्लाहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। यसै क्रममा अन्य जिल्लाहरूमा पनि केन्द्रीय प्रतिनिधिहरूको जिम्मेवारी तोकिएको छ। जस अनुसार पाँचथरमा सूर्य कुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बु, संखोसभामा दीपक खड्का, तेह्रथुममा सीता गुरूङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमट फागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिउडालाई खटाएको छ। रसिया स्थित भोटेकुसीमा आएको विस्तनबाडीमा परिव्यक्ता भएकाहरूको आफन्त तथा सबबाट डीएनए निकाल्ने काम जारी रहेको छ। नेपाल प्रहरीका अनुसार विपत्ता व्यक्तिका आफन्तहरूबाट 1,846 डीएनए स्याम्पल निकालेको छ। त्यस्तै सबबाट 1,286 डीएनए स्याम्पल निकालेको प्रहरी प्रवक्ता तथा डीआईजी अभिम नारायण काफ्रेले जानकारी दिनुभएको छ। अहिलेसम्म जम्मा 3,132 डीएनए नमूना निकालिएको छ। बाढ़ीमा परि अझै 4,089 जना विपत्ता रहेका छन्। अहिलेसम्म 1,388 जनाको शव फेला परेको छ भने जसमध्ये 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। 1,230 शव जमीनमा व्यवस्थापन गरिएको छ। पृथ्वीराज मार्ग अन्तर्गत धादीमा रहेका कृष्ण भीरमा अवरूद्ध सड़क सञ्चालनमा आएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गतेदेखि सड़क भाँसिएको हो। बासीको सड़कभन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्रयाक खोलेर आजदेखि सड़क पूर्ण सञ्चालनमा ल्याएको छ। आज दिउँसो ग्यास बुलेटहरू कृष्णगिरी सड़क पार गराएको छ। क्रयास बुलेट नयाँ ट्रयाक भएर अघि बढ़ाउँदा धादिङकी प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार नेपाली सीमा पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सड़कको अवस्था अपरेक्षण गर्दा ट्रायलका रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याएको हो। सड़कको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाएको छ। सड़कको ग्राभेलिङ र क्याप्सनको काम भनी अझै बाँकी रहेको छ।

भारतले सर्वाधिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कप उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। भारतका लागि सेफाली वर्माले 39 बलमा सर्स 68 रन तथा स्मृति मन्दनाले 50 बलमा 59 रनको योगदान दिएको छ। 184 रनको लक्ष्य पुर्याएको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलरको दबाव सामना गर्नु परेको थियो। श्रीलंकाको टोली 18 ओभर 4 बलमा 111 रनमै अलआउट भएको हो। कप्तान चमारे अथापथुले सर्वाधिक 36 रन बनाएको छ। यी दुई टोली बीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो। हवस्त, बिहान 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मी सँगै म रविता राई विदा हुन्छु। बिहान 10 बजेको सोलो समाचार लिएर फेरि आउँछु। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: नेट पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आएको विनाशकारी बाढ़ी पहिरो भएको ठूलो जनधन को क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रीय विपत्ति को गुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेलुङ शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाषको लुकुन्डु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम गर्छ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
3: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुतकुण्ड नगरपालिका 5 सोलिरी सुनु।

بابو گنی ہم بانی.

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
0: सोलुखुम्बु कानून क्याम्पसमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण 1 गतेदेखि 30 गतेसम्म प्रवेश परीक्षा 8/10 गते नतिजा प्रकाशन 8/11 गते भर्ना म्याथ 8/12 गतेदेखि 8/25 गतेसम्म कक्षा सञ्चालन 7/10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ 7/30 गतेसम्म सब जानकारीका लागि 98/51/05/56 98/41/28/45/46 र 98/42/84/87 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून।

देश नभने नेता मात्र गलत भर होइन, जनता पनि सही र गलत जान्ने बुद्धि छैन। पैसामा सुभाटमा बिकी नराम्रोलाई रोज्छौ, नराम्रोलाई रोज्छौ।

अख्तियार अदालत कानुनकै चल्ने अरबौंको भ्रष्टाचारी सजिलै साथ चल्ने भ्रष्टाचारको पैसा सबै राष्ट्रियकरण गरे त्यही पैसाले मात्रै पनि देश

Spider-Man.

ठाउँ प्रदेश धेरै सम्झौत पाल्दा बढ्यो ऋण नविकास नआम्दानी खर्च मात्रै किन देशको पैसा लुट्छौ अनि विदेशी ऋण मार्छौ जो सत्तामा पुगे पनि देश डुबाउँछ।

जनालाई नि गलत भन्यो भन्यो गलत राजा जनताको नेतृत्व नि असफल छ राजा तन्त्र भन्न नेतृत्व नि नभएको हो हाम्रो पृथ्वी मदन गीति महेन्द्र झैको होला।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्याचर कि मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Hit up, hit up. Man, who knows that they've already got your business, Roger?

0: यौन हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालयको उत्तर प्रदेशद्वारा जनहित

0: कुमु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको वर्षमा सिंहसाप कुल्तारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काफ्री कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768
3: काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाटा खेर पर्ख लिन आउला
4: होइन ए कान्छा गीत गाउँदै कता हिँडिस
5: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
5: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
4: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोखा जापानिज भाषा पढ्ने अनि जापान जाने
5: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
5: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
4: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा
5: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
6: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क 9855017979 र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल किच्चेपाटी काठमाडौँ

0: चतुर्थ गणेश सम्बन्धी सूचना।
1: प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्रुस तुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रुस तुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेतपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक तह संख्या 2, स्टाफ नर्स साइक पाँचौ तह संख्या 1, बायोमेडिकल टेक्निसियन साइक पाँचौ तह संख्या 1। उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकेको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइक पाँचौ तहको लागि ₹700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, भाइ डाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्रुस तुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्रुस सल्लेरी तुलुखुम्बु।
2: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम लोग अभियान
1: साइन चेक सूर्य एफएम स्टूडियो टाइम
2: इट्स 8 AM बिहारको 8 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वारामाई ऑफसेट प्रेस सोलु दुतकुन नगर पालिका 5 सोलु कुंडू
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: सारण पनि सुन्न सक्नुहुन्छ भदौ 10 गते आएको भुटेकोशी बाढीले रसुवा नुवाकोट धादिङ लगायत भुटेकोशी त्रिशुली करिडोरका बस्तीमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ त्यहाँ उद्धार तथा खोजी कार्य अझै पनि चलिरहेको छ सरकारले 5 जिल्लाका 15 पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ युनिसेफका अनुसार 17,000 भन्दा बढी बालबालिका प्रत्यक्ष प्रभावित भएका छन् उनीहरूमा आघात डर असुरक्षा रोग कुपोषण र संरक्षण सम्बन्धी जोखिम बढेको उल्लेख छ आफन्त गुमाएका अझै आफन्तको अवस्था थाहा नभएका घर सम्पत्ति गुमाएका तथा विस्थापित मानिसमा शोक असुरक्षा र गहिरो मानसिक तनावको जोखिम बढ़ेको छ त्यहाँ तत्काल यस्तो आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार शुरू गर्नका लागि सरकार र विभिन्न संघ संस्था पुगेर काम गरे पनि मनो परामर्शको काम अझै कम्तीमा 1 वर्ष त्यस क्षेत्रका समुदायका लागि जरूरी रहेको विज्ञहरूले बताएका छन् रसुवा र नुवाकोटका विभिन्न पालिकामा पुगेर त्यहाँको समुदायलाई मनो परामर्श सेवा दिएर फर्किएका वरिष्ठ मनोविद बासु आचार्यसँग आज हामी आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार र त्यसपछिको मनो परामर्श सेवाका बारेमा कुराकानी गर्छौ नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा जस्तै आघातजन्य अवस्था यसबारे नै अलिकति चर्चा गरौं न के हो यो खासमा
8: यो कहिले नसोचेको नदेखेको नसुनेको नभएको घटना परिघटना अथवा दुर्घटना अचानक मेरो जिन्दगीमा अथवा मेरो परिवारको जिन्दगीमा अकल्पनीय तरिकाले आउँछ र त्यो आएको अवस्था चाहिँ ठेक्न सकिँदैन त्यो अवस्थालाई ट्रमेटिक इभेन्ट भन्छ त्यो ट्रमेटिक इभेन्ट चाहिँ तत्कालको लागि चाहिँ एक्युट स्ट्रेसमा परिणत हुन्छ क्या त्यो इभेन्टले चाहिँ यति तीव्र तनाव ल्याइन्छ कि त्यो तनाव चाहिँ त्यतिखेर वहन गर्न नसक्ने स्थिति हुन्छ त्यसलाई एक्युट स्ट्रेस स्टेज भन्छ त्यो एक्युट स्ट्रेस स्टेज चाहिँ केही 3-4 दिन 5 दिन छ हप्ता 2 हप्तासम्म बस्ने हुन्छ त्यसपछि बिस्तारै धेरैलाई चाहिँ त्यो स्ट्रेस कम हुँदै जान्छ बिस्तारै समयसँगै परिस्थितिसँगै माहौलसँगै र कसै कसैलाई चाहिँ फेरि त्यो स्ट्रेस चाहिँ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरमा रूपान्तरण हुन्छ त्यो भने चाहिँ यति दर्दनाक स्थिति त्यो फ्ल्यासब्याकहरू आइदिने त्यो नाइटमेयरहरू आइदिने गाह्रो भइदिने त्यही झझङ्कहरू आइदिने र हो त्यो ट्रमेटिक इभेन्ट चाहिँ व्यक्तिलाई असहज हुन्छ है भन्ने कारणले अब उनीहरूलाई सपोर्ट चाहिन्छ भन्ने स्टेजलाई चाहिँ साइको सोसल सपोर्ट चाहिने भएर हामी त्यहाँ पुगिहाल्छ
7: जस्तै यहाँले भन्नुभयो यो आघातजन्य अवस्था यो चाहिँ समय परिस्थिति अनुसार घट्दै पनि जान्छ भन्नुभयो कस्ता व्यक्तिलाई चाहिँ समय परिस्थिति अनुसार चाहिँ त्यो बिस्तारै घट्दै जान्छ र कस्तालाई चाहिँ त्यो रहिरहने सम्भावना रहन्छ
8: अब कतिको फ्लेक्सिबल छ भन्ने हुन्छ उसको इमोसन लचक छ कि छैन उसले परिस्थितिलाई स्वीकार्न सकेको छ कि छैन होइन घटना परिघटनालाई उसले ठिक छ यो दुर्घटना हो यो चाहिँ अब विपत्ति हो भन्न सक्छ कि सक्दैन र अरू कुरा त्यो कस्तो बायोलोजिकल फिचरहरू लिएर आएको छ ब्रेन केमिस्ट्रीहरू न्युरो ट्रान्समिटरहरू अरू साइकोलोजिकल फिचरहरू कस्तो छ भने उसको सेल्फ इस्टिम कस्तो छ होइन उसको कग्निसनहरू कस्तो छ सोच्ने तरिका उसको इमोसन रेगुलेट गर्ने स्किल कस्तो छ साइकोलोजिकल फिचर होइन सोसियल फिचर भनेको चाहिँ समाज समुदाय परिवारसँगको उसको पर्सनालिटीको अट्याचमेन्ट कस्तो थियो त्यो आधारले चाहिँ कसैलाई यी सबै कुराहरू सहन स्वीकार्न र त्यसलाई नर्मलाइज गर्न सिक्छन् भने कसै कसैलाई चाहिँ नसक्ने भन्ने हुन्छ त्यो चाहिँ इन्डिभिजुअल डिफरेन्स हुन्छ
7: जस्तो व्यक्ति पछि फरक हुन्छ भन्नुभयो धेरैले यो रसुवा बारी पछि चाहिँ आफ्नो परिवार आफ्ना आफन्तहरू गुमाएको अवस्था छ भने कतिले चाहिँ आफ्नो भौतिक क्षति मात्र बेहोरेका छन् अब यो भौतिक क्षति मात्र बेहोर्ने र पारिवारिक क्षति पनि बेहोरेकाहरूको यो दुइटैले जुन खालका आघात जन्ने अवस्था बेहोर्छन् नि यो त पक्कै फरक होला
8: अब फरक हुन्छ के हुन्छ भने कसैको यो क्षति अनुसारको फरक हुन्छ भने कतिको चाहिँ मेन्टल कन्डिसन अनुसार फरक हुन्छ यहाँ जग्गाको बाली गयो भनेर म अब टिक्न सक्दिनँ भन्ने पनि हुनुहुन्थ्यो जग्गाको बाली मात्रै गयो बाली गयो त्यो जग्गा लगभग बगर भएको छ अब मलाई गाह्रो भएको छ भनेर यस्तो असहज स्थिति भेटेको नै थिएँ भने उहाँको परिवार पनि जानुभयो कति आफन्त हुनुहुन्न र पनि उहाँले खाना बनाउन सहयोग गरेको पनि भेटेको छु खाना बनाउन त्यहाँ सहयोग गरेको त्यहाँ काट्न सहयोग गरेको त्यहाँ हेल्प गर्न सहयोग गरेको अथवा त्यहाँ रेडक्रसबाट र अर्को दुईटा संस्थाबाट मिक्स भएर त्यहाँ हेल्प भइरहेको थियो त्यो भोलिन्टियरमा उहाँ सहभागी भएको पनि भेटेको थिएँ
7: भनेको परिवार
8: गुमाएर उहाँले अनि गाह्रो हुन्थ्यो उहाँलाई सर प्लिज मलाई एकछिन फेरि केही मलाई गफ गर्नु भन्नुहुन्थ्यो अनि एकछिन फेरि हामी बिहान 30 मिनट चाहिँ सेसनमा बस्थ्यो फेरि भन्नु सर प्लिज अब म हेल्प गर्नुहुन्छ मेरो कति मोटिभेसन भन्यो भन्नुहुन्थ्यो यति उहाँ थियौँ नि अब उहाँको कस्तो स्थिति छ र पनि उहाँले सहन सिक्नु भइरहेछ एकजना सर हुनुहुन्थ्यो मेरो बाली गयो बालीको खेत गयो त्यो रोपेको धानहरू गयो तपाईँको खेत पनि गयो भनौँ त खेत बन्दै नभन त अब त्यहाँ सबै मिटिङ होला के होला खेतमा रूपान्तरण गर्ने के होला त्यो स्थितिमा पीड़ित भएको नि पाएँ भने मतलब घटना परिवर्तनलाई विषयवस्तुलाई सहन सिकेको नि पाएँ सहन सिकेको नि पाएँ एकजना परिवारको सदस्य यो भावीको खेल हो हामीले यसलाई धेरै तर्किनु हुँदैन भन्दा एकजना लगभग 83 वर्षको बुवा भावीको खेल हो यो भगवान्को आदेश हो निर्देशन हो भनेको नि पाएँ अनि मैले गर्दाखेरि मेरो परिवारलाई मैले समयमा किन जोगाउन सकिनँ र एक अङ्गभङ्ग भएको थियो एउटा उहाँको श्रीमतीको प्रहरीले त्यत्रो सिटी लाउँदा पनि मैले किन मानिनँ भनेर आफूलाई गिल्ट फिल भएको पनि पाएँ यति पछुताउनु भएको थियो मैले किन मानिनँ म किन अटेर गरेँ भनेको त थियो श्रीमतीलाई मैले जबरजस्ती भयो भने त्यो माथि दानतिर लगिदिनु पर्थ्यो किन लगिनँ भनेर असहजताका साथ एकदम गिल्ट फिल गरेको पनि पाएँ भने अहिले मेरो काम भइरहेछ बटार गयौँ देवीघाट दल कम भइरहेछ भने मतलब मान्छेको इमोसन यस्तो ट्रमेटिक इभेन्टमा कसको लागि एक्युट स्ट्रेस हुने र कसको लागि नर्मलाइज हुने भन्ने कुरा नै इन्डिभिजुअल डिफरेन्स रहेछ
7: हजुर भनेपछि यहाँ दुईटा कुरा जोड्यो एउटा उसको मनोभावना कस्तो छ त्यसमा भर पर्यो अर्को चाहिँ उसको क्षति कतिको भएको छ त्यसमा चाहिँ डिपेन्ड भयो होइन यो दुईटा कुराले चाहिँ जोड दिँदो रहेछ विषयवस्तुमा आघात जन्ने अवस्था भन अथवा मनोसामाजिक अवस्था समस्याहरू आइपर्नेमा जस्तो यहाँले विभिन्न केसहरू भनिरहनु भएको छ होइन यही बीचमा चाहिँ बाल बालिकाको केस चाहिँ कस्तो रह्यो कस्तो देखियो बच्चाहरूको अवस्था उनीहरू
8: यो बेत्रावतीबाट रेस्क्यू गरेर माथि उत्तर गएको क्याम्पमा राखेको बच्चाको म सानो उदाहरण दिन्छु उहाँ एकछिन खेल्नुहुन्छ सानो पाइलाले त्यहाँ क्याम्प राखेको थियो एकछिन खेल्नुहुन्छ त्यसो फेरि एकछिन बसेर हुनुहुन्छ उता गएर उहाँलाई भनिएको छ कि आउनुहुन्छ बाबा आमा अब आउनुहुन्छ आउनुहुन्न भन्नेलाई पनि थाहा छैन अहिले धैर्य गरौँ के हो कन्फर्म छैन अहिले धैर्य गरौँ गर्नुपर्छ खेल्नुपर्छ हामी छौँ भनेर मिलाइराख्नु भएको छ फेरि एकछिन होइन बिचरा उसको मनको स्थिति एकछिन फेरि गएर बल हान्नुहुन्छ मजाले खेल्नुभएको छ बाबुले फेरि एकछिन पछि गएर रुनुभएको छ भने मतलब त्यो बच्चाहरूको जसका लगभग कुनै नै कुनै रूपमा क्षति भएका छन् यदि क्षति नभइरहेको त गुवामासँग बस्थ्यो होला क्याम्पमै गुवामासँग बस्थ्यो होला अथवा आफन्तमा गएर बस्थ्यो होला बच्चाहरू उसको कोहीले अहिलेसम्म नभेटेको कारणले धेरैको स्थिति चाहिँ त्यहाँ झन् पीडादायी छ
7: बच्चाहरू
8: अब के बुझ्ने नै थाहा छैन उनीहरूलाई के बुझ्ने के सोच्ने के ठान्ने अब कसरी मैले

0: रजीवन्ना अझै डरलाग्दो स्थिति आउनेवाला छ सर, तपाईँ के बुझ्नुभयो? तपाईँ जानु घर किन आएको यहाँ हाम्रो गाउँमा? तपाईँ नआउनु, यहाँ त के त यहाँ मान्छेमा आउनेवाला छ, तपाईँलाई थाहा छ भनेका पनि
1: बच्चाहरू
0: मतलब कोही त भन्दै थियो यो धरती भाषण अरे त्यहाँबाट धरती भाषण बच्चाहरूको गर्न पार्ने हुन्छ नि त कुन चाहिने छिमेकीले केले यो अझै के हुन्छ कसो हुन्छ कुरो लाग्यो डरलाग्दो बादल लाग्यो भने पनि अब आउनलाई हो त्यस्तरी बुझाइन्छ। त्यसकारण उनीहरूलाई राम्रोसँग रियालिटी बुझाइदिन, राम्रोसँग उसलाई एकदमै प्रत्यक्ष निगरानीमा सपोर्ट दिनु एकदमै जरुरी छ। कुनै कुनै मात्रै हो बच्चाहरूले एक्सेप्ट गर्न सकेको त्यो घटनालाई।
1: यही मैले अलिकति जोड्न खोजे, जस्तो विद्यालय जान लागेका बाल बालिकाहरू विद्यालय जाँदै गर्दा अथवा विद्यालयमा पढ्दै गर्दा यो घटना भएको छ होइन, भनेपछि अभिभावकबाट टाढिएको अवस्थामा चाहिँ भएको छ घटनाहरू। कतिपय बाल बालिका मैले पनि देखेँ होइन, हेरे त्यो बाढीले बाढी देखेको उसले बाढी आएको देख्यो र उसको एकदम मुटु धड्किरहेको छ, बोल्न नसकेको अवस्था छ, तर उसलाई चाहिँ कहीँ लगेको छैन, त्यही राखिरहेको अवस्था छ भने त्यस्तो बच्चाहरूमा चाहिँ कस्तो खालको समस्याहरू चाहिँ देखिन सक्छ?
0: अब देखिन सक्ने एकदम कममा सक्छ, धेरैमा सक्दैन त्यस्तो प्रब्लमहरू देखिन, किनभने बच्चाहरू पनि त उनीहरूको नि सोच छ, उनीहरूको नि इमोसन छ, बिस्तारै रेगुलेट गर्न सिक्छन्। कोही कोहीमा त अब यसले गर्दा एकदमै ट्रमेटिक असहजता, यसले गर्दा डिप्रेस मुडहरू, यसले गर्दा कसैको जवाबमा एङ्जाइटी, यसले गर्दा पढ्नुमा चाहिँ समस्याहरू, कुनै अब अगाडि बढ्नै नसक्ने, यसले गर्दा अगाडि कि अब के गर्ने भन्ने कुराको समस्या, वाट इफ को पीर, अब के होला भन्ने पीर, यी समग्र पीर हुनुहुन्छ। त्यसकारण त असेसमेन्ट जरुरी छ, अब चाहिँ एक एकलाई असेसमेन्ट गर्न जरुरी छ। सिम्टम देखेकालाई त घरमै परिगयो, तर सिम्टम नदेखेकाहरूलाई पनि उसको मेन्टल कन्डिसन कस्तो छ, किन सबै ट्रमामा फेस गरिरहेका छन् नि त, मेन्टल कन्डिसन कस्तो छ, उसलाई कस्तो खाले मूल्याङ्कनहरू जरुरी छ, कस्तो खाले इन्टरभेन्सनहरू चाहिन्छ भनेर मेन्टल हेल्थमा काम गर्ने राम्रो संस्थाहरू पनि त्यहाँ जोडिसक्नु भएको छ। लगभग हामी त त्यो 10 गते नै बटार पुगेका थियौँ, 2 बजीतिर पुगिसकेका थियौँ म हाम्रो टिम। अनि अहिले यो दुईटा विशेष गरी नुवाकोट र उता माथि त्रिशुरमाथि के अरे रसुवामा टिपिओ नेपाल पुगेर काम सुरु गरिसकेको छ, पिक्स पनि सुरु गरेको छ सायद, अर्को रेड क्रसले, सेभ द चिल्ड्रेनले, अनि सिभेन पनि पुगेको छ, अर्को हाम्रो सिएमसी पनि पुगेको छ, कोसिस पनि पुगेको छ भनौँ न,
1: भनेपछि सबै जो जो यो भनौँ न यो मानसिक स्वास्थ्यमा लागिराख्नु भएको छ उहाँहरू सबैजना यो बेला चाहिँ व्यक्तिगत रूपमै पनि सरकारसँग जोडिएर अथवा व्यक्तिगत रूपमा नै पुगिरहनु
0: भएको छ। सोमपिन भन्ने हाम्रो संस्था छ, मेन्टल हेल्थ प्रोफेसनल एसोसिएसन, त्यो टिम रेडी भइसकेको छ उहाँ। अर्को भनेको चाहिँ युवा मन्त्रालयबाट यो राष्ट्रिय युवा परिषदको टिमहरूको लागि पीएफएको लागि प्लानहरू भइसकेका छ। अर्को मनोपिङ विमर्शकर्ता महासंघ छ एउटा है, त्यो महासंघले यसरी काम गरे म त यस्तो हेर्नु महासंघलाई पिएको थियो नि त, महासंघ जुन यो मनोविमर्शकर्ता 6 महिना साइकोसोसल काउन्सिलिङकाहरू साथीहरू हेपिएको होइन, अलिकति भ्यालु नमानिएको अहिले फ्रन्ट लाइनमा बसेर काम गरिरहेका छन् भने मतलब अब यतिखेर चाहिँदो रहेछ भन्ने कुरा, यतिखेर चाहिँ सबै दक्षताहरूको जरुरी रहेछ भन्ने कुरा यो बाढीले सिकायो।
1: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं आघात गर्ने अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका विषयमा चर्चा गर्नको लागि हामीसँग हुनुहुन्छ मनोविद वासु आचार्य। म फेरि पनि कुराकानीलाई जोड्न चाहन्छु, जस्तो यहाँले भर्खरै पीएफएको कुरा गर्नुभयो मनोवैज्ञानिक प्राथमिक उपचार, अलिकति प्रश्चय दिनुहोला यो कस्तो खालको उपचार हो?
0: फर्स्ट एड भन्ने बित्तिकै सबैभन्दा छिटो आवश्यकता परेको नपरेको महसुस गरेर दिने उपचार दुईटा हो, एउटा फिजियोलोजिकल भयो एउटा साइकोलोजिकल। फिजियोलोजिकल उपचारको प्रोसेसहरू पनि यी लिङ्क गरिदिने छिटो हुन्छ, उसलाई केही न केही जोखिमबाट जोगाउनलाई भूमिका खेल्ने हो भने साइकोलोजिकलको चाहिँ महत्वपूर्ण पीएफएको एकदम थिम भने चाहिँ के हो भने कोही न कोही यो ट्रमामा परेका विशेष गरी भूकम्प, बाढी जन्ने आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर उसको विषयहरू हेरेर उसका कुराहरू सुनेर आवश्यकता छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनलाई पीएफए भनेर नामाकरण गरेको छ। भनेको त्यो विषय, त्यो घटना, त्यो दुर्घटना, त्यो अभिघात जन्य अवस्थाहरू हेरेर त्यसपछि त्यो हेरिसकेपछि त्यो घटना परिघटनाका विषयहरू

0: नर्मली फेरि साइकोलोजिकल असेसमेन्ट भनेको चाहिँ सुनेरै हुन्छ क्या, यो अरू अरू देखिँदैन नि त, मनको पीड़ा त देखिँदैन, मनको पीड़ा त छानेर थाहा हुँदैन, मनको पीड़ाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन। सबभन्दा राम्रो उसको इभ्यालुएसनल टेस्ट भनेकै क्वेशन एन्सर, र क्वेशन एन्सर गर्दाखेरि व्यक्तिगत कुरा सुनेर अनि त्यो अवस्थामा उसको थट, इमोशन, फिलिङ्स, बिहेभियर र उसको फिजिकल सिम्टम, यी चारवटा विशेष गरी थर्ट, इमोसन, फिजिकल सिम्टम र बिहेभियरलाई एनालाइसिस गरेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, उसको फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुबडुब छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा नेगेटिभ थटहरू आएको छ, म सक्दिनँ, मलाई के भयो, मलाई किन यस्तो, मलाई बाँच्न मन लागेन, अथवा म थेक्न सकिनँ यो पीड़ा, अथवा मलाई झल्झलकोहरू धेर आए, अब जुनको हकमा, अब जस्तै सामान्य क्षति भएको हकमा, ला अब किन भएन, मेरो जिन्दगी यस्तो नभए नि हुन्थ्यो, अब दर्दना घटनामा मै पो दोषी हुँ कि मै पो अपराधी हुँ, एकजनाले त के भन्नुहुन्छ म अपराधी हुँ, किन भन्दा मेरो नेग्लिजेन्सले गर्दाखेरि म यो क्षति भएको, मैले श्रीमतीलाई किन त्यो सुन्निन पठाएँ, म चाहिँ भागेँ श्रीमतीलाई सुन्निन पठाएँ, किन भने मैले त्यो म अपराधी हुन्छ, म बाँच्नु मेरो के अर्थ छ र भनेको हजुर भने त्यो अपराध विरुद्धले त नि दुर्घटना घटाउन सकिन्छ नि त, किनभने त्यतिखेरको डिसिजन त राइट र रङ नै हुँदैन थियो, दिमागले जे जे निर्णय निर्देशन गरेर त्यही गर्नु हो बिचरा, यत्रो डरलाग्दो घटना घट्छ भनेर उहाँले सोच्नु भएन, यदि त्यो थाहा पाएको त बिचरा उहाँले किन गर्नुहुन्छ,
1: त्यो त कसैलाई पनि त थाहा थिएन
0: थिएन, त्यस कारण अब बाँच्नेहरू त बाँच्नु पर्यो नि त, तर उहाँले के बुझ्नु, होइन म बाँचेको कुनै अर्थ छैन भन्नु, बुझ्नु म बाँचेको अर्थ छैन, भर्खर भर्खर बिहे भएको अरे, अनिखेर त्यो अब त्यस्तो अवस्थामा पीएफए उहाँले नपाएदेखि त दुर्घटना घट्छ नि, अरू असहजता निन्द्र लागेको छैन, अरू असहजता डर लागेको छ, फेरि डर लागेको छ, अरू बच्चाहरूको हकमा यी के भन्छ कम्युनिकेसन राम्रो नपाएर विचार इन्फर्मेसन राम्रो नपाएर नहुने नहुने धरती फाट्छ र के हुन्छ भनेर उनीहरू टर्चरमा बसिरहेछन्, भनेको यिनीहरूलाई व्यक्तिलाई हामीले यिनै कुरा सुनेर यिनै कुरा मनन गरेर अनि आवश्यक छ कि छैन भनेर झन् विज्ञसँग लगेर विशेष गरी साइकोलोजिकल इन्टरभेन्सन गर्न सक्ने, असेसमेन्ट गर्न सक्ने, विशेष गरी साइकोथेरापी र काउन्सिलिङ गर्न सक्ने, अब उस्तै परिस्थितिमा मेडिसिन सपोर्ट दिनुपर्ने साइकेट्रिस्टहरू भेट्न सक्ने जरुरी छ, होइन कि अब्जर्भेसन मात्रै जरुरी छ, अब्जर्भेसन मात्रै राखे हुन्छ कि होइन, उसलाई विशेष इन्टरभेन्सन चाहिन्छ कि होइन, प्रत्यक्ष निगरानीमा चाहिन्छ कि होइन, एडमिसनै चाहिन्छ, औ एका दुईको हकमा त रिहेबिलिटेसन सेन्टर पो चाहिन्छ कि, किनकि त्यो ट्रमा त उसले ठिक गर्न सक्दैन भन्ने आधारमा गरिने एउटा व्यवस्थित र स्तरीय एउटा प्लानलाई साइकोलोजिकल फर्स्ट एड भनिन्छ।
1: हजुर, जुन यो पीएफए साइकोलोजिस्ट यो मनोवैज्ञानिक प्राथमिक उपचार होइन, यो मनोवैज्ञानिक प्राथमिक उपचारमा जो जुट्नुहुन्छ खट्नुहुन्छ त्यो कुन तहकोले चाहिँ, यो अघि यहाँले भन्नुभयो कि मनोविमर्शकर्ता उहाँहरूले गर्नुहुन्छ कि साइकोलोजिस्टहरू अथवा मनोविद मनोचिकित्सक कुन तहकोले गर्नुहुन्छ यो?
0: अब पीएफए चाहिँ अहिलेलाई पीएफए को तालिम लिएका जो कोहीले गर्न पाइने भनिएको छ, किन भन्दा पीएफए को ट्रेनिङ चाहिँ विशेष गरी अब आफ्नो उच्च शिक्षा सकेका साथीहरू जसरी दुई दिने तीन दिने जो बेसिक स्किलहरू त्यो यो लुक लिङ भन्छ क्या, यो कन्सेप्ट बुझेको र पीड़ा बुझेको र धेरै सिकाउन नखोज्ने अनि सुन्न मात्रै खोज्ने आवश्यकता महसुस गरेपछि आफ्नो सुपरभाइजरलाई अथवा आफ्नो मनोविदलाई जोड़ दिन सक्ने गरी जुन ट्रेनिङ लिनुभएको छ उहाँ जो कोहीले गर्न पाउनुहुन्छ र गर्नै नै पर्छ, उहाँहरूले किन गर्नुपर्छ भने अब यत्रो त उहाँ त सबै ठाउँमा साइकोलोजिस्ट पुग्न सक्नुहुन्न, सबै ठाउँमा साइकोलोजिस्ट पुग्न सक्नुहुन्न, सेल्टरमा पुग्न सक्नुहुन्न, घर घरमा पुग्न सक्नुहुन्न, सकिँदैन नि त, किन सीमित हुनुहुन्छ साइकोलोजिस्ट साइकाट्रिस्टहरू, भने मतलब त्यो आवश्यकता महसुस गरेर उहाँलाई त्यो लिङ्क गरिदिने जो जो स्किलहरू डेभलप भएका ट्रेनर ट्रेनिङ लिने साथीहरू हुनुहुन्छ जसले गर्ने हुन्छ गर्नुपर्छ, जसलाई त झन् छ महिना साइको सोसल काउन्सिलिङ लिनेले त त्यो त अनिवार्य हो, उहाँले त नगर्नै पाइँदैन, गर्नै पर्ने भन्ने हुन्छ है, अनि होइन दुई दिने तीन दिने साथीहरूले जुन यति मात्रै बेसी कुरा नलेजहरू थाहा भएकोले गर्ने र सपोर्ट गर्ने भन्ने हुन्छ।
1: अब यो मनोवैज्ञानिक प्राथमिक उपचार जुन चाहिँ यो आघातजन्य अवस्थामा चाहिँ तत्काल शुरू गरिहाल्नुपर्छ, तत्काल शुरू गर्दाखेरि चाहिँ जुन अघि यहाँले भन्नुभयो कि लुक लिसन लिङ्क होइन, यो तीनवटा पक्ष चाहिँ किन जरूरी छ र कस्तो अवस्थामा चाहिँ यो गरिहाल्ने त?
0: अब हेर्दाखेरि प्रब्लमेटिक देखिएको छैन भने त्यहाँ पीएफए दिनु जरुरी हुँदैन यात्रा नै, किनभने घटना त सबै ठाउँमा घट्यो त्यो त्यो एरियामा, तर कतिलाई चाहिँ त्यो घटना चाहिँ नर्मल भएको छ त्यसलाई लिएर ठिक छ परिवारले सिद्धियो गाह्रो हो त्यही पनि हामी उठ्छौँ भन्ने छ, कतिलाई चाहिँ त्यो कुराले गर्दा यति गाह्रो भएको छ म्याम है। अब एकजना म्याम हुनुहुन्छ जिर्जिनामा, अब मैले कसरी मिलाउनु अब यत्रो ऋणसँग, ट्रक गयो आफ्नो श्रीमान जानुभयो त्यो ट्रकमा, अनि खेर छोरीहरू छन् दुईटा, छोरीको अब कसरी अगाडि बढ्नु भन्नुलाई पनि सजिलो छ त, आफूलाई कति गाह्रो छ, सरकारले के गर्ने के नगर्ने केही पनि थाहा छैन, घटना अलि असहज स्थितिहरू म सक्दिनँ होला, विषयवस्तुलाई होइन म नर्मलाइज गर्न सक्दिनँ, समयले नै मलाई कहाँ सिकाउला र मलाई केही राहत पनि चाहिँदैन, मलाई कसैको केही साथ पनि चाहिँदैन है, बस म के गर्छु मलाई पनि थाहा छैन, म कसरी अगाडि बढ्छु केही पनि थाहा छैन भन्ने म्याम हुनुहुन्छ। अब उहाँलाई पीएफए नदिएको भए उहाँको भोलिको इमोसन अझै बढ्दै जान्थ्यो कि, पर्सि झन् थप निर्णय समस्या पर्थ्यो कि, निकोसी गरेर उहाँलाई एकदमै मनै अब मेरो भाग्य नै रहन्छ भन्नुहुन्थ्यो म्यामले, त्यसले गर्दा झन् असहज हुन्थ्यो कि भने, मतलब उहाँलाई जे पीएफए सपोर्ट पाइसकेपछि त्यहाँ जिल्लीको हस्पिटलमा हामी गएर लिङ्क गरिदिउँ, त्यहाँ चाहिँ गएर डक्टरले बेसिक एउटा अहिले आवश्यकता जस्तो महसुस भयो उहाँलाई सामान्य एक्सरसाइज चलाउनु पर्छ होला, रातिकोलाई चाहिँ एउटा बेन चलाउनु पर्छ कि भनेर एनालाइसिस गरिदिनु भएको छ भने, मतलब आवश्यकता अनुसार कसैलाई सुन्न उसको उसका मनमा लागेका भावनाहरू, उसको मनमा आएका कुराहरू, उसका तर्कहरू, उसलाई लागेका विचारहरू सुनिसकेपछि मूल्याङ्कन गर्न सकिन्छ। जस्तै अहिलेलाई मलाई ठिकै छ, म भोलि सम्पर्क गर्छु भन्नुभएको छ एकजनाले, मलाई अहिले ठिकै छ सर, मलाई ठिक छ किनभने मेरो परिवार छैन मलाई ठिक छ, तर मेरो बुवालाई एकचोटि गएर भेट्दिनु न भन्नुभएको छ, त्यो त सुनेरै भयो नि त होइन, नसुने भए त कसले के आवश्यकता पर्छ थाहा नै हुँदैन, बुवालाई गएर भेट्दा अनिखेर अब क्रिया गरौँ कि नगरौँ, अब गरौँ छ आउँछ कि नगरौँ, सबैले गरिसके क्रिया सुरु गरिसके क्रिया घरमा गरिसके धेरैले गरिसके, म गरौँ कि नगरौँ भन्नुहुन्थ्यो। एकजना म्याम हुनुहुन्थ्यो, 4 महिनाको बच्चा रहेछ, म अहिले क्रिया गर्दै गर्दिनँ, मलाई कसैले कन्भिन्स नगर्नु भन्नु दादाहरूलाई भन्नुभएको, दादा आइसिगार्जनलाई त भन, अनि जेठाजु ससुरा प्लिज मलाई कुरै नगरौँ अहिले क्रिया गर्ने विषयमा, मसँग यो विषयमा गफै नगर्नु, जे जे भयो भयो त्यो अहिले त्यो पछिल्ला कुरा, तर क्रिया गर्ने कुरा पनि मसँग केही पनि गफ नगर्नु भनेर,
1: यस्तो अवस्थामा चाहिँ उहाँहरूको निर्णयलाई नै हामीले चाहिँ सही निर्णय भनेर चाहिँ अहिलेलाई चाहिँ त्यसमा परिवार साथी छरछिमे कसैबाट पनि दबाव दिनु भएन
0: र किनभने उहाँको तर्क पनि त ठिक छ नि त, अहिले क्रिया गर्न किन हतार गर्ने, यो त केही भइ पोहाल्छ कि,
1: धर्मले पनि भन्छ के अरे 12 वर्षसम्म कुर्नु भन्ने नियम होइन,
0: अहिले हतार नगरौँ किनभने यो मनले मानेको छैन भनेपछि अरू त घटना परिघटनालाई विस्तार नर्मलाइज गर्न सिके, तर म्यामले नर्मलाइज गर्नु पनि भएको छैन र त्यो कुरालाई गर्दा केही अरू थप अगाडि बढ्नु पनि केही कर्म नै नगरौँ भने परिवारले मलाई प्रेसर गर्न खोज्दै हुन्थ्यो कि कन्भिन्स गर्नु भन्दा, अब मेरो कन्भिन्स गर्ने त्यसरी भएन कि, अहिले समस्यामा श्रीमती हुनुहुन्छ भने श्रीमतीको इमोसन जसरी रेगुलेट हुन्छ त्यसै गरी बिहेभ गर्नुपर्छ, होइन भने अहिले तपाईँको क्रिया कर्मले गर्दा बुहारीको थप असहज भयो भने कसको जिम्मा भनेपछि उहाँहरू चाहिँ कन्भिन्स हुनु ठिक छ, बुहारीले जे भन्नुहुन्छ त्यही भनेर, त्यो पनि त पीएफएको एउटा कन्सेप्ट हो।
1: भनेपछि मनोवैज्ञानिक प्राथमिक उपचार भनेको जसलाई आघात जन्ने अवस्था समस्या भोगिरहेको छ उहाँलाई पनि चाहियो, जसलाई चाहिँ त्यो समस्या भोगेका छैनन् तर उहाँको वातावरणमा उहाँसँगै हुनुहुन्छ होइन, उहाँहरूलाई पनि यो चाहिने स्थिति रह्यो
0: चाहियो, अर्को पनि जोडे म्याम बाहिर हुनुहुन्छ दुबईमा, उहाँले केही उहाँको कोही न उहाँको न बटारका न त्रिसुली कोही कहाँ केही पनि हुनुहुन्न, उहाँलाई त्यो भिडियो हेरेर निन्दामा असर परेर यति गाह्रो भयो त्यो, उहाँलाई त पीएफए चाहियो, उहाँलाई किन चाहियो भने उहाँले चाहिँ त्यो ट्रमेटिक इभेन्टलाई त्यो देखेको कुरालाई लिएर आफ्नो असहजतापछि अब म के गरौं भन्दा अब अनलाइनमा हामीले यो गर्नु अहिलेलाई केही समय कुर्नु सहनु होइन भने चाहिँ तपाईँले नजिक हस्पिटल गएर केही दिनको लागि चाहिँ निन्द्रा भयो भने सपोर्ट बेन्जु भयो भने लिनु किन तपाईँ निन्द्रा चाहिन्छ त्यसरी लिङ्क गरियो भने मतलब लिङ्क गरिदिनु पर्ने छ कि छैन भनेर आवश्यकता एनालाइसिस गर्नु र त्यो लिङ्क गर्नु पऱ्यो भने गर्ने नगर्नु पऱ्यो भने नगरिदिनु पीएफए।
1: हामी यतिखेर कार्यक्रम बदलिँदो नेपालमा छौँ र कार्यक्रम बदलिँदो नेपालमा आज हामी आघात जन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका बारेमा चर्चा गरिरहेका छौँ, विशेष गरेर त्यहाँ मनोपरामर्श लिमाको लागि मनोवैज्ञानिक प्राथमिक उपचारका लागि त्यही पुगेर त्यहाँको वस्तुस्थिति बुझेर आउनुभएका मनोविद बासु आचार्यसँग हामी कुराकानी गरिरहेका छौं। अब जस्तो बच्चाहरूको केस अघि यहाँले भन्नुभयो नि बाल बालिकाहरू फरक फरक हुन्छ, अझ 10 वर्षदेखि कमकालाई एउटा हिसाबले हेर्नु पर्यो, 10 देखि 18 सम्मलाई एउटा हिसाबले हेर्नुपर्छ हामीले यो बेला।
0: 18 वर्षको हेर्दा हेर्नु अब जस्तै 12, 10, 11, 18 वर्ष एडोलेसेन्स एजलाई नै ध्यान दिनु पर्यो, उनीहरूको इमोसन रेगुलेट गर्ने क्षमता कस्तो छ ध्यान दिनु पर्यो। झन् गाह्रो स्थिति हुन्छ त्यो एडोलेसेन्समा चाहिँ, त्यो बचपना त बच्चालाई त त्यो केही पनि थाहा हुँदैन, 10 देखि 12 वर्ष त के हो चाहिँ थाहा हुन्छ नि त, फेरि अब ला भोलि के होला, त्यो बच्चालाई त त्यतिसम्मको कग्निसन डेभलप भइसकेको हुँदैन, उसलाई त झन् अलिक सजिलोसँग केही न केही डिल गर्न सकिन्छ। झन् जब रेगुलेट गर्न क्षमता हराएको हर्मोन डिसब्यालेन्स भएको कारणले, विशेष गरी टेस्टोस्टेरोनको कारणले, अथवा सबै यो ब्रेनले सबै सही गलत छुट्याइसकेको, यो हो होइन यो हुन सक्छ सक्दैन भनेर छुट्याउने क्षमता भइसकेका एडोलेसेन्सहरूलाई झन् विशेष प्राथमिकता चाहिन्छ। उनीहरू त भोलि गएर कुनै कुनै भागमा त यस्तो अल्कोहल बस्ने सम्भावना हुन्छ, डिप्रेस हुने सम्भावना हुन्छ, लोनलीनेस फिल गर्ने सम्भावना हुन्छ, भनेर उमेर अनुसार प्रकृति अनुसार क्षमता अनुसार माहौल अनुसार त्यो एनालाइसिस गर्ने क्षमता भएका दक्ष व्यक्तिहरूले पीएफए गर्नुपर्ने भनिन्छ।
1: जस्तो बाल बालिकालाई दिँदाखेरि चाहिँ मनोसामाजिक परामर्श चाहिँ कस्तो खालको दिने, ती 10 वर्षभन्दा कमकालाई र 10 देखि 18 वर्षको
0: सारा बच्चाहरूलाई त अहिले जोगाउन मात्रै भूमिका खेल्ने, उनीहरू जोगाउनु मुख्य भन्ने मतलब डेली लाइफमा उसलाई इन्गेज गराउँदै उसलाई जोगाउँदै केही दुर्घटना नघट्नको लागि भूमिका खेल्दै बेला बेला उसलाई गरेर भएका यिनै यादहरू मम्मीहरूको खोजहरू हुन्छ नि उसको मनले खोज्छ नि त्यो अवस्थालाई चाहिँ थमथमाइदिने प्रकारका स्किलहरू डेभलप गरिदिनुपर्छ भने अलिकति यो जुन म्याचुरिटी आइसकेका ग्रोथ अफ डेभलपमेन्ट राम्रोसँग भइसकेका ब्रेनहरू अथवा हड्डी मांसपेशीहरू विशेष गरी मोरल फ्याक्टर कम्युनिटी फ्याक्टर इमोसनल फ्याक्टरहरू होइन यी पर्सनालिटी फ्याक्टरहरूको लागि चाहिँ उनीहरू बिस्तारै एक्सेप्टेन्स ट्रेनिङहरू लगाइदिनुपर्छ, स्वीकार्न सिकाइदिनुपर्छ, विशेष गरी टोलरेन्स स्किलहरू डेभलप गराइदिनुपर्छ। अनि अर्को कुरा त्यो कसरी हुन्छ, आफूलाई अहिले प्रेजेन्टमा मात्रै सजिलो बनाउनु पर्ने स्किलहरू सपोर्ट गरिदिनुपर्छ भने अब त्योभन्दा माथिको उमेरहरूको लागि चाहिँ उनीहरूलाई चाहिने भनेको चाहिँ विशेष गरी एक्सेप्टेन्स, विशेष गरी अब अलिकति घटना पछि के हुन्छ सबै सम्हाल्न सक्ने स्किल। एकजना भाइ त यति तर्किनु भएको थियो अनि हामी पिएफए गयौँ, गइसकेपछि सक्यौँ त्यो त्यो सेसन एकछिन बसेँ, सर ल अब मैले म मेरो बुवालाई थेक्छु भन्नुभयो, एकजना म थेक्छु त्यो चाहिँ नौकुण्डको एकजना तामाङ बस्तीको हुनुहुन्थ्यो, म थेक्छु नि सर, अब हो त नि साँच्ची मैले कस्तो म कति साह्रो इमोसनल भएको थेक्छु म सबैलाई थेक्छु भन्नु भन्नुभयो भने मतलब
1: तर मैले यही जोड्नु खोजेँ, जस्तो कतिपय अवस्थामा चाहिँ यो किशोर अवस्थामा म ठेक्छु म गर्न सक्छु म स्वीकार्छु भनेर यी शब्दहरू बोलिरह हुन्छ तर उसको भित्री मनमा चाहिँ फेरि अर्कै हुन्छ, यो कतिको गाह्रो हुन्छ।
0: मैले अहिले भनेको छु 25+ भाइ हो तर किशोर अवस्थामा सक्छु भन्छ नसक्ने आधारण धेरै हुन्छ, किनभने उसको म्याचुरिटीले सक्दैन, उसको स्किल डेभलप भइसकेको हुँदैन, उसले राम्रोसँग आफूलाई त चिन्न सकिरहेको हुँदैन, बिचरा उसले अरू व्यवहार के थिएको होस्, सक्छु भनेर त्यो सेल्फ कन्फिडेन्सहरू बढेर तर बिहेभियरले नसक्ने उदाहरणहरू भएर मिस्टेक भएर धेरै छन्, त्यहाँ पनि ध्यान दिनुपर्छ। त्यस कारण त अब हामी यस्तै एनजिओ आइएनजिओहरू यस्ता गभर्मेन्टले लगाएका संस्थाहरू चाहिँ सकेसम्म अबको 1 वर्ष 2 वर्ष त्यही स्थापित भइदिनुपर्छ त्यही।
1: भनेपछि यो पीएफए चाहिँ जस्तो हामीले खोजेका थियौँ नि पीएफए भने त 10 दिन 15 दिन 1 महिना दिएर फर्किने पो हो कि होइन रहेछ?
0: होइन नि, पीएफए दिइसकेपछि त अब त्यो त्यसपछि असेसमेन्ट हुन्छ, लेखाजोखा हुन्छ, विशेष गरी साइकोलोजिकल टेस्टिङहरू हुन्छ, हिस्ट्रीहरू लिनु भनिन्छ होइन, केस फर्मुलेसनहरू हुन्छ, त्यसपछि विभिन्न डिएसएम फोर आइसिडी10लाई एनालाइसिस गरेर इन्टरभ्यूहरू हुन्छ, त्यसपछि त्यो पीएफए दिएर सल्टेकोहरूको एक अर्को, पहिले पीएफए दिनु नपरेको अब फेरि पछि गएर समस्या भएको अर्को, पीएफए दिनु नपरेको थियो केही पनि प्रब्लम थिएन ठिक थियो तर पछि गएर त ल अचानक अर्को समस्या देखिदियो भन्नेहरूको लागि चाहिँ सेल्टर अथवा संस्था अथवा हस्पिटल अथवा विशेष ट्रिटमेन्ट प्लान चाहिँ अब केही समयलाई स्थापित हुनै पर्छ, नभए भने पीएफएले त ल ठिक छ एकछिन त फर्स्ट एड न हो प्राथमिक उपचार न हो उसको लागि चाहिँ अब लामो समयसम्म ट्रिटमेन्ट गर्नुपर्छ भने लामोसम्म मेडिसिन चलाइनु पर्छ भने लामोसम्म काउन्सिलिङमा बस्दिनु पर्छ भने लामोसम्म अब प्रब्लम भएकाहरूलाई मात्रै प्रब्लम होइन नि त अरू अरू समस्या भएकाहरू तर अहिले प्रब्लम नभएर भोलि प्रब्लम देखिनेहरूको चाहिँ मूल्याङ्कन गरिनु पर्दैन र पर्छ नि अब पीएफएले सपोर्ट गरिदिइसकेकाहरूलाई फेरि त्यो पीएफए त फर्स्ट फेज अरू छ सपोर्टहरू चाहिने सम्भावना बढी हुन्छ नि त्यस कारण त प्रत्यक्ष निगरानीमा सपोर्टमा त्यही भएर प्रत्येक गाउँपालिकामा एउटा सक्यो भने दुईटा अथवा सेल्टरमा अनिवार्य रूपमा संस्था बस्नै पर्छ होइन भने चाहिँ के हुन्छ अधुरो भइदिन्छ अधुरो सपोर्ट त त्यो एकछिनको लागि मात्रै हुन्छ
1: भनेपछि यो प्राथमिक उपचार जस्तो शरीरमा कुनै घाउ चोटपटक लाग्यो भने तत्काललाई केही समय उपचार गर्यो एकछिनलाई उपचार गर्यो एक दिनलाई उपचार गर्यो सक्यो है तर मनको उपचार त धेरै लामो समयसम्म जानुपर्ने रहेछ सर
0: अनि तर शरीरको हकमा पनि लामो र ठूलो घाउ चोट लागेको छ भने फर्स्ट एड त गरियो तर त्यसलाई सधैँ अरू थप्पो चाहिन्छ कि अझै त्यस्तै गरी मनको घाउ पनि शरीरको भन्दा झन् पीडादायी हुन्छ कतिखेर मेरो थट कुन आइदिन्छ के थाहा कतिखेर मलाई पछुतो हुन्छ कतिखेर मलाई रिस उठ्या छ एकजना यति रिस उठ्या छ उहाँलाई चाहिँ त्यो रिस कसैलाई उठ्याएन त्यो बिचरा चाहिँ ट्रमामा परेपछि कोही हुन्छ पछुताउने कोही हुनु दुखी हुने कोही मेनिक भएको पनि छन् उन्माद बढेर पुरै त्यो अलिकति अलिक मेनिकेसन गरेर क्या पुरै यो त भगवान्ले आने यो त के भन्छ यो त भगवान्को खेल हो भन्ने हाँस्दै तपाईँको क्षति भइरहेको छ कुन चाहिँ सिम्टमहरू आएका छन् सबै डिप्रेस हुँदैनन् सबै के भन्छ एन्सियस हुँदैनन् सबै गिल्ट फिल गर्दैनन् सबै सेल्फ ब्लेम गर्दैनन् नि के हुन्छ के हुन्छ
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका बारेमा कुराकानी गरिरहेका छौ वरिष्ठ मनोवैद्य बासु आचार्यसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सपना तपाईँको साथ हाम्रो नेपाल ब्याङ्क सवारी कर्ज नेपाल ब्याङ्क

0: हाम्रो क्षति दर्दन भएको छ त्यो क्षतिकल्ले व्यवहारलाई र त्यो छुट्टै कुरो, तर हामी चाहिँ मानसिक रूपमा चाहिँ हामी चाहिँ अब चाहिँ सक्षम हुनु पर्ने रहेछ र हुन्छौ भन्दा हामी छ तपाईँलाई ल कमिटमेन्ट गरेर गयौँ, तर तपाईँ सक्नुहुन्छ भने उहाँकाले अलिक टाढा छ केही समयमा हामीलाई नजिक ल्याइदिनु भूमिका खेल्नुहुन्छ भने मन्त्रालयलाई त्यति झकझकाइदिनु उनको जिम्मा चाहिँ हामी मिलेर लिन्छौँ भनेर कल्चरल हेर्नु कति राम्रो
1: समुदायले नै अपनत्व पनि लियो
0: दिनुभयो। अनि अर्को कुरा हामी ल अब यो साँच्चीकै अवेर छौ हुन्छौ हुनेछौ र यो कुरामा तपाईँ ढुक्क भन्नु पठाइदिनु भयो कल्चरका कारणले, अब भोलि के होला जीवन उहाँले त्यति त त्यो तिमीले त्यो भनेर गयो नि। अनि अर्को कुरा के मैले बुझाउनु खोजेँ भने हरेक एङ्गलबाट हेर्नुपर्छ, कल्चरल एङ्गलबाट हेर्नुपर्छ, उमेरको एङ्गलबाट हेर्नुपर्छ, क्षतिको एङ्गलबाट हेर्नुपर्छ, मेन्टल कन्डिसनको एङ्गल हेर्नुपर्छ, पास्ट एक्सपिरियन्सको एङ्गलबाट हेरिनुपर्छ। अनि अर्को कुरा भने माइन्ड सेटको एङ्गलबाट हेरिनुपर्छ, केही डोमेनहरू छन् यी पाँच सातवटा एङ्गलबाट हेरिसकेपछि उसले राम्रोसँग पीएफए पाउने र पीएफए पाएको पनि एकदमै व्यवस्थित तरिकाले अरू थप पछिल्लो इन्टरभेन्सनहरू हुने नहुने पनि निर्धारण मिल्छ।
1: कस्ता खालका लक्षणहरूलाई चाहिँ हामीले सामान्य मान्नु भएन, उहाँलाई चाहिँ अझ थप मनोवैज्ञानिक प्राथमिक उपचार मात्र होइन उहाँलाई चाहिँ मनोचिकित्सक वा मनोविदले नै उहाँलाई उपचार गर्नुपर्ने गरी लक्षण चाहिँ के हो?
0: अब कुन लक्षण भनिन्छ? एक्युट स्ट्रेस डिसअर्डरको लक्षण हो भने नाइटमेयरहरू बढी हुन्छ, सपनामा झसङ्काहरू आइदिने, तिनी ट्रमेटिक घटनाहरू एकदमै त्यो फ्ल्यासब्याकहरू आइदिने, त्यही एक गफरेर झनङ झनङ त्यो हुन्छ नि त्यो फेस गरेको आफू त्यो फेस गरेको त्यो त्यो त्यो त्यो बारीको त्यो छाल मान्छे कराएका चिच्याहाटका यस्तो असहज भएका बेद्रावतीमा टाउको बन्न लाग्नुभएको छ उहाँ कहाँ पारेको छ कतिजना कतिजना कतिजना त्यसपछि उहाँ त एकछिन बेस हुनुभएको छ होइन याद गर्नु त्यो कति दर्दनाक उहाँको लागि भने मतलब एक्युट स्ट्रेसले डिस्टर्ब गरिरहेको छ कि मुडले पो डिस्टर्ब गरिरहेको छ कि मुड वर्थलेसनेस बिकामी हेल्पलेसनेस असहाय महसुस भएको होपलेसनेस यी लक्षणहरू पर्छन् कि अथवा डरको लक्षणहरू छन् कि एन्जाइटीका लक्षण ला के होला अब के होला सक्दिनँ कि होइन मलाई अब अगाडि बढ्न गाह्रो पर्छ कि कसरी थिए यत्रो आपद परिसकेको कसरी सल्टाउने यो सबै असहजता छवटा घरहरू छन् सरको घरको खेलो गर्नु हुँदैन घर पनि छैन उहाँको परिवार पनि छैन याद गर्नु सबै घुमेको याद गर्नु त अनि उहाँको हकमा त कस्ता कस्ता सिम्टमहरू आउँछन् होला अथवा नआउला एकदम
1: भनेको त्यस्तो व्यक्ति उहाँ जस्तो व्यक्तिलाई चाहिँ एक्लै छोड्न मिल्छ
0: एक्लै छोड्न मिलेन टिममा राख्नु पर्यो एक्लै छोडे पनि उसको परिवारको केही सदस्यले उसलाई केही न केही समय सपोर्ट गरिदिनु पर्यो कतिखेर के थाहा ल म पनि चाहिँदैन यो धरतीमा मेरो सबै त सिक्दै मेरो परिवारै छैन म मात्र किन बाँच्नु म सक्दिनँ होला अब यो जिन्दगी जिउन मेरो त्यो जिन्दगी आउँदैन होला म अब काम बे गर्नु म कस्ता बच्छ के खेल्छ खेल्छ नि दिनभरि रातभरि अझ बेलुका त्यो
1: कस्तो
0: गरौँ त्यो होला जे होला त्यो यति सेल्फ टक हुन्छ क्या म्याडम यति आइदिन्छ आइसकेपछि त्यस कारण उसलाई सकेसम्म नछोड्ने सकेसम्म प्रत्यक्ष निगरानीमा उसलाई मूल्याङ्कन गरिराख्ने सकेसम्म परिवार र आफन्तहरूको निगरानीमा राखिदिने अझै मिल्जाँदा क्याम्पमै राखिदिन प्लान गर्नुपर्छ र बिस्तारै साइकोलोजिस्टको असेसमेन्टपछि मात्रै साइकोलोजिस्टले दिएको होइन फिडब्याकको आधारमा साइकोलोजिस्टले दिएका प्लानहरूको आधारमा मात्रै हिँडाइदियो भने पछि गएर क्षति कम हुन सक्ने सम्भावना हुन्छ।
1: अघि यहाँले भन्नुभयो नि फरक व्यक्तिको फरक खालको उसको नेचर उसको प्रकृति अनुसार चाहिँ उसले फरक फरक रूपमा चाहिँ उसले स्वीकार्न सक्छ होइन जस्तो व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
0: अब अहिले उनीहरूले खोजेको हुन्छ कि हुँदैनन् भन्ने हुन्छ खोजेको छ भने सुझाव पनि दिन पाइँदैन। एउटा हामी पीएफएको लागि गयौँ अनि उहाँले के भन्नुभयो भने प्लिज मलाई यो विषयमा गफै गर्नु छैन भनेर भन्नुभयो त्यसपछि हामीले उहाँलाई स्टपै गर्यौँ किन भन्दा उहाँलाई उहाँलाई सुझाव दिनु पाइँदैन
1: अवस्थामा सुझाव
0: दिन पाइँदैन सुन्नियो धेरै सुन्नियो नि आवश्यकता छ भने केही सुझाव दिने आवश्यक छ भने लिङ्क गरिदिने र आवश्यकता छ कि छैन महसुस गरी छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ। अब्जर्भको लागि ती टिम एकजना राख्ने त्यो संस्थाहरूले राखेका छन् अब्जर्भेसनको लागि बेला बेलामा मूल्याङ्कन गर्ने होइन त्यो फिडब्याकहरू लिने बेला बेलामा असेसमेन्टहरू गर्ने राखेर हुन्छ राख्नै पर्छ। अनि अहिले गर्ने महत्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ अरूलाई केही चाहिँदैन भन्नुभयो एकजना सरले भन्नुभयो सायद नगर्नुहुन्थ्यो चारवटा ट्रमा फेस गरे सर यो चौथो ट्रमा ट्रमै लागेन भन्नु चारवटा भूकम्प पनि फेस गर्नुभएछ एक्सिडेन्ट फेस गर्नुभएछ पहिरोले गर्दा बुवा आमाको डेथ बुवा या आमा एकजनाको डेथ फेस गर्नुभएछ र चौथो फेस गर्नुभएछ चारवटा फेस गर्दा मलाई त अब जिन्दगी त यो त केही प्रब्लमै लागेन सर यस्तो यस्तो बढाउँगे है बरु बरु मलाई के चाहिँ हेल्प गर्नु तपाईँले भने बरु म यहाँ कुकुरलाई कसरी सलाम मिलाउँ क्याम्पमाथिको त्यो माझ गाउँ भन्ने क्याम्पमा उत्तर गएको माझ गाउँ भन्ने क्याम्पको कुरा हो कोही कोहीलाई के हेल्प गर्नु मिल्छ हेल्प गर्ने तरिका सिकाइदिनु सर भन्नु भन्नु
1: कस्तो राम्रो
0: कस्तो राम्रो सर मलाई हेल्प गर्नु पाउनु मन छ किन अब म चाहिँ पचाइसकेँ अब त अब त म यो भन्दा डरलाग्दा होइन म पचाउँछु किनभने अब यस्तै त रहेछ सबै कुरो के अब पिर गरेर यत्रो यत्रो फिपेन्स गरी भन्ने त्यही क्याम्पमा मेरो बच्चा हुर्काउने के बाहेक मलाई अरू केही विषयमा गफै गर्नु छैन मलाई त्यो विषयमा मतलब छैन मलाई गफै नगर्नु त्यही क्याम्पमा प्लिज मलाई केही न केही हेल्प गर्ने केही स्किलहरू सिकाइदिनु छ तपाईँले यो विषयमा जान्ने अनुरोध छ भने मतलब कसलाई के चाहिन्छ भनेर एनालाइसिस गरिदिने
1: भनेपछि हेर्ने उसको आवश्यकता के पहिचान गर्ने र त्यो अनुसार चाहिँ उनीहरूलाई के सहयोग गर्न सकिन्छ त्यसमा चाहिँ भूमिका मात्र खेल्न सक्छ
0: अनि बिस्तारो गइसकेपछि अरू आवश्यकता छ छैन महसुस गरिदिने कस्तो हुन्छ भने प्रत्येकलाई फरक फरक उसको पीड़ा छन् क्या हामीले उसको भोगाई लिभ्ड एक्सपिरियन्स भन्छ नि उसको भोगाई उसका त्यो दिनका दर्दनाक घटना त्यसपछि आएका उसका तर्क वितर्क त्यसपछि भोग्नु पर्ने व्यवहारिक समस्याहरू त्यसपछि भएका अस्वस्थ घाटा नाफाका विषयहरू सबै उसले दिमागले मूल्याङ्कन गरे हुन्छ यहाँ यति गाह्रो गरी मूल्याङ्कन गरे हुन्छ त्यो मूल्याङ्कनको अगाडि कसरी चाहिँ साइकोलोजिकल असेसमेन्ट गर्न सकिन्छ कसरी चाहिँ उसलाई केही न केही सपोर्ट गर्न सकिन्छ भनेर
2: You are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: बच्चाको फोटो खिचेर हुन्छ त्यो गल्तीहरू पक्का छन् धेरै कुरा तर फाइनल्ली के चाहिँ राम्रो भएको छ भने सबै संस्थाहरूलाई राखेर मिटिङ राखिन्छ मिटिङ राखिसकेपछि त्यहाँनिरको एउटा थिम निक्लिन्छ र कुन सेल्टर कसले हेर्ने भन्ने हुन्छ र कसले कति भूमिका खेल्ने भन्ने हुन्छ र त्यो अनुसारको इन्टरभेन्सनहरू त्यो अनुसारको पिएफीहरू त्यो अनुसारको सपोर्टहरू गर्ने भन्ने त्यो यता भित्रावत भनेको यो उत्तर गयानी भएको छ यता तल रसुवाको अर्को क्याम्पमा नि भएको छ यता तल्लो नुवाकोटमा नि भएको छ र त्यो हुनुपर्छ अनि पछि गएर ओडाले अथवा गाउँपालिकाको मातहतमा विशेष गरी बाल कर्म कान्ति हस्पिटल मानसिक हस्पिटल लगनखेलको विद्वानहरू विविधहरू विशेष मनोविद्र साइकाट्रिस्टहरू अनि टिचिङको यता केयुको पनि जानुभएको छ हाम्रो टिममा पनि पुग्नुभएको छ
1: सबैजना चाहिँ पुग्नु भएको छ अब 20 दिन लगभग भइसकेको छ होइन 20 दिनमा आफ्नो आफ्नो हिसाबले जानुभयो त्यहाँ मिटिङ पनि भयो संयुक्त रूपमा छलफल पनि भयो होला अब अघि यहाँले भन्नुभयो कम्तीमा पनि 1 वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिरहेको
0: 2-4 दिन 5 दिन 10 दिन 1 महिनासम्मको हुन्छ त्यसपछि चाहिँ अर्को स्टेज अर्को फेज सुरु हुन्छ त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ पिएफए भनेको चाहिँ फर्स्ट स्टेज मात्रै हो एकदम टच गर्ने र लिङ्क गरिदिने टच गर्ने लिङ्क गरिदिने सुन्ने टच सुन्ने लिङ्क गरिदिने त्यसपछि अब आवश्यकता के छ त हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ अनि त्यो चाहिँ असेसमेन्ट गर्ने
1: मनोपरामर्श चाहिँ कम्ती नै 1 वर्ष चाहिँ दिनु पर्यो
0: भन्ने पर्छ यदिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ सशस्त्र प्रहरले नै सिक्नुपर्छ ट्रेनिङ जनपदले नै सिक्नुपर्छ अझ ओडा ओडाउनु भएको युवाहरूले सिक्नुपर्छ अब त किनभने अब त ट्रमा कतिवटा कामबाट आउने चाहिँ थाहा नै भएन हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगर्ने बाढी हाम्रो देशले फेस गर्नु पर्यो अन्त यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ टिचर्सले विद्यार्थीले सबैले सिक्नुपर्छ र यो यो सिक्नु किन पर्छ भने यो जतिखेरै पिएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि त्यही वडाका विद्यार्थीहरू जान सक्थे त्यही वडाका अन्य भलिन्टियरहरू जान सक्थे त्यही वडाका अन्य होइन कर्मचारीहरू त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्छ, त्यसरी सिक्नुपर्छ उहाँहरूले। र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुनेछ।
1: अब विशेष गरेर त्यो ठाउँमा जहाँ चाहिँ अहिले यो पीड़ा बढ़ी खेपिरहेको छ, त्यो ठाउँकोले बेहोरिरहेको क्षति त अत्यधिक नै छँदैछ। अघि यहाँले भन्नुभयो नि, जसले हेरे त्यो पटक पटक हेरेर उहाँलाई पनि चाहिँ ट्रमा आघातजन्य अवस्था भएको छ, होइन? उहाँहरूले चाहिँ के गर्ने, खासमा चाहिँ यो आघातजन्य अवस्थाबाट भनौँ न मुक्त हुनको लागि चाहिँ के गर्ने?
0: अब मुख्य मिस्टेक त हामीले गर्यौं, किनभने त्यो दर्दनाक घटनाहरू धेरै हेर्नु जरुरी छैन कसैले पनि, त्यो हेर्नु होइन। त्यो झन् भिडियो त्यो त्यो कुकुर भाइरल भएको भिडियोहरू त्यो आएर आकाशै छुप्नु जस्तो गरेको त्यो छ नि, त्यो त्यो छ त्यो मान्छेहरूको त्यो असहजता त्यो हेर्ने होइन। अहिले त कस्तो हुन्छ भने अहिले खुसी भएर हेरिन्छ, पछि गाह्रो पर्न सक्छ कसैलाई। अहिले गाह्रो भएर हेर्छ, अहिले हेर्दैन गाह्रो भएको, पछि यसलाई नर्मलाइज गर्न सक्छ कतिले चाहिँ। के बुझ्नु भने यो धेरै हेर्न कम गर्ने, किन ट्रमेटिक कुरा हो यो,
1: हेर्नु
0: पर्दैन, जरुरी छैन, त्यो हामीलाई धेरै इन्फर्मेसन चाहिँदैन, थाहा छ त गाह्रो भएको छ भनेर। र अर्को कुरा, त्यो भइसकेपछि चाहिँ अब उसलाई कस्ता सिम्टम लागेको छ एनालाइसिस गर्ने, कसैलाई त्यही सपनामा आइदिएर हैरान भएको हुन्छ, सपनामा लिएर आइदिनु हुन्छ त्यही घटना त्यही कुरो त्यही त्यो तवामा, कसैलाई चाहिँ कस्तो गाह्रो जिन्दगी त अड्काइरहेछ, भ्यू नै चेन्ज हुन्छ मान्छेको।
1: हजुर, यो नकारात्मक जुन विचारहरू आइरहन्छ नि व्यक्तिलाई, हेरेर होस् अथवा त्यहाँ बिहोरेर, होइन, उहाँहरूले चाहिँ के गर्नुपर्छ? उहाँहरूलाई चाहिँ यहाँले अब सबै ठाउँमा सायद यो मनोपरामर्शकर्ताहरू पुगेको पनि छैन, यही रेडियो मार्फत सुनि पनि रहनु भएको होला, उहाँहरूलाई सुझाव दिँदा के दिनुहुन्छ?
0: मुख्य कुरा हेर्न छोड्ने, दोस्रो कुरा एक्सेप्ट गर्ने, स्वीकार्ने कि यो अभिघातजन्य अवस्था, यो ट्रमेटिक इभेन्ट चाहिँ कहिल्यै नसोचेको भए पनि हाम्रो जिन्दगीमा घट्यो, मैले स्वीकार्नुपर्छ भने, र त्यसपछि हामीले सहनुपर्छ भनेर सिक्ने, यो सहनुपर्छ। र अर्को कुरा, यो अभिघातजन्य अवस्था भएको हो भन्ने हो भन्ने कि नहोस् पनि नभन्ने, भइसकेको छ नि त, नहोस् भन्नु पाएन, अब नहोस् छुट्टै कुरो, तर भइसकेको छ। र अर्को महत्वपूर्ण कसै, जे जे त्यहाँ गाह्रो भएको छ, जे जे असहज भएको छ, त्यसलाई पनि आफूले चाहिँ ठिक छ नि त बिचरा सहे भोगे, घटना परिघटना घट्यो, यो कुरा मैले मान्छु, र यो कुरालाई लिएर कुनै अर्थ लाउँदिन भन्न सिक्ने, के अर्थ लाएर नबस्ने, ला कति गाह्रो पनि नभन्ने, किनभने गाह्रो छ त्यो कति गाह्रोले मलाई गाह्रो भन्छ कि, गाह्रो त छ त हो, तर त्यो कति गाह्रो ला कसरी भोग्यो होला, त्यो हिँड्ने बेलामा कसरी हिँड्यो होला, दौडिँदा त्यो पानी कसरी हिँड्ने होला, कसरी छट हो, त्यस्तो मसँग म्याच भएका छन्
1: भनेको विगतलाई चाहिँ अब पटक पटक
0: नसम्झिने, सम्झे पनि स्वीकारेर सम्झिने, म्यासेज कस्तो आएको छ सर, त्यो त्यो घटनाहरू त्यसले कसरी भोग्यो होला भन्न मलाई गाह्रो भयो सर भन्नु, त्यो कसरी उसको मृत्युवरण गर्ने बेलामा उसले कस्तो कस्तो भोगला त्यसले भन्ने कुराको कारणले मलाई असर भइसक्यो, म कसरी थिएँ, म कति गाह्रो,
1: जसले साँच्ची के बेहोर्या छ नि, त्यो भागेको आफै भागेको आफै त्यहाँबाट बचेर आएको त्यो व्यक्तिलाई चाहिँ के सुझाव दिनुहुन्छ?
0: यो पीड़ा हुन्छ अब केही समय त्यो पेट्रोल मिसिनको पानी फिल्टर गरेर कोरोना फिल्टर गरेर पिएर बस्ने भन्ने कसलाई कति पीड़ा भएको होला, अहिले रेस्क्यू गरेर निकाल्यो नि, अथवा त्यो दस दिनसम्म त्यो सुरुमा छिर्नेहरूलाई कति गाह्रो भएको होला, भनै ल ठिकै छ उनीहरूमा उज्यालो बाँचे भन्ने उज्यालो भने त्यो दस दिने पीड़ा त कति भएको होला। तर यो समयसँग बिस्तार हट्दै जान्छ भन्नु, पहिला समयसँगै जसले पीड़ा भएको छ हट्दै जान्छ, गाह्रो हुँदै थियो बिस्तारो घट्दै जान्छ, त्यो आफन्त बितेका आफ्नै गम्भीर चोट लगाएर आफू अहिले हस्पिटलमा हुनुहुन्छ, कति आफ्नै प्यारो छोरा छोरी बितेका आमा बुवा बितेकाहरूले चाहिँ यो मेरो जिन्दगीमा नघट्नुपर्ने घटना घट्यो, मैले यसलाई स्वीकार्नुपर्छ, र यो स्वीकार्दै गर्दा मनले मान्दैन, फेरि स्वीकार त कहिले मनले मान्दैन, यो मनले नमान्ने बिस्तार समयसँगै मान्दै जान्छ, र सक्दै सकिन भने चाहिँ काउन्सिलिङमा अनिवार्य बस्नुपर्छ भन्न चाहन्छु। र अति गाह्रो भने चाहिँ छिटोभन्दा छिटो हस्पिटलको विज्ञलाई अथवा विद्वानलाई चाहिँ प्लिज मलाई गाह्रो आउँछ र के गाह्रो भएको छ आफ्नो पत्ता लगाइदिनु, मलाई चाहिँ जसरी पनि सपोर्ट चाहियो भनेर सपोर्टलाई हेल्प गर्न माग्न ट्राई गर्नुपर्छ।
1: जस्तो कोहीलाई चाहिँ एकदमै अब गाह्रो भइरहेको हुन सक्छ, होइन, यहाँले भने जस्तो त्यो गाह्रो भएको अवस्थामा कहाँ सम्पर्क गर्ने, के गर्ने भन्ने सुझाव के दिनुहुन्छ?
0: मुख्य क्याम्पमै हुनुहुन्छ धेरैजना, अहिले क्याम्पमै हुनुहुन्छ, क्याम्पमै हुनुहुन्छ तर साइकोलोजिकल काउन्सिलरहरू रेडी हुनुहुन्छ, साइकोलिस्ट हुनुहुन्छ, साइकोलिस्टहरू हुनुहुन्छ,
1: आफ्नो नजिकमा क्याम्प जान्छ त्यही जानु
0: जाने, दोस्रो हस्पिटल जाने, अनि जो जो गाउँमा मुख्य चाहिँ गाउँमा हुनुहुन्छ अहिले जो क्षति भएका मान्छेहरू चाहिँ किरा बस्दै गाउँमा हुनुहुन्छ, उहाँहरू पनि ओडाउँछन् भन्नुहुन्छ प्लिज मलाई गाह्रो भयो भने किनभने त्यहाँ नर्स हुन्छ त्यहाँ एक्सिन हुन्छ केही बेसिक मेडिसिन भए पनि दिइदिनुहुन्छ कमसेकम त्यो कम अलिक सजिलो हुने औषधि पाइन्छ त्यो पनि सेवन गर्न ट्राई गर्ने सबैलाई भन्नु कि आवश्यकता भएकाहरूलाई प्लिज मलाई गाह्रो छ मेरो यहाँ त छैन मेरो मन पनि गाह्रो छ जसले भनेर अनि उनीहरूले चाहिँ त्यही पिएफएको सपोर्ट गरिदिनुहुन्छ त्यसपछि आफूले त्यो गाह्रो कम हुने स्किलहरू विद्वानहरूले गरिदिनुहुन्छ भन्न चाहन्छु
1: जस्तो अघि यो जीवन नै व्यर्थ छ भनेर सोच्नेहरू पनि हुनुहुन्छ यतिखेर के भन्नुहुन्छ
0: घटनाले गर्दाखेरि जीवन व्यर्थ भन्ने आएको हो किनभने पहिला त हामीलाई जीवन व्यर्थ लाग्दैन थियो हामीले नसोचेको घटना घट्दाखेरि र हामीले गर्दाखेरि के भएको कि भनेर आफूलाई गिल्ट फिल गर्दाखेरि जीवन व्यर्थ लाग्छ यो सेल्फ भ्यू हुन्छ नि सेल्फ पर्सेप्सनै चेन्ज हुन्छ यस्तो ट्रमेटिक इभेन्टमा एउटा बुझा त्यो लाइफलाई अर्कै बुझिन सकिन्छ यो चाहिँ ट्रमाले गर्दा मेरो कग्निसनमा एफेक्ट आएको हो बिस्तारै यो ट्रमा हिल हुन थालिसकेपछि सबै कुराहरू नर्मलाइज हुन थालेपछि यो भ्यू बिस्तारै आफ्नो नर्मल ठाउँमा आउँछ त्यस कारण अहिले तत्काल भ्यू चेन्ज भयो भन्दैमा त्यो भ्यूले भनेको बिहेभियरमा चाहिँ म उत्रिनु भन्न चाहन्छु सुसाइडले थट आइसक्यो मैले त आफूलाई हामीलाई म कतै गएर जोगी बनाउन आइसक्यो त्यो संसार व्यर्थ त के गर्नु के गर्नु म त डिसनमै कन्फ्युज भयो मेरो प्यारालाइसिस डिसनै एकदम प्यारालाइसिस भयो भन्ने नि
1: तर उहाँले आफ्नो वरपरको समाजको अरूलाई पनि त हेर्न सकिन्छ नि हृदयलाई चित्त बुझाउनको लागि
0: चित्त बुझाउन सकिन्छ त्यसले बिस्तारै बिस्तारै चित्त बुझाउन सक्छ तर कसै कसैले सक्दैन किन उसको सर्वस्वै बर्बाद भएको हुन्छ नि त कसैले त सक्नुहुन्छ एकजना हजुरबा भन्नुभयो नि भावीको खेल हो यो कुरामा म के भन्नु मेरो छोरा छोरी नाति एकजना हेर्नु त
1: एकजना
0: उहाँले चित्त बुझाउन सक्नुभयो भने चाहिँ कसैले सक्नुहुन्छ त्यस कारण त इन्डिभिजुअल डिफरेन्स त्यस कारण त उसको
1: उहाँहरूलाई हेरेर हामीले चित्त बुझाउने कोसिस गर्न सकिन्छ
0: कोसिस गर्न सकिन्छ कपी गर्न सकिन्छ त्यही अनुसारको काउन्सिलिङमा बस्न सकिन्छ घर उहाँहरूलाई नै भेट्न नै सकिन्छ आफू पीडित भइसकेपछि तर उहाँहरूलाई नै क्याम्पमा ल्याएर लु है यो हो त्यो हो भनेर बुझाइदिन सकिन्छ त्यो स्किलहरू त अब गभर्मेन्टले कसरी राख्छ
1: विद्यालय तहमा जस्तो कतिपय विद्यालय चाहिँ सुरु गर्ने भन्ने कुराहरू पनि आएको छ होइन कतिपयले गरे गरेन नि यहाँ पुगेर पनि आउनुभयो विद्यालय सुरु गर्नु अगाडि चाहिँ के गर्नु जरुरी छ मनोपरामर्श मनोविधको हिसाबले सुझाव दिँदा
0: अहिले विद्यालय सुरु गर्ने भनेर सुरु नगर्ने अहिले बच्चाहरूलाई यो त्यो ट्रमाबाट हिल हुनको लागि चाहिँ अहिले उसलाई दैनिकीमा उसलाई बिस्तारै बिस्तारै इन्गेज गराउन ट्राई गर्ने स्कुल भन्दा नि महत्वपूर्ण कुरा उसको मन हो अहिले स्कुल सुरु गर्न पनि स्कुल सुरु त्यो पढाउने काम बाहेक स्कुल सुरु गर्न पायो
1: मनोबल बढाउने
0: मनोबल बढाउने साइकल्सहरूको प्लानहरूमा जाने प्ले थेरापीहरूतिर भूमिका खेल्ने अरू अरू व्यवहारहरू अरू स्किलहरू डेभलप गरिदिने विशेष गरी घटना परिवर्तनलाई बिस्तारै बच्चाहरूलाई स्वीकार्ने वातावरण बनाइदिने र बिस्तारै बिस्तारै त्यो जुन साँच्चीकै कोर्स चाहिँ सुरु नगरिकन त्यो काउन्सिलिङ नै सुरु गर्ने होइन त्यो बिस्तारै हेर्दै इभ्यालुएट गर्दै साइकल्सहरूको हुन्छ नि भ्यूहरू राख्दै त्यहाँ उहाँका विद्वानहरूको भ्यूहरू राख्दै साइकेटिस्टको भ्यू राख्दै बिस्तारै अनि बिस्तारै सुरु
1: यसको लागि शिक्षक शिक्षिका नै पर्याप्त छ कि उहाँहरूलाई पनि या यो विषयमा चाहिँ फेरि त्यो भनौँ न तालिमको जरुरी छ
0: यो महत्वपूर्ण विषय उठाउनुभयो शिक्षक शिक्षिकालाई सकिन्छ भने त्यो फिल्डमा हामी त्यो पनि ट्राई गर्दैछौँ अहिले अहिले भर्खर एउटा कोसिस गर्दैछौँ हामी त्यहाँनिर युवाहरूलाई गएर पिएफए ट्रेनिङ गरेर दिने प्लान गर्दैछ तिन दिने त्यहीँ गएर त्यहीँका युवाहरूलाई त्यसको हामी तयारी हुनेछ शिक्षक शिक्षिका शिक्षिकाहरूलाई चाहिँ यस्तो केही भएन भने 15 दिन 20 दिनको भयो भने ट्रेनिङहरू राखेर यो अवस्थामा यस्तो यस्तो हुनसक्छ यस्तो यस्तो हुन सक्दैन भनेर शिक्षक शिक्षिकाहरूलाई त्यहाँ तालिम दिने र मनोविदको सुपरभिजनमा फेरि मनोविद त्यो चाहिन्छ नै त्यहाँ राखिदिनु नै पर्छ यत्रो दक्ष विद्वानहरू उत्पादन गराएको टिमले होइन यत्रो हाम्रो यत्रो कोर्सहरू ल्याइरहेछ उहाँलाई राख्नै पर्छ र त्यो राखिसकेपछि उहाँको सुपरभिजनमा शिक्षक शिक्षिकाहरूको प्रत्यक्ष संलग्नतामा बच्चाहरूलाई बिस्तारै कक्षा सञ्चालन गर्नतिर लाग्ने हतार नलाग्ने
1: जस्तो सङ्घदेखि लिएर प्रदेश सरकार र पालिकाले चाहिँ के गर्ने
0: सङ्घले राम्रोसँग अहिले एकदम स्पष्ट रूपमा भिजन तयार गरिदिनुपर्छ अब भिजन हो मुख्य कुरा यो अवस्थामा चाहिने भनेकै निर्देशन भिजन कम्फर्टेबल बनाइदिने केही केही भन्छ के चेन्ज गर्नुपर्ने छन् केही कुरा चेन्ज गर्दिन भूमिका खेल्ने है कस्तो प्रकारका राहतहरू राहत सबै चिज वस्तुको मात्रै राहत हुँदैन अब त राहत भनेको साइकोलोजिकल राहत महत्वपूर्ण रहेछ विज्ञ लैजाउनु त ठुलो राहत हुँदो रहेछ हेर्नु त विज्ञ गइसकेपछि त्यहाँ छुट्टै माहौल हो त्यहाँ साइकोसोजिकल सपोर्ट गरिदिने टिम गइसकेपछि त्यहाँको माहौल त्यहाँको खुसी छुट्टै थियो किनभने त्यो रसुवा 10-12 वर्षमा यसरी उठाएर छ हजुर यसरी उठाएर चाहिँ कि त्यो सहर विकास गर्दै गएको रोडहरू विकास त्यहाँका होइन
1: भौतिक
0: विकास मान्छेको चेतनाहरू विकास है त्यो नाकाले त यस्तो राम्रो बनाए त त्यहाँ पर्यटनको विकास भएको छ कृषिको थप विकास भएको छ भौतिक पूर्वाधारको विकास भएको छ सबै कुराको विकास भएको छ यो बाह्र वर्षसम्म उज्यालो हुन कुद्दै गएको रहेछ अचानक एकैचोटि भुइँमा आएछ एकैचोटि क्या त त्यत्रा व्यवसायहरू छन् त्यत्रो ड्राइभिङ गर्ने भाइ बहिनीहरू भाइहरू धेरै भाइ बहिनीहरू छैनन् भाइहरू धेरै नै छैनन् क्या छैन ट्रकहरू छैन त्यहाँको संरचना छैन त्यत्रो चिलिङ हाइड्रो पावर त्यत्रा आठ दसवटा राम्रा राम्रा हाइड्रो पावरहरू छैनन् त्यहाँको नाकाले गर्दाखेरि कत्रो व्यापार भयो
1: सबै चिज चाहिँ गुमाएर एउटा भनौँ न फेरि एउटा ग्राउन्ड लेभलमा आएको छ है
0: त्यस कारणले अचानक यस्तो तनाव भएको केसको हकमा गभर्मेन्टले एकदमै राम्रो राहत लगाउनुपर्छ राहत मतलब अबको प्याकेज अबको प्लान कमसेकम एउटा वडामा एउटा मनोनिन्द राखिदिनुपर्छ एउटा साइकेटिस्ट राखिदिनुपर्छ हाम्रो भएकोमा मेन्टल हेल्थको हकमा भन्नुपर्दा अरू विभिन्न वडान अरू अर्को महत्वपूर्ण पक्ष भनेको त्यहाँ इभ्यालुएसन राम्रोसँग भइदिनुपर्छ र राम्रोसँग अनि फेरि अलि अलि अलि के कमजोरी भइरहेछ भने सङ्घ र ओडाको कुरो मिलिरहेको छ हुँदो रहेछ कति भएकोमा किनभने सङ्घ एउटाले लिड गरेर छ ओडा एउटाले लिड गरेर छ पार्टीगत कुरा गरेँ मैले त्यो लिङ्क त्यो चाहिँ पार्टी अलिक साइडमा राखेर अहिले एकदमै डाइलेक्टिकल भएर होइन एकदमै एकत्वको आधारमा अगाडि बढ्नुपर्छ नत्र यो बेमेल हेर्न एकअर्कालाई ब्लेम लाएर चाहिँ कतिपय घाटा भएको छ
1: मनोवेदको हिसाबले मनोबल बढाउनको लागि चाहिँ होइन त्यहाँ अघि अहिले भन्नुभयो नि कति माथि पिकमा पुगिसकेकाहरू अहिले ग्राउन्ड लेभलमा छ होइन उहाँहरूलाई के भन्न चाहनुहुन्छ
0: मुख्य समस्या अब देशले ट्रमाको घटनाहरू धेरै फेस गर्दैछ विभिन्न कारणले भूकम्प गर्यो कोभिड गर्यो बाढी गर्यो अहिले त अझ तराई एरियामा धेरै क्षति हुँदैछन् युद्ध गर्यो त्यो कति ट्रमेटिक छ हाम्रो पहिलो त त्यो सशस्त्र जनयुद्ध गर्यो यो आन्दोलन गर्यो अनि ट्रमेटिक इभेन्ट घटनाहरू हुँदैछन् यतिखेर ट्रमेटिक घटना घट्ने बेलामा सपोर्ट चाहिनु अगाडि नै विषयहरू तयार गर्नु भन्न चाहन्छु कि अबको यो छ महिना साइको सोसल काउन्सिलिङ अबको पीएफए ट्रेनिङहरू अबको साइकोलोजी विषयहरू धेरैभन्दा धेरै व्यक्तिहरूलाई यो पढाउन बुझाउन र सिकाउनै पर्छ नत्रखेरि सीमित मनोपरामर्शदाता मनोविमर्शकर्ता हुन त भ्याउनुहुन्न अब हरेक वडावडा हरेक गाउँ गाउँ हरेक तह तर्फले साइकोलोजिकल सपोर्ट हुने प्रकारका तालिम र दक्षिण जनशक्ति उत्पादन गर्नुपर्छ भन्न चाहन्छु
1: हस् यो महत्वपूर्ण विषयमा कुराकानी गर्न स्टुडियोमै आइदिनु भयो म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु
0: हस् धेरै धेरै धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ मनोविद वासु आचार्य उहाँसँग हामीले आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार र त्यसपछिको मनोपरामर्श सेवाका बारेमा कुराकानी गर्यौं यो कुराकानी सँगै बजिदो नेपालको आजको समय सकिएको छ प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु नमस्कार

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज तीज पर्व, पशुपतिनाथमा चारै ढोका खुला। बाढ़ीपछिको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढ़ी प्रभावित बाल बालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना। दिल्लीको निस्ती खोला तर्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै। रूसद्वारा युक्रेन पोल्याण्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण। बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित। र पहिलो टी20 क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जय। नेपाल खबरमा अब पूरा खबर। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ। आज तीज मनाउन महिलालाई विदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सुझाव छ। निरन्तर व्रत बस्दा शरीरमा पानीको कमी भए बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ। यसैबीच विगतमा तीज आउनु हप्तौं अघि रौनक हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान, दरखाने लगायतका कार्यक्रम हुने गर्थे। तर गएको भदौ 10 बटेपछि बाढ़ीका कारण यस वर्ष तीज निकै खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोरखा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान छन् नै। बाढ़ीबाट

भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाण्डको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीड़भाड़ छैन। काठमाण्डुका गोकर्णेश्वर नागेश्वर सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव डोलेश्वर त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। आज पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। बिहानै 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। अहिले बिहानसम्म झण्डै 10,000 जनाले मन्दिरको दर्शन गरिसकेको तथ्याङ्क छ। कोषका संचालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामका अनुसार पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी व्यवस्था गरिएको छ। स्वयंसेवक सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गढ़ गहना नलगाउन कोषले आह्वान गरेको छ। त्यसै गरी ससाना बाल बच्चालाई पनि नलैजान भक्तजनलाई आग्रह गरिएको छ। पशुपतिनाथमा दर्शन गर्न पुग्ने भक्तजनको गाड़ी पार्किङका लागि गुहेश्वरी पारी सिफल चौर तेलगंगाको खाली स्थान कोषको कार्य परिसर र गौशाला स्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्थापन गरिएको छ। सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। आज 30 दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशको पहाड़ी तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँ तथा मधेश प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वको पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गए राति पनि देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा पानी परेको थियो। तनहुँ लमजुङ सिन्धुपाल्चोक बागलुङ रानीचाप जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। यसैबीच कुलमीमा खोला तर्ने क्रममा बाढ़ीले बगाउँदा 1 महिना सम्पर्क विहीन हुनुभएको छ। मुसिकोट नगरपालिका 5 इन्द्री गौड़ाकी 29 वर्षीय कल्पना पुनलाई हिजो बेलुका निस्ती खोलामा आएको बाढ़ीले बगाएको हो। जिल्ला प्रहरीकारले गुल्मीका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोलीले पुनको खोजी कार्य गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चारभंगी मित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ. अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित. इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा.
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
0: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ.
0: सुविसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि हरेक मान्छेको सपना, जपना र चाहना पैसा.
2: पैसा माछ शक्ति, पैसा माछ सहारा.
0: धोती, पटुका र इजारको गाँठो हुँदै गार्जनसम्म.
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म.
0: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने.
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने.
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने.
2: इतिहास, गाथा र कथा, गाँठका कुरा.
0: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा. गाँठका कुरा
3: सिधा कुरा प्रश्न विचार. यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब थप खबरहरू. आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ. बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेह बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ. गएको भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवान वाकोट धादिङ लगायत जिल्लामा जनघनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बाल बालिका स्वयं घाइते वा बेपत्ता भएका बाल बालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ. त्यस्ता बाल बालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चौहानले बताउनुभयो. आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ. नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो.

समयपछि रूसी ड्रोनले रेलको इन्जिनमा प्रहार गरेको बीबीसीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति छैन। जोनसन सहित बेलायतका सुरक्षा सल्लाहकार जोनाथन पावेल र अन्य युरोपेली सुरक्षा अधिकारीहरू भने कियोमा आयोजित माल्टा युरोपेली रणनीति सम्मेलनमा सहभागी भएर फर्किने क्रममा केही समय अघि त्यही रेलमार्गबाट अर्को रेलमा गएका थिए। रूसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई लक्षित गरी हमला गरिएको जनाएको छ। बोरिस जोनसनले सामाजिक सञ्जाल एक्समा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनमाथि भएको आक्रमण अर्थहीन भएको बताउनु भएको छ। वहाँले युक्रेनलाई तत्काल आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन उसका सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ। घटनापछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आकस्मिक बैठक बोलाएर सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ।

भारतको जित्ने अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का प्रहार गरेका थिए। यस्तै इशान किशनले 33 बलमा 42 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित विश्व ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तान

0: अभिषेक शर्माको आक्रमण ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै तीन खेलको श्रृंखलामा अग्रता लिएको छ। तीन खेलको टी ट्वेन्टी श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। चार भन्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा चारवटै ढोका खुल्ला, बाढ़ीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्सव। बालकको रक्षा भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढ़ी प्रभावित बाल बालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, गुल्मीको मिस्ती खोला तार्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै, रूसद्वारा युक्रेन पोल्याण्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण, बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित, र पहिलो टी ट्वेन्टी क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जीत।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम भाव,
1: विशेषताहरू 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio.
7: देशहरू खुसीको कनेक्सन, समृद्धिको शिर,
8: मेरी जोडको काख,
7: स्वच्छ सुन्दर र शुद्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: घरबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
1: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जन भित्रका खबरमा तपाईंलाई स्वागत छ। हरितालीका तीज पर्वको अवसरमा आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य, खानेपानी र सुरक्षासहित झण्डै

शरणार्थीको व्यवस्थापन शान्ति सुरक्षा स्वास्थ्य लगायतका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो। मन्दिर परिसरमा नेपाल एफिएफ अस्पताल बल्लम्बुबाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टोली तैनात गरिएको छ। त्यसै गरी प्रधान कार्यालयबाट खानेपानीका लागि ट्याङ्कर सहितको टोली पनि रातिदेखि नै खटाइएको छ। यसै गरी पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोर सहितको उद्धार टोली समेत तयारी अवस्थामा छ। सूक्ष्म निगरानीका लागि मन्दिर परिसर र वरिपरिका क्षेत्रमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। मन्दिर वरिपरिको क्षेत्रहरू तेलगंगा, जयबागेश्वरी, गोहेश्वरी मन्दिर, विश्वरूपा मन्दिर, गौरीघाट लगायतका क्षेत्रमा शान्ति सुरक्षाका लागि गस्ती बढ़ाइएको हो। आवश्यक समन्वयका लागि मन्दिर परिसरमा कमाण्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल जनाएको छ। प्रहरीले मोटरसाइकल चोरी गरेको

जमानत गरिएको छ। पक्राउ परेका दुवैजना विरूद्ध चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो। र काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव हिजो विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। वार्षिक उत्सवको अवसरमा महानगर प्रहरी गौरव उत्कृष्ट महानगर प्रहरी तथा महानगर प्रहरी पुरस्कार वितरण गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जन भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा चारै ढोका खुला, सशस्त्र प्रहरीबाट सुरक्षासँगै स्वास्थ्य र खानेपानी सेवा। बालकको रक्षा भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै आज महाकवि देवकोटाको 67 स्मृति दिवस। र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र ज्यालाअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिनु

0: World's number one tire brand.
1: सड़क सुरक्षा जीवन रक्षा
2: ओ गुरुजी पैदल यात्रीलाई किन पिर्नुहुन्छ तपाईका सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईको जस्तो सुविधा पाउँदैन त
1: सिद्धि तथा टाटा मोटर्सको

0: सी ठकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रवी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं। साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी गाड़ीको बजार गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटसँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन्नै। त्यस्तै आजको कार्यक्रममा हालैको भुटेकोशी बाढ़ी र आगामी दिनका लागि गर्न सकिने सुरक्षित बसोबास तथा सड़क व्यवस्थापनका बारेमा सड़क सुरक्षा एवं स्मार्ट सिटी विज्ञ तथा रोड सेफ्टी फोरम नेपालका अध्यक्ष डा मिलन पन्तसँग गरिएको कुराकानी पनि छ।
1: मानवीय क्षतिलाई चाहिँ कम गर्ने उपायहरू सूचना आदान प्रदानकै आधारमा सम्भव थियो होला, अथवा त्यस्ता नदीहरूमा बाढी आउँदा सूचना दिने, आम पब्लिकहरूलाई पनि त्यसको जानकारी हुने, त्यस बारेमा एवार गर्ने काम त हामीले त गर्न सक्छौ। चीनले गरेको चाहिँ अध्ययन रिपोर्टहरूका आधारमा हुने जोखिम, त्यसबाट देखिन सक्ने जोखिमहरू अथवा आइडेन्टिफाई भएका जोखिम क्षेत्रहरू, त्यस्ता नदीहरूमा चाहिँ हामीले त्यस्ता साइरनहरू राख्न सक्छौ होला।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UZYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, तपाईँको विचारमा सड़कमा ट्राफिक प्रहरीले हात हल्लाएर सवारी व्यवस्थापन गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने काम व्यावहारिक रूपमा कति समय लाग्ला? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाउ ट्राफिक अपडेटबाट।
2: ट्राफिक अपडेट
0: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा सञ्चालन भइरहेका छन्। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यो सँगसँगै काठमाडौँ उपत्यकामा भदौ 26 गते शुक्रबारदेखि 28 गते आइतबारसम्म विभिन्न शीर्षकमा ट्राफिक प्रहरीले विभिन्न सवारी साधन र चालकहरूलाई कार्यवाही गरेको छ, जसमा जाँड रक्सी सेवन गरेर गाड़ी मोटरसाइकल चलाउने 257 जना, सीसीटीभी कार्यवाहीमा 210 जना, रातो बत्ती उल्लंघन गर्ने 218 जना, तीव्र गतिमा गाड़ी मोटरसाइकल चलाउने 333 जना, चौको हर्न बजाउने 84 जना, लेन अनुशासन पालना नगर्ने 100 जना, अवस्था ठिक भएका गाड़ी मोटरसाइकल चलाउने 57 जना, वन वे नियम उल्लंघन गर्ने 31 जना र अन्य शीर्षकमा 1548 जना गरी जम्मा 2838 जनालाई कार्यवाही गरिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले सड़कमा ट्राफिक प्रहरीले हात हल्लाएर गाड़ी व्यवस्थापन गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक व्यवस्थापनका लागि आधुनिक प्रविधिको प्रयोग बढ़ाउनुपर्ने बताउनु भएको हो। साथै बस स्टप, बस पार्क, पार्किङ स्टेशन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने उहाँको भनाई छ। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। सरकारले गल्छी रसुवागढ़ी सड़कको अस्थायी ट्रैक खोल्ने कार्यलाई तीव्रता दिएको छ। भुटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्रैक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको हो। भादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्याफ्रेबेसी खण्डमा हिउँमा मात्र गाड़ी गुड्थे। यस खण्डको 19 किलोमिटरमा स्तरोन्नतिका लागि ठेक्का भए पनि मैनासुली कन्स्ट्रक्सनले काम नगरेपछि तोड़िएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। भदौ 10 गतेको बाढ़ी अघिसम्म अधिकांश गाड़ी मोटरसाइकल धुन्चे हुँदै रसुवागढ़ी जाने आउने गर्थे। बाढ़ीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवत जावत अवरूद्ध भएको हो। सड़क विभागका अनुसार गल्छीबाट रसुवागढ़ी नाकातर्फ लाग्दै गर्दा रातमाटी खण्डमा 200 मिटर सड़क त्रिशुलीको बाढ़ीले तलबाट कटान गरेको छ, जुन खण्डमा गाड़ी आवागमन भदौ 10 गतेदेखि नै ठप्प छ। उक्त खण्ड गल्छीबाट नुवाकोट तर्फ लाग्दै गर्दा 8 किलोमिटर दूरीमा पर्छ। बाढ़ीले सड़कमा क्षति गरेपछि बगाएको भन्दा माथि रातमाटोबाट ट्रैक खोल्ने काम भइरहेको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवराज देउपानेले बताउनु भएको छ। उहाँका अनुसार यसको विकल्पमा करिब 3 किलोमिटर यात्रा गरेर दुई पिपल गाउँ हुँदै नुवाकोट सदरमुकाम विदुर पुग्न सकिन्छ। रातमाटेदेखि देवीघाटसम्म सड़क सहज छ। नेपाली सेनाले तादी नदीमा एक्रो ब्रिज जडान गरेसँगै देवीघाट विदुर सड़क सम्पर्कमा जोड़िएका छन्। विदुरको ढुङ्गे बजारबाट बेत्रावती तर्फको 10 किलोमिटर मध्ये 9.5 किलोमिटर सड़कको ट्रैक खोलिसकिएको प्रवक्ता न्यौपानेको भनाई छ। कालीकोटको सदरमुकाम मान्न बजार प्रवेश सड़क खोलाउन नेपाली सेना आफै जुटेको छ। 2081 साल फागुन 20 गते खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग खन्दा पहिरो गएर अवरूद्ध भएको बजारको मुख्य सड़क मर्मतमा नेपाली सेना जुटेको हो। नगरपालिकाले सड़क मर्मत नगरेपछि लामो समय अवरूद्ध बनेको थियो। सड़कको दयनीय अवस्था र आवागमनमा परेको समस्यालाई ध्यानमा राख्दै नेपाली सेनाको देवी बक्स गुल्मा कालीकोटको टोलीले सड़क मर्मतको काम शुरू गरेको हो। कालीकोटका प्रमुख जिल्ला अधिकारी जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नेपाली सेनाले भत्केको सड़क निर्माण गरिरहेको बताउनुभयो। नगरपालिकालाई बारम्बार सड़कको मर्मत गर्न र नागरिकका घर पहिरोबाट जोगाउन भने पनि निर्माण नभएपछि जिल्ला सुरक्षा समितिको बैठकले सड़क मर्मत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। उहाँले सुरक्षा समितिको निर्णय अनुसार नेपाली सेना र जिल्लाका सबै सुरक्षा निकायहरू एकजुट भएर सड़क मर्मत गर्ने निर्णय भएको जानकारी दिनुभयो। नगरपालिकाले कर्णाली

अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 政府を参考にお聞きください。
1: हिंसाबाट बचौं र बचाऊ। यौनचन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र छोरीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: ਗਾਉਂਦਾ ਸਾਥੀ ਵਾਲੀ ਫਜ਼ਲੋਂ ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
1: ਖਾਈ ਜਨਮਦਾਤਾ ਦਿਨਸ ਤ
2: ਜਨਮਦਾਤਾ ਗਰੇਕੋ ਛੈਨ ਨੀ ਮੈਡਮ
1: ਲਓ ਜਨਮਦਾਤਾ ਨਾ ਭਈ ਤ ਵਿਦਿਆਲੇ ਭਰਨਾ ਹੁੰਦੈ ਨਾ ਨੀ
2: मलाई त थाहा नै थिएन मैडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुरुत कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के के हो के के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथ रोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824747718, 9843349696 र 9861314472। आन्जी औषधालय, सोलो दुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
4: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा।
5: होन्डाका विशेषताहरू:
6: जापानिज उच्च प्रविधिबाट उत्पादित
5: उत्कृष्ट माइलेज,
6: राम्रो रिसेल मूल्य,
5: टिकाउ र भरपर्दो,
6: अफरोडका लागि पनि उपयुक्त
5: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
6: सबै उमेर समूह, कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू:
6: ओखलढुङ्गा र खोटाङको दिक्केल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
5: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
6: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
5: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 0375902222, 9852880022 र 9842380300।

सकियो भन्ने त सबै बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दरता यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शिल्पकार

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
2: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड। अलिकति जोत्न पाँच छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अलि महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टुनर छैन भन्ने बजारमा।
4: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्षे वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि।
3: यो कहाँ किन्न पाइन्छ? अनि पाँच सय साइकल कहाँ कहाँ उपलब्ध छ नि?
4: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
5: खेतबारी जोत्न, खोपाई गर्न, ध्यान बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगतै तपाईँलाई फोन आउनेछ।
7: अया अया भनेर पो बसेछ त।
8: बिरामी हो क्या हो?
7: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
8: आ, कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
7: हो र, के डेन्टल रे?
9: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सुलुखुम्बु।
8: हाम्रा सेवाहरू:
9: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
11: एभरेस्ट डेन्टल क्लिनिक, बसन्त बजार, सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-1990 र 97-46-58-43-87।
12: एहुरो आज मेरो जन्मदिन हो, याद त छ नि।
13: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
12: त्यसै जिस्किन हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
13: ल अब आँखा खोला त।
12: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोनु दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
14: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था छ।
15: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
16: किन खोज्नु भएको होला हजुर?
15: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
16: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
15: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
16: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
17: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
18: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
19: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19, समुद्र साक्य 98 61 83 35 34, टेलिफोन 0385 20 43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा झोर बौद्ध सुलुखुम्बु।
20: बाबा म आज स्कुल जाने मन छैन, आज जाने नि
21: है? होइन
20: यतिकै जाने मन लागेन।
21: यतिकै पनि हुन्छ?
20: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
21: ए कुरा त्यस्तो पो, नहेर्नु म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
22: नमस्ते, कति टाइमले पाल्नु भयो?
21: आज रिनाले सुझान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
22: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
20: हस् म्याडम।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए साथी हेर न यो के खतरा समाचार आइसक्यो
1: बाफ्रे
0: अब चाहिँ के हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्ति न यसो त जल्ले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।

0: सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु है एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र? होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वास नै समस्या देखियो।
11: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूमपानका कारण अझ मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
1: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
1: लु त, हेलो, नमस्ते।
2: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
3: ए नानी, के भने रहेछ, के हो के भयो?
1: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप्रे, अब चाहिँ के हुनु हो?
7: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्न, यसो त जसले पनि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो उनीहरूको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन एकदम गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोनी एफएम स्टुडियो टाइम
2: स्मार्ट एयर बिहानको 11 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा द्वारामाय अफसेट प्रेस सोलु दुतकुंड नगरपालिका 5 सोलु कुम्बु
2: आदरणीय श्रोतावृन्द तपाईं अहिले सुन्नु भएको छ सुन एफएम सुन एफएममा अब तपाईंले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका सदनहार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन फेड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: रुकुमु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याथ 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याथ 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपार नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँचाखेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
0: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
0: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
0: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
0: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजेदेखि बेलुकी पाँच बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
0: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
2: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ
3: फरार सेवा प्रकृति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक संख्या 2 स्टाफ नर्स साइक 5 संख्या 1 बायोमेडिकल टेक्निसियन साइक 5 संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ दरखास्त दस्तुर साइक 5 लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भने प्रशासन शाखामा बुझाउनु पर्नेछ परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सुलुखुम्बुमा बुझाउनु पर्नेछ अनुभवीलाई प्राथमिकता दिइनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9862086693 र 9842097166 जिल्ला अस्पताल फाप्री सल्ले

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यक्षेत्र ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा फोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-8283 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20700 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा।

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
1: नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो।
1: यो त नागौसत कोलकातामा देखिने जस्तै लक्षिन्छ त।
0: कतै नागौसत त
1: भाइ, के भएको तिमीलाई?
0: उदाती भन त।
2: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लर लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कको सत्तै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ?
0: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
3: भारिस्तालाई सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
0: गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूलो जनधन को क्षतिप्रति हमी गहिरो सकारात्मक छौं। सोही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दिए उक्त मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: अध्यक्ष निमा टेन्डुर शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे पत्तै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहन, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुली दुखकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
1: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 0

0: जिला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राई द्वारा सोलुखुमु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका 5 सोलुखुम्बु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, hissa, h

0: を参考にしてください。
1: यौनी हिंसाबाट बचौ र बचाऊ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ती प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: प्रथम वर्ष को भर्ने संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्षर अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851001056, 9841363537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिनु, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको बस्नामा चुम्बचाप पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काफ्रे बनिपार नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथी विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768

0: सत्तै मायो भैसा जान लाग्यो जाँदैमा बाछा खेर पर्ख लिन आउला।
1: होइन एक कान्छा गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिएर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550179979
3: र 01592216। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।
4: पूर्ति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन नीतिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइट पाँचौ तह संख्या 2, स्टाफ नर्स साइट पाँचौ तह संख्या 1, बायोमेडिकल टेक्निसियन साइट पाँचौ तह संख्या 1। उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोसिम हुनेछ। दरखास्त दस्तुर साइट पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर फिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98620186993 र 98427106। जिल्ला अस्पताल फाप्री सल्लेरी।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यक्षेत्र ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन न्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा टेलिफोन नम्बर 0735-25711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-24-6 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलेमगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा।

0: आजको भूमिहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न लौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तो लक्षण छ त कतै लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको सत्य छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुध्रिने मौका दिउ नि
2: बारिशमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालो गरौं लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखगु र सिलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश

एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता त्रिस्तो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस नाते दिपोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, संस्कृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्यो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र एक कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राय, सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, बिपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,57,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: उगांडा मैराथन को नीति परिवर्तन संबंधी सूचना गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाजी पोहरो ठूलो जनधन को क्षति प्रति हमी गहिरो सकारात्मक छौ। सही राष्ट्रीय विपत्ति को हुजीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को नीति सारिएको हो। यस कठिन परिस्थिति में हम कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 में आयोजना गर्ने भनेको रेड पांडा मैराथन को मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 में आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा हिमालय स्वास्थ्य र वातावरण सुभाष सोलो
2: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुन बहिनी, सुली दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873 5 र 9861034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुमा नगरपालिका उडा नम्बर 5 सल्लेरी।

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथ रोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843789852, 9824747718, 9843349696 र 9861313472। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा।
11: का विशेषता
12: जापानीज उच्च प्रविधि उत्पादित
11: उत्कृष्ट माइलेज
12: राम्रो रिसेल मूल्य
11: टिकाऊ र भरपर्दो
12: अफरोड का लागि पनि उपयुक्त
11: BS6 तथा नया नया वर्षन बजार में लंच भैर
12: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
11: हाम्रा सेवाहरू
12: ओखलढुङ्गा र खोटाङ को दिक्तेल बजार फाइनेंस को सुविधा सहित हुंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
11: जुनसुक मॉडल का जेन्युइन पार्ट्स पाइन का साथ ही सर्विसिंग सेवा
12: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निःशुल्क दिइने
11: अनलाइन बाट बुकिंग करे भुगतान करे में होम डिलीवरी को सुविधा समेत रहने
12: ओखलढुङ्गा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भुजाङ ओखलढुङ्गा
11: संपर्क नंबर 0 37 5 90 2 22 98 52 88 0 2 22 98 42 80 30 00

0: तिम्रो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्थ्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोटाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
11: अया भनेर पो बसेछ त बिरामी हो क्या हो
12: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
11: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुन्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
14: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
16: आज मेरो जन्मदिन हो, याद त छ नि?
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
16: हजुर पनि ल आँखा बन्द गरे।
17: ल अब आँखा खोल त।
16: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 9742284056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
18: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था गरेको छ।
19: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
20: किन खोज्नु भएको होला हजुर?
19: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
20: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
19: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
20: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
21: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
22: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
23: नमुना
0: सिन्हा दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा दोरबौद सुलु
1: बाबा म आज स्कुल जाने मन छैन आज जाँदिन नि है
3: किन के भयो सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
23: नमस्ते कति कामले पाल्नु भयो
3: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
23: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
24: हस् म्याडम
25: नेपाल सरकार विज्ञापन बोर्ड
26: साथी हेर न क्या खतरा समाचार आइसक्यो भयो फ्रेन अब चाहिँ के हुनु
27: कतै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथेन यसो त जसले पनि लेखिहाल्छ नि
26: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
27: तिमीलाई थाहा थिएन
26: थाहा थिएन
27: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
26: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
27: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
28: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
29: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ईश्वरमा सुन्नुहोस् न, हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र?
5: होइन होला त्यस्तो त।
6: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: धुम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए।
11: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
12: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हेलो
14: हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
15: हजुर,
14: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
15: हेलो, नमस्ते।
13: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
14: ए नानी, के भने रहेछ, के हो, के भयो?
15: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल ल, के नदिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
16: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
16: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ए साथी हेर न यो के खतरा समाचार आइसक्यो भाइ अब चाहिँ के हो
18: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथेन यसो त जसले पनि लेखिहाल्छ नि
17: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
18: तिमीलाई थाहा थिएन
17: थाहा थिएन
18: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत गर्छ आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
17: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
18: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नुहुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
19: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: सबैको सरोकार आजका बाल बालिका भोलिका प्रधान
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियाद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
6: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
5: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
0: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
5: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
6: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
0: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: आउँदा साथी भाइ बुझ्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सोनु खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोनु खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुनुहुन जानकारी गराइन्छ भर्ना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005 9841825445 र 9842847750 गीता झिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यादसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Not the rule of Sadaibari, it's the best day, Roji.

0: सप्ताह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना यदि तपाईको बस्नामा समस्या पुतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्ण स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर सोह्र सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557868
0: अङ्कमा 9852057 6

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँडे
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्ट

0: दरखास्त मितिले 15 दिनभित्र रितपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइट पाँचौ तह संख्या 2, स्टाफ नर्स साइट पाँचौ तह संख्या 1, बायोमेडिकल टेक्निसियन साइट पाँचौ तह संख्या 1। उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकेको बमोजिम हुनेछ। दरखास्त दस्तुर सहायक पाँचौ तहको लागि ₹700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि। फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल साब्रु सुल्कुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल भाबलु सल्लेरी सुल्कुम। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन न्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैँचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: चाहिँ भूमिहरु श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो नौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के हो मेरो साथीहरूले गाजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिस्ता लज सृजना गरी दुवैचरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालो गरौं लागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना एक नापी दितोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000को साथमा मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार 90,000को साथमा मेडल र प्रमाण पत्र तृतीय पुरस्कार 60,000को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई सम्पर्क नम्बर 42 8452 40 सदस्य राजकुमार राय सम्पर्क नम्बर 98 31 35 40 उपस्थित विश्वको पनि नीति समय र स्थान नीति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन खोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन खोरको रङ्गशाला थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60 अनुराज बस्नेत 98 51 17 24 19 विपिन तामाङ 98 62 93 64 र राजकुमार राई 98 52 85 54 57 एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन् प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी घाइते भए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ शर्तहरू लागू हुनेछन् खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: रेड पाण्डा म्याराथनको नीति परिवर्तन सम्बन्धी सूचना।
3: गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेत छौं। सोही राष्ट्रिय विपत्तिको घुटीलाई गम्भीरतापूर्वक ध्यान दिए एकदम म्याराथनको नीति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई सब सहयोग सूचना तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क सँगको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण विभाग तुलु कुरु।
5: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
6: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ?
5: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
6: ए हो र दिदी, कहाँ पाइन्छ?
5: म त खोज्दा खोज्दा थाकिसके हो।
6: ल सुन बहिनी, सुली दुखुम्बा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार।
5: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
6: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्डा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
6: सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सुनुखुम्बु।
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
8: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858703 5 र 9816034213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
9: सोलुखुम्बु कानून क्याम्पस एनएल 2 मा भर्ना सम्बन्धी
10: सोलुखुम्बु कानून क्याम्पस मा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष ग्यालरी प्रथम वर्ष को भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने हुँदा जानकारी गराइन्छ।
11: भर्ना कार्यक्रमको मिति,
10: भर्नाका लागि आवेदन फारम वितरण 9/1-10/30, प्रवेश परीक्षा 8/10, नतिजा प्रकाशन 8/11, भर्ना म्याथ 8/12-25, कक्षा सञ्चालन 7/10 रजिस्ट्रेसन फारम भर्ने म्याथ 7/30। सब जानकारीका लागि 9/5/01/05/56, 9/41/28/45 र 9/42/84/87।
12: गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कलेरी।

0: खरर सेवामा प्रपूर्ति गर्ने सम्बन्धी सूचना।
1: प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। स्टाफ नर्स साइट पाँचौ तह संख्या एक, बायोमेडिकल टेक्निसियन साइट पाँचौ तह संख्या एक। उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइट पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर फिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, भाइ डाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842097066 जिल्ला अस्पताल फाप्री सल्लेरी।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: त्यसो भए उनीहरू श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्दैन। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कतै लागौसो त भाइ, के भएको तिमीलाई? निधाती भन त।
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लर लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर, अनि सुध्रिने मौका दिउ नि।
2: बारिशमा लज सृजना गरी धुबेकेरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो हो। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

0: कालो खुम्बु कानून क्याम्पस एनएलडीमा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले नियमअनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005556 9841825445 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून।

उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विदेशक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 한번 쳐보시죠, 로사이.
1: युनियुक्ता बाटा बचाऊ र बचाऊ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसा को जोखिम में हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाई परिचित नातेदार र जोसुकी बाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरी को व्यवहार ख्याल राखौं। बालबालिका को चालचलन बानी बेहोरा अत्याधिक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित संवाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ।

0: ओरिजिनल बिजुली का सामान किन्न त उ सल्लेरी को वर्षा इलेक्ट्रोनिक्स मा जानु पर्छ। के तपाईं घर तथा अफिस को लागि बिजुली को राम्रो क्वालिटी को सामानहरु खोज्दै हुनुहुन्छ? यदि क्वालिटी को इलेक्ट्रोनिक सामानहरु लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्ड का गुणस्तरीय बिजुली का सम्पूर्ण सामान, सर्भिस केबल, मल्टीप्लग, पावर सकेट, लिस्टी, अर्थिङ को तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीवी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङ का सामानहरू, चार्ज वाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
4: नेपाल सरकार विज्ञापन
5: बोर्ड. ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए. जाउँ न मेरो साथी.
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो. ल हिँड. नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे. छानी छानी किन्ने हो आज.
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्. नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु.
8: ए बाबु, लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ. पिनासले हैरान बनायो. मेरो पनि के हो के खै. यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने. उपचार कता गराउने होला.
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ. थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ. तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त. त्यही भएर उपचार गराउने भनेर हामी औषधालयतिर हेरेको नि म त. आउनुहोस् दिदी, अरू सँगै जाउँ.
10: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायस, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ. सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ. आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ. साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ. सम्पर्क नम्बरहरू 0385201929, 9843980652, 9824417718, 9843349696 र 9861313472. आन्जी औषधालय, सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि.
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
11: र मैले त सोचेकै छैन, यी त घरभित्रका सामान्य कुरा होला भनेर.
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उखरिझुला को मिलन सूचना।
15: होंडा का विशेषता
16: जापानीज उच्च प्रविधि उत्पादित
15: उत्कृष्ट माइलेज,
16: राम्रो रिसेल मूल्य,
15: टिकाऊ र भरपर्दो,
16: अफ रोड का लागि पनि उपयुक्त,
15: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको,
16: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
15: हाम्रा सेवाहरू
16: उखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने,
15: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
16: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
15: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
16: उखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाई, उखलढुङ्गा।
15: सम्पर्क नम्बर 0375902222, 9852880022 र 9842803000।

त्यो भन्ने त सबै बिर्सिसक्यो आजकल। आफ्नो त यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्ने नबिर्सनु होला। यति कार्पेट, कार्पेटको शेरनशाह।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन बोर्ड जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पाँचको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
9: खेतबारी जोत्न रोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
11: अया अया भनेर पो बसेछ त बिरामी हो क्या हो
12: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
11: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुन्दी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
11: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफ क्षेत्र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746583487।
15: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
16: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
15: त्यस्तै जिस्किनु हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
16: ल अब आँखा खोला त।
15: वाओ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालगाडी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867300620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचादी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
17: बालक बालिकालाई काममा लगाएको उपायमा काम अनुसार खडा खाँदा हुने व्यवस्था छ।
18: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
19: किन खोज्नु भएको होला हजुर?
18: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
19: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
18: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्
19: न। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
20: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
21: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।

0: सोलू एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: सन्चे सोलू एफएम स्टुडियो टाइम
2: 6 PM साँझको 6 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामाई अफसेट प्रेस सोलू दुतकुंड नगर पालिका 5 सोलू खुम्बू
2: बाबा मलाई आज स्कूल जाने मन छैन
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: आजान गरेर मनाइदै पशुपति सहित शिवालयहरूमा भिड भोटेपछि बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो भोटेपछि बाढी प्रभावितको पुनर्स्थापनामा स्रोत कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेपछि र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारी निष्कर्ष पूर्व सूचनाको अवसर नै नपाएको भनाई
8: रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भयो जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो
7: बेलायतका विद्यालयमा धेरै बेलमा तारेका खानेकुरा प्रतिबन्धित नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गर्ने र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनशीप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो
9: हिमालको हिउँ पग्लदैछ मुहानहरू सुक्दैछन् जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्
10: बाढीको बेगले प्रलयको विगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिले
9: ताजा पृथ्वी ताजा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काठ काली गण्डकीको तट मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने भरतझोङ जलवायु परिवर्तन सम्मेलन 2082मा सहभागी बनाउ
10: आयोजक भरतझोङ गाउँपालिका जोमसोम मुस्ताङ
9: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी
10: भरतझोङ घोषणा पत्र जारी गरौं जलवायु न्यायको
11: सुनौता मेरो कपडा प्याकिङ गर्दा त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन
12: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
11: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध अंशको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
13: फोन 0 56 4 94 3 33 4 93 5 55
14: नेपाल दर्पणमा अब खबरको सिलसिला नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उपासनाका साथ मनाइँदैछ भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ तीजको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथ सहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगत भन्दा सहज र चुस्त बनाएको पाइएको छ। यद्यपि भुटेको शिवाड़ीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाघी पेटको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाघी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, पुनस्थापना र देशमा शान्तिको प्रार्थना गरेका छन्। हिजो दर खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व भोलि गणेश चतुर्थी र पछि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
7: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश दिए प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउन अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ प्रदेश र पालिका बीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
14: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलको क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाउन सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढंगले नयाँ बस्ती बसाउने तयारी शुरू गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोगी जमीनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
7: भटेपछिको बाढ़ीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभेर सड़क आउँदो असोज 1 गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइ भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम बाँकी रहेकोले असोज 1 गतेदेखि मात्र नियमित यातायात खुलाउन लागि सड़क विभागले जनाएको छ। यद्यपि पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सड़कको अवस्था बुझेर मात्र निस्कन विभागको आग्रह छ। यसैबीच सरकारले असोज भित्रै बाढ़ी प्रभावित क्षेत्रका सबै सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरू बीच भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़क तथा पुल पुननिर्माणका लागि 8 वटा कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल गाड़ी सञ्चालनका लागि वैकल्पिक मार्ग तुयुङ र झुलुङले पुनः जडान गर्ने र त्यसपछि स्थायी पुनर्निर्माण अघि बढ़ाइनेछ। मन्त्री लम्सालले काठमाण्डुमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रत्यक्ष छलफलमा जोडेर क्षतिग्रस्त पूर्वाधारको विवरण संकलन, योजना निर्माण, कार्यान्वयन समन्वय र अनुगमन गर्न आग्रह गर्नुभएको छ।
14: रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ताले युट्युब च्यानल मार्फत सम्प्रेषण गरेको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढ़ीका क्रममा त्रिशुली 3 जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बंकर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो। प्रेस काउन्सिलले यस्ता सामग्रीको पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनको लागि सम्बन्धित संचारकर्मी अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरेको काउन्सिलले जनाएको छ।
7: भटेपछि र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़का कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर लिखु बेलकोट गरी तथा धादिङ गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्र 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट कुल 2,52,000 भन्दा बढ़ी पशुपक्षी प्रभावित भएका छन्। जसमध्ये 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्यांग्रामा 39,13,00,000 तथा गाई गोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। बाढ़ीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
14: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भटेकोशी बाढ़ीले अकल्पनीय क्षति गर्नुको कारण बारे गरेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: राष्ट्रिय इन्जिनियरिङ कलेज घोराही दाङ
16: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3484 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
17: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
18: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
7: हरेक मान्छेको सपना जपना र चाहना पैसा
16: पैसामा छ शक्ति पैसामा छ सहारा
7: धोती पटुका र इजारको गाँठो हुँदै गार्डनसम्म
16: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
7: लक्ष्य प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
16: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
7: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
16: इतिहास गाथा र कथा गाँठका कुरा
7: गाँठका कुरा
16: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
14: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिबेला हामीले आज हरितालिका तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भेट भोटेकोशी बाढ़ीले निम्त्याएको विपदका कारण रौनक घट्यो। भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त। धादिङको कृष्णले सड़क आउँदो असोज 1 गते अर्थात बिहिबारदेखि दुईतर्फी नै संचालनमा ल्याउने तयारी लगाएको खबर प्रस्तुत गरे।
7: खबरमा अब बाँकी खबर भुटेकोशी र त्रिशुली नदीमा आएका विनाशकारी बाढ़ीको अकल्पनीय वेग अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकाय

0: टाको भेगमा बगेको यो बाढ़ी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घण्टाको गतिमा रहेको थियो। बाढ़ीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेशनहरू समेत बगाएको थियो। यस्ता बाढ़ीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधरसँग कुराकानी गर्नुभएको छ।
1: अहिलेको मुख्य कारण भनेकै अब ग्लेसियर कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलान्स हुने गयो। त्यसपछि चाहिँ एभलान्स चाहिँ तल डेभी कभर ग्लेसियरमा बजारिएपछि त्यहाँको ठुलो भोल्युम पानी त्यसपछि आइस रक अनि डेभी त्यो हाम्रो छुचेङ खोला जुन चाहिँ नेपालको लाङ्टाङ लिगुङको मुनिबाट पहिले छुचेङ खोलामा एन्टर भएर त्यसपछि पोटेपोसी चाहिँ लेन्डे नदीसँग मिलेर पोटेपोसीमा छिरेको छ।
2: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदाखेरि पनि यो क्षति बताउन सकिएन अथवा त्यसमा के थियो?
1: त्यस्तो खालको जुन आइस रक एभलान्स छ जुन डिजास्टर छ त्यो पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ, कठिन नै हुन्छ, अकस्मात मात्रै आएको वाला भयो। तर हामीले जब सूचना पायौँ तब रसवरीको हाम्रो सेन्सर लगायो त्यो बेलामै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भयो जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यता
2: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरूमै बाढ़ीले बगायो कति भयो। यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढ़ीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ अहिले त हाम्रो क्षमताभन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो।
1: यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढी त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ प्रशस्त टिबोर्ड टिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन, यो चाहिँ एकदमै रियर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको छैन।
2: प्रतिवेदनले केन्द्रीय माथिल्लो क्षेत्रमा दुईवटा ताल बनेको र त्यसबाट थप आकाशको बाढीको जोखिमको चाहिँ सम्भावना उठाएको देखिन्छ। सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
1: कन्टिन्युसली मेन्टेन गरिराख्नु पर्ने हुन्छ। अब त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुलीमा पछि थुलीमा गएर तालहरू बन्यो भने वा ठेक्न नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र प्रेसर त्यसले क्रिएट धेरै गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन बिच हुन सक्छ, होइन मोनिटर गरिराख्नुपर्छ। अहिले त
0: जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधर। नेपाल दर्पणमा खबरकै सिलसिला नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसक्ने निष्कर्ष निकालेको समूहका नेता एमपी शाहले जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुट्नु भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउन 29 देखि 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि कांग्रेस असन्तुष्ट पक्षले छुट्टी 15 महाधिवेशन आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टी 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ। नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य

0: चुनावमा एमालेले भएको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भनेका कारण आरोप लगाउनु भएको थियो। विवाद बढ़ेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो। वर्षाको बेला गरिएको पूर्व तयारीले भञ्जनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीजी अस्पताल जिस हो
1: देश हो खुशी को कनेक्शन
0: कृषि मंत्र मार्क सुंगर
2: बाढ़ी का कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नुवाकोटको किसपाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालन शाहसँग बाढ़ी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो। ओसिस ट्रान्सपोर्ट एण्ड एडभेञ्चरका संचालक समेत रहेका तामाङ विरूद्ध बैंक कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
3: नेपाली सेनासँग मिल्दी युद्ध पोशाक दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकता लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री सरकारले रक्षा मन्त्रालय र जंगी अड्डा सहितका विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता संचालन पोशाक र गतिविधिका विषयमा कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। बहसका क्रममा कानून व्यवसायहरूले सरकारी संस्थालाई सैन्य प्रकृति पोशाक र दर्जानी चिन्ह प्रयोग गर्न गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक र दर्जानी चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए। संविधानविरोधी राजन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो। यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको भन्दै नागरिक संस्था सिभिलियन भएरै काम गर्नुपर्नेमा जोड दिएका जानकारी दिनुभयो।
4: नेपालमा राजनैतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइक्रम नेपालले गरेको अध्ययन अनुसार देशका संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश तोड़फोड़ चोरी आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय संचालनमै संकट आएको उजागर गरेको छ। अध्ययनमा संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा आपतकालीन पूर्व अभिलेखीकरण बिना र संकटपछिको पुनस्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
3: आज शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 25.55 अंकले बढ़ेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेर फाइनान्स निर्जीवन बीमा समूह 1.5% उकालो आएको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4.36 अर्ब रूपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1.15 लाख किता शेयर 4.68 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा विद्यालयको दिवा भोजन डीप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढ़ाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएशन अफ स्कूल एण्ड कलेज लिडर्स एएससीएलले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधान अध्यापकहरूका लागि हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाए अनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा दुई पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा एक पटकमा सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफूलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगर्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफूल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाई र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ।
3: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पर्दै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय कृषि प्रगति विकास केन्द्र इसिमो र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमाली क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पर्खिरहेका छन्। भारतमा हुने कुल विपद मध्ये 35% हिमाली क्षेत्रमा हुने गरेको छ भने अध्ययन गरेका हिमताल मध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदी मध्ये भारत सहित देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिने प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अंक काटिएको छ। एक बास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो समय इङ्ल्याण्डसँगको टेस्ट श्रृंखलामा 3-0 क्लीन स्वीप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनशीप तालिकामा 5 अंकसहित पुछरमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनशीपको 2025-27 चक्रमा खेलका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
3: खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भीड़। भोटेपछि बाढ़ीले निम्ताएको विपदका कारण रौनक घट्यो।
3: भोटेपछि बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्वतन्त्र मेला नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त। अकल्पनीय उद्योग र अस्वाभाविक बहावका कारण भोटेपछि र त्रिशुली परिवारमा ठूलो क्षति भएको सरकारको निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
5: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गर्ने
4: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनशीप तालिकाबाट पाकिस्तानको 11 अंक काटियो।
3: नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजन बस्ने पनि विदा हुन्छौं। उमालेको र शुद्धिकरण गरेको पानी

0: radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन. कार्यक्रम सुनेर आशीषित हुनुहोस्.

गर्छौँ निश्चय नै आशिष माया भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न जिज्ञासा र सुझाव छ साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्भक साथ हामी पत्रचार गर्नुहोला। अपिचारको लागि हाम्रो ठेगाना GWR नेपाल GPO बक्स नम्बर 8975 EPC 2561 काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813306090 फोन नम्बर 01-5591-053 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरे अनलाइन मार्फत रेडियो पनि सुन्न

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9855017979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI Education Consultancy Nepal Chabahin Kitche Party Kathmandu
4: Farar Sewama Patpurti Garne Sambandhi Suchana प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल साधु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल साधु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेत पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ पाँचौ तह संख्या 2 स्टाफ नर्स साइक 5 तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइक 5 तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ दरखास्त दस्तुर साइक 5 तहको लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउनु पर्नेछ परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल साब्रु सुलखुमा बुझाउनु पर्नेछ अनुभवीलाई प्राथमिकता दिइनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल भाबलु सल्लेरी सोलुखु कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरुले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन न्यूसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
5: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, भूमि आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
4: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
5: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 037-525-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 038-524-6 सम्पर्क राख्न सक्नुहुनेछ।
4: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौं, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेसी लागौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
1: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: बारिशमा लज सृजना गरी धुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग, प्रसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: प्रतियोगिता कृषि संस्करण सञ्चालन हुने सम्बन्धी यसमाथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्वेल्भ रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय।
4: दर्शकहरू नमस्कार, म लक्ष्मी श्रेष्ठ र सोले तिमीलाई सामाजिक सञ्जालको माध्यमबाट हेरेर बस्नु
3: प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्वेल्भ रेसको आधिकारिक

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुगा एफएम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solugafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेविका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य मुख्य खबरका शीर्षकहरू।
0: बाढ़ीको विपदले यस वर्षको 30 खल्लो विपत्तिको पीड़ाका कारण यसपालि तड़क भड़क विहीन टीच बनेको सोलुका महिलाको भनाई। सोलु खुम्बुदेखि विश्व मंचसम्मको यात्रा समेटिएको मिन्ना दोर्ची शेर्पाको आत्मकथा सार्वजनिक।
1: बाल दिवसको अवसरमा सल्लेरीमा विद्यार्थी लक्ष्मी जनचेतनामूलक कार्यक्रम। राप्रपा सोलु खुम्बुको अध्यक्षमा राजेन्द्र बसी चयन। हालसम्म 56 जिल्लामा अधिवेशन सम्पन्न। ओखलढुंगामा विपदका 90 घटना, 2 जनाको मृत्यु।
0: भोटेको शिवबारी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नहुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका प्रतिवेदन एकीकृत गर्ने सहमति। ग्रीन आर्मी विरूद्धको मुद्दामा सर्वोच्चले रक्षा मन्त्रालय र सेनासँग कारण माग्यो।
1: हिम नदी तीव्र गतिमा पग्लिँदै भारतको अर्थतन्त्र जोखिममा। रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह।
0: र विश्व टेस्ट च्याम्पियनशीप तालिकाबाट पाकिस्तानको 11 अंक काटियो।
2: ए बाबु नौ न, मेरो त हात खुट्टा अनिदशा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि टिकी हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने।
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायस, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98-43-79-82-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
5: स्थानीय खबर।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभरका शिव मन्दिरहरूमा शिव पार्वतीको पूजा उपासना गरी श्रद्धापूर्वक मनाइएको छ। भदौ शुक्ल तृतीयाका दिन निराहार व्रत बसी शिव पार्वतीको पूजा गरेमा पारिवारिक सुख, शान्ति, सौभाग्य र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ। देशभरका मन्दिरहरूमा पूजा अर्चना भइरहे पनि यस वर्षको तीज भने विगतको जस्तो उत्साह बन्न सकेन। सोलुखुम्बुको सदरमुकाम सल्लेरी स्थित शिव मन्दिर मन्दिरमा पूजा गर्न पुगेका श्रद्धालु महिलाहरूले सुरुवा सामसँगको कुराकानी गर्दै त्यसको महत्व परम्परा र यसमा आएको परिवर्तनका विषयमा आफ्ना अनुभव सुनाएका थिए। स्थानीय महिलाहरूका लागि विगतका विषयहरूमा तीज आउनु हप्ता अघिदेखि नै गाउँघरमा रौनक शुरू हुन्थ्यो। जताजतै तीजका गीत घन्किन्थे, नाचगान हुने र सामूहिक रूपमा दर खाने कार्यक्रमहरू आयोजना गरिन्थे। तर यसपालि परिस्थितिले फरक मोड़ लिएको छ। गएको भदौ 10 गते आएको विनाशकारी भुटेको शिवबाड़ीका कारण देशभर शोकको वातावरण छाएकाले यस वर्षको तीज खल्लो बनेको स्थानीयहरूको भनाई रहेको छ। बाढ़ी र पहिरोको विपदका कारण प्रभावित बस्तीहरूमा कुनै उत्सव र खुशी छैन। रसुवा, नुवाकोट, भादी र गोर्खा मात्र होइन, देशका धेरै जसो भागमा यस विपदको गहिरो पीड़ा व्याप्त छ। बाढ़ीले खण्डहर बनाएका बस्तीहरू पूर्ण रूपमा सुनसान बनेका छन्। बाढ़ीका कारण अहिलेसम्म 1388 जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै 5000 जना अझै सम्पर्क विहीन छन्। हजारौं मानिसका घर बास बगेका छन्। विपत्तिको विषौ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रहरूमा खोज उद्धार र राहत व्यवस्थापनका कामहरू निरन्तर जारी छन्। यही पीड़ा र शोकका बीच महिलाहरूले केवल धार्मिक परम्परा र निष्ठा जोगाउनका लागि मात्र यस वर्षको तीज सामान्य रूपमा मनाएको जनाएका छन्। यसै सन्दर्भमा मन्दिर परिसरमा भेटिनु भएकी गीता कार्कीका अनुसार तीज महिलाहरूका लागि अत्यन्तै विशेष पर्व हो। उहाँले भन्नुभयो, बिहान उठेर धारामा गई स्नान गर्ने, गणेश र पार्वतीको स्थापना गरी फूल तथा फल फूल चढ़ाएर पूजा गर्ने परम्परा छ। घाम अस्ताएपछि निराहारुवा पानी समेत नपी व्रत बस्ने र भोलिपल्ट आफ्ना पति तथा अग्रजहरूको हातबाट टीका र आशीर्वाद लिएर मात्र जल अन्न ग्रहण गर्ने चलन रहेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार यति बेला प्राकृतिक विपत्ति दशाको बाढ़ी र शोकका कारण विगतका वर्षहरू जस्तो कि झकाई वा भड़किलो तरिकाले तीज मनाइएको छैन। सामाजिक सञ्जालमा समेत धेरै भिडियोहरू अपलोड नगरी साधकी पूर्ण रूपमा संस्कृति जोगाउने उद्देश्यले मात्र तीज मनाइएको उहाँको भनाई रहेको छ। यस्तै सोलुभुतकुण्ड नगरपालिका पाँचकी अर्की यशुदा वास्तोलाले आफ्नो र परिवारको स्वास्थ्य, दीर्घायु, सौभाग्य र श्रीमानको सफलताको कामना गर्दै व्रत बस्ने गरेको बताउनु भएको छ। तर पछिल्लो समय तीज मनाउने शैलीमा तडक भड़क बढ़ेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, पहिले दर खाने दिन द्वितीयमा मात्र चिनीबोटी र आफन्तहरू भेला भई दुःख सुख साथ गरेर साधारण तरिकाले तीज मनाउने गरिन्थ्यो। तर आजकाल शहर बजार तथा होटलहरूमा महिना दिन अघिदेखि नै भड़किलो रूपमा दर खाने र रमाइलो गर्ने हुडबाजी चलेको देखिन्छ। उहाँले गाउँघरमा अझै पनि मौलिक र साधारण परम्परा कायम रहेको उल्लेख गर्नु भएको छ। त्यस्तै मन्दिर परिसरमै भेटिनु भएकी ज्येष्ठ नागरिक सावित्री श्रेष्ठले तीज चेलीबेटीहरू एकत्र हुने, नाचगान गर्ने र शिव कृष्णको आराधना गर्ने पवित्र पर्व भएको बताउनु भएको छ।

0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सोलुखुम्बुको जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा राजेन्द्र बस्नेत चयन हुनुभएको छ। पार्टीको महाधिवेशन नजिकै गर्दा सोलुखुम्बु सहित देशका विभिन्न 56 जिल्लाहरूमा जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो। आगामी भदौ मसान्तसम्म बाँकी सबै जिल्लाहरूको अधिवेशन सम्पन्न गरी लक्ष्यका साथ द्रुत गतिमा काम भइरहेको राप्रपाका प्रवक्ता मन श्रेष्ठले जानकारी दिनुभएको छ। राप्रपाले यसअघि नै आगामी मंगसिर 26-28 गतेसम्म पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। सही निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने गरी तय गरेको कार्यतालिका अनुसार नै जिल्ला अधिवेशनहरू भइरहेको प्रवक्ता श्रेष्ठले बताउनु भएको छ। देशभरका विभिन्न जिल्लाहरूमा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन हुने क्रम जारी रहेको छ। सोलुखुम्बुमा राजेन्द्र बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ भने यसै क्रममा कोशी प्रदेशका ताप्लेजुङमा अमृत कुमार सामदेन, इलाममा ताराप्रसाद नेपाल, झापामा केशव प्रसाद ओझा, मोरङमा मनोज बस्नेत, तेह्रथुममा टंक प्रसाद अधिकारी जिल्ला अध्यक्षमा चयन हुनुभएको राप्रपाले जनाएको छ। यसै गोलडुंगामा पदम कुमारी गुरूङ, खोटाङमा ललित राई, संखुवा सभामा दिपेन्द्र भण्डारी र उदयपुरमा ध्रुव राई माझी जिल्ला अध्यक्षमा चयन हुनुभएको छ। राप्रपाले जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा नयाँ नेतृत्वलाई महाधिवेशन केन्द्रित जिम्मेवारीमा परिचालन गर्ने जनाएको छ।
1: सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट संघर्ष गर्दै पर्यटन व्यवसायमा स्थापित भएका समाजसेवी मिङमा दोर्जी शेर्पाको आत्मकथा सगरमाथाको शेर्पा मको अंग्रेजी संस्करण आईएमए शेर्पा अफ माउन्ट एभरेस्ट सार्वजनिक भएको छ। माएनजी शेर्पा स्मृति प्रतिष्ठान नेपालले काठमाण्डुको लैनचौर स्थित मल्ल होटलबाट शनिबार आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो। हालै भुटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परि ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धांजलि स्वरूप एक मिनट मौन धारणबाट शुरू भएको कार्यक्रममा लेखक शेर्पाका 9 वर्षीय नाति मोरबु छिरिङ शेर्पाले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा वक्ताहरूले पुस्तक केवल एक व्यक्ति वा शेर्पा समुदायको मात्र कथा नभई सगरमाथाको काखमा हुर्किएका मानिसहरूको अद्भुत साहस, त्याग, समर्पण र मौलिक संस्कृतिको जीवन दस्तावेज भएको बताउनुभयो। शेर्पा भन्ने शब्द आफैमा वीरता, इमान्दारिता र हिमाल प्रतिको अघात मायाको प्रतीक भएको चर्चा गर्दै अंग्रेजी संस्करणको प्रकाशनले विश्वभरका पाठकहरूलाई नेपालका हिमाल शेर्पा जीवन शैली र सगरमाथा आरोहणका वास्तविक अनुभूति बुझ्न सहज बनाउने र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ उच्च पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा पुस्तकका अनुवादक एवं सिक्किमका वरिष्ठ साहित्यकार डाक्टर मनोरथ दाहाललाई विशेष सम्मान गरिएको थियो। वहाँले अनुवाद गर्दाका अनुभव बताउँदै शेर्पा समुदायको समृद्ध संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन पाउँदा आफूलाई गर्व महसुस भएको बताउनुभयो। सोही अवसरमा दृष्टिहीन तथा व्यस्त पाठकहरूलाई लक्षित गर्दै पुस्तकको अडियो बुक संस्करणको अंश पनि सार्वजनिक गरिएको छ। पुस्तक बिक्रीबाट संकलित सम्पूर्ण रकम लायन्स क्लब अफ फिनिक्स काठमाण्डुलाई सामाजिक कार्यका लागि हस्तान्तरण गरिने आयोजक पिम्बा एनजी शेर्पा स्मृति प्रतिष्ठानले बताएको छ। पुस्तकमा शेर्पाको व्यक्तिगत जीवन संघर्षसँगै सगरमाथा क्षेत्रको जनजीवन, पर्यटन व्यवसायको विकास क्रम, विदेशी पर्यटकसँगका अनुभव, अन्तर्राष्ट्रिय भ्रमण, सामाजिक सेवा तथा पारिवारिक सम्बन्धका विविध पाता समेटिएका छन्। लेखकले मनका कुरा शीर्षकको लेखकीय मन्तव्यमा सोलुखुम्बुबाट शुरू भएको आफ्नो जीवन यात्रा काठमाण्डु हुँदै संसारका विभिन्न मुलुकसम्म पुगेको उल्लेख गर्नु भएको छ। जीवनमा भेटिएका साथीभाइ, परिवार तथा विशेष गरी जीवन संगिनी पिम्बा याङजु शेर्पाको साथ र सहयोगले आफूलाई अगाडि बढ़ने प्रेरणा दिएको उहाँको भनाई छ। पुस्तकमा सगरमाथा आरोहण र पर्यटनसँग जोड़िएका आफ्ना अनुभवलाई व्यक्तिगत स्मृतिसँग जोड़ेर प्रस्तुत गरिएको छ। सगरमाथा क्षेत्रको पर्यटन यात्रामा जोड़िएको विदेशी पर्यटक, आरोही र स्थानीय समुदायसँग

0: पर्यटनमा निर्भर समुदायमा पारेको प्रभाव तथा त्यसपछिको यात्रालाई पनि पुस्तकमा समेटिएको छ। अमेरिकादेखि अस्ट्रेलियासम्मका भ्रमण अनुभवले शेर्पाको व्यक्तिगत यात्रालाई नेपालको पर्यटनसँग जोडेर प्रस्तुत गरिएको उल्लेख गरिएको छ।
1: सोलुखुमा राष्ट्रिय बाल दिवसका अवसरमा विद्यार्थीहरूका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुमको आयोजनामा सलेर स्थित जनजागृति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा विद्यालयका कक्षा 4, 5 र 6 अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। त्यस अवसरमा प्रहरीले दैनिक रूपमा सम्पादन गर्ने प्रमुख काम कार्यवाही कार्यालयभित्रका विभिन्न शाखाहरूको जिम्मेवारी तथा समाजमा प्रहरीको भूमिका बारे विद्यार्थीहरूलाई व्यावहारिक र विस्तृत जानकारी गराएका थिए। विद्यार्थीहरूमा प्रहरी सेवाप्रति सकारात्मक सोचको विकास गर्ने, सुरक्षा सम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्ने र बाल्यकालदेखि नै नागरिक कर्तव्य एवं जनचेतनामूलक विषयमा सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। यस प्रकारको अन्तर्क्रियात्मक कार्यक्रमले प्रहरी र विद्यार्थी बीचको सम्बन्धलाई अझ प्रगाढ सुमधुर र विश्वासिलो बनाउन ठूलो सहयोग पुर्याएको आयोजकले जनाएको छ।
0: आर्थिक वर्ष 2082-83 विभिन्न प्रकृतिका 90 विपदका घटना भएका छन्। विपदका घटनामा परि 2 जनाको मृत्यु भएको छ भने 23 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्क अनुसार विपदका घटनाबाट एक वर्षमा 8,72,54,750 रूपियाँ बराबरको क्षति भएको छ। जिल्लाका विभिन्न स्थानमा आगलागी, पाडी, डुबान, पहिरो, हावाहुरी, चट्याङ, जनावर क्षति लगायतका घटना भएका हुन्। विपदका कारण 37 घर प्रभावित भएका छन् भने 13 घर विस्थापित भएका छन्। घरमा क्षति पुगेपछि केही परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। यस्तै 5 सरकारी कार्यालय, 3 विद्यालय र 3 गोठमा समेत क्षति पुगेको छ। विपदका घटनामा 13 पशु चौपाए र 7 पक्षी मरेका छन्। यस्तै 11 वन, अन्य 25 संरचना तथा 1 बसमा समेत क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक शिखर कुमार शाहका अनुसार विपदका घटनामा घाइते भएकाहरूलाई घटनाको प्रकृति र अवस्था अनुसार उद्धार तथा उपचार गरिएको छ। विपदका कारण ज्यान गुमाएका 2 जनाको मृत्युले मानवीय क्षति समेत भएको छ। ओखलढुङ्गामा वर्षायाममा बाढ़ी तथा पहिरोको जोखिम बढ़ी हुने गरेको छ। ग्रामीण सड़क निर्माण र जिल्लाको भौगोलिक अवस्थाका कारण वर्षाको समयमा पहिरो खस्ने, सड़क अवरूद्ध हुने तथा बस्ती जोखिममा पर्ने समस्या दोहोरिँदै आएको छ। पहिरोका कारण सड़क तथा अन्य भौतिक संरचनामा समेत क्षति पुग्ने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13,58,15,00,000 भन्दा धेरै रकम मौजदात रहेको छ। अर्थ मन्त्रालयका अनुसार फुटेकोशी बाढ़ीपछि मात्र 8,92,20,07,759 रूपियाँ संकलन भएको छ। बाढ़ीपछि 2,56,56,475 अमेरिकी डलर पनि संकलन भएको छ। त्यसको नेपाली रूपियाँमा मूल्य करिब 3,57,70,94,618 रूपियाँ रहेको छ। अनुसार सोमबार बिहान 9 बजेसम्म कोषमा कुल 13,58,15,24,783 रूपियाँ मौजदात रहेको छ। बाढ़ी अघि कोषका नेपाली रूपियाँका खातामा 2,08,24,22,405 रूपियाँ मौजदात रहेको छ। त्यस्तै अमेरिकी डलर खातामा बाढ़ी अघि 5,86,048 अमेरिकी डलर रहेकोमा बाढ़ीपछि थप 2,28,56,475 अमेरिकी डलर संकलन भएको पाएको छ। मन्त्रालयले कोषबाट 1,00,000 रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 16 गते हस्तान्तरण गरिएको जनाएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भेटेकोशी नदीमा आएको बाढ़ी पछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका

0: सूचना प्रतिनिधिसँग आज भएको छलफलमा उहाँले यो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दार्चिङ निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकार बीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरिरहेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटो भन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्याधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो।
1: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारे विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायतका 13 जिल्लाबाट आएको सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वेच्छिका रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने र त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि फेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषयमा विमर्शनी बाजेर दक्षिणपन्थी प्रवृत्ति भएको आरोप लगाउनु भएको थियो। विवाद बढ़ेपछि काभ्रेको एक होटलमा आवश्यक रूपमा चलेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको सचिव राजन भट्टराईले जानकारी दिनुभएको छ।
0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एमपी साउदले जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिममा आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति देउवा समूहले गएको सालदेखि 29 देखि 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि कंग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मंसिर 21 देखि 23 गतेसम्म काठमाण्डुमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो 16 देखि 19 गतेसम्म काठमाण्डुमा गर्ने निर्णय गरिसकेको छ। यस्तै बीच ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाउ आदेश जारी भयो। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजालसले सोमबार प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतको रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय गृह मन्त्रालय रक्षा मन्त्रालय नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल समाज कल्याण परिषद काठमाडौँ जिल्ला प्रशासन कार्यालय गोकर्णेश्वर नगरपालिका कम्पनी रजिष्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाल आदेश जारी गरी संस्थाको दर्ता संचालन पोसाक दर्जा तथा गतिविधि बाह्य कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ।
1: हिम नदीहरू तीव्र गतिमा पक्रिने हिम नदी जन्य तालहरू थप अस्थिर बनेर हिमालहरूको निगरानीमा बढ़दो खाडल देखिने क्रमसँगै हिमालय क्षेत्र खतरनाकका अवस्थातर्फ अघि बढ़िरहेको अध्ययनले देखाएको छ। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढ़ीले 1300 भन्दा धेरै मानिसको ज्यान लिनुका साथै व्यापक विनाश निम्ताएको घटना लगतै यस निष्कर्ष पक्षहरू सार्वजनिक भएका प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यसले तीव्र गतिमा परिवर्तन भइरहेको हिमालय क्षेत्रको वातावरणबाट उत्पन्न बढ़दो जोखिमलाई उजागर गरेको छ। एकीकृत पर्वतीय पहल र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोट र जीवी पन्त राष्ट्रिय हिमालयन वातावरण संस्थानको प्राविधिक योगदानमा तयार पारेको विश्वव्यापी परामर्श संस्था सिस्टिमिकको प्रतिवेदनले हिम नदीहरू अहिले एक दशक अघिको तुलनामा 65% छिटो पक्लिरहेको उल्लेख गरेको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नु भएको छ। राष्ट्रपति ट्रम्पले यस्तै आक्रमणका कारण रूसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनुभयो। वहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गर्नु भएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिना रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा असर परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो।
1: इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अंक काटेको छ। यस बास्टनमा भएको घरेलु टोली इंग्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा 3-0 क्लीन स्वीप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनशीपमा तालिकामा 5 अंक सहित पुछारमा परेको छ। इंग्ल्याण्डसँग भ्रमण अघि पाकिस्तान 8 स्थानमा रहेको थियो। इंग्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनशीपको 2025-देखि 27 चक्रमा खेलेको 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
0: खेल खबर सुने सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: बाजीको विपदले यस वर्षको 30 खल्लो। विपत्तिको पीड़ाका कारण यसपालि तडग भडक विहीन 30 बनेको सोलुका महिलाको भनाई। सोलुखुम्बुदेखि विश्वमनसम्मको यात्रा समितिको निम्मा दुर्गी शेर्पाको आत्मकथा सार्वजनिक।
0: बाल दिवसको अवसरमा सल्लेरीमा विद्यार्थी लक्षी जनचेतनामूलक कार्यक्रम। पाँच सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्ने चयन। हालसम्म 56 जिल्लामा अधिवेशन सम्पन्न। ओखल ढुङ्गामा विपदका 90 घटना। 2 मृत्यु।
1: भोटेकुसी बाढ़ी प्रभावितको पूर्ण स्थापनामा स्रोतको कमी नहुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका प्रतिवेदन एकीकृत गर्ने सहमति। ग्रीन आर्मी विरूद्धको मुद्दामा सर्वोच्चले रक्षा मन्त्रालय र सेनासँग कारण माग्यो।
0: हिम नदी तीव्र गतिमा पक्लिँदै भारतको अर्थतन्त्र जोखिममा। रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह।
1: र विश्व टेस्ट च्याम्पियनशीप तालिकाबाट पाकिस्तानको 11 अंक काटियो।
0: अवस्त साँझ 7 सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै देविका राई र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: radio next to your heart.
1: Zulu FM 101.2 MHz.
2: भुटेकोशी बाढ़ीबाट कृषि क्षेत्र में एक अर्ब भन्दा बढ़ी को क्षति, पशुपंछी में मात्र एक अर्ब एघार करोड़ को क्षति, रसुआ बाढ़ी प्रभावित क्षेत्र में स्थानीय जनप्रतिनिधि र प्रधानमंत्री बीच छलफल, बजेट में चिंता नगर्न प्रधानमंत्री को आग्रह।
3: उहाँले के भन्नुभएको छ नि, हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
2: आज हरितालिका ती शिवालयमा व्रतालुहरूको घुइँचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव, सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या,
4: खर्च यति बेला नै बढ़ी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
2: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
5: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिनेमाको बाढीका कारणले असम्भव हो, होइन।
2: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: मुलुकी देवानी संहिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी किरिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ़दैनन्। भुटेकोशीको बाढ़ीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
7: सरकारले भुटेकोशी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिनुभएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल अञ्चलले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री अञ्चलले सड़क र पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनुभएको छ। आगामी मंगसिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित

0: राजन श्रेष्ठले बताउनुभयो।
1: उहाँले हामीले चाहिँ कनेक्टिभी वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
0: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिनु समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिका

ले पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भनेकोशी बारेले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम

0: स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपक्षी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 को क्षति भएको अनुमान गरिएको छ। करिब 2,14,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपक्षीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 सम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री वानन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पश्चिम प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकरण गिरी,
1: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गर्दा केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौ। त्यसै गर्दा समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3 असोजकोतिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलिमाको बाढीका कारणले असम्भव हो होइन। त्यो दिन हामीले सामान्य बैठक त गर्यौं, तर बिजनेसमा छिर्दिन नछिर्किन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
0: कांग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदा बाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति सिंहबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ़ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
2: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकातर्फ एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ़नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
0: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह र साइनीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएमसँग बताउनुभयो।
3: त्यो कुरा त शेरबहादुर देउवाले म सभापति हुँ भन्नु, सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अनुमान पनि हो, त्यसको अध्ययन गरेको पनि यसमा हाम्रो बनिरहेको थियो। त्यो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जुन चाहिँ 12 मूल शब्दका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो, त्यो चाहिँ प्रतिष्ठाको विषयमै हामीले चाहिँ सभाधिकरण गरेका हौँ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँले पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ त्यस
0: भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसी भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दरखानसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रतमा बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
4: यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै अस्थि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरहन्छौं।
0: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भनी यसपालि खल्नु भएको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष शुरू भएको दुई महिना पूर्ण लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कानूनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
5: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37,70,00,000 रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु:
6: एकातिर काजबारको शुरूआती, एकातिर खर्च यति बेला नै बढ़ी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
5: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिरमल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
7: विकास निर्माण योजनाहरू पनि शुरू हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायत सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यस्तो समस्या पर्नु भयो।
5: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खोल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल:
8: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
5: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो मर्गदी, डडेलधुरा।
0: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिनुभएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपामा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असारमा इन्फालाई निलम्बन गरेको थियो। सन्तोष गन्धर्व:
9: बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका:
10: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
9: विशेष श्रृंखला मिलिजुली नेपाली अनि बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब्सकी आइएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
16: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोषिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
17: विशेष गरी बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर चाहिँ हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त त्यही गरी पकाउने साधनै छैन, हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफूलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी पुछा उमारेको पनि खुवाउन सक्छौँ, यसमा प्रोटिन भाइटामिन सी फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
16: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोषिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाईँ अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ।
18: होलिङ सेटरमा बसिरहँदाखेरि त हाम्रो जिउ त यत्तिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाईमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाई गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाई गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन के भइरहेछ भनेर सोध्नुदेखि लिएर आफ्नो पनि सरसफाई चाहिँ आफैले गर्दाखेरि पनि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भनेर सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मदत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदा हुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्छ। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओको पनि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न संघ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
16: विपदका बेला एक्लै एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। तपाईसँग पनि बाढ़ी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारू मगर।
19: अनि हामी चाहिँ अब पाहा लगाए सर्टकट बाटो पाहा लगायो, पाहा लगाएपछि तिनजना थियो हामी, तिनैजना बच्ची उमुगा भयो नि भेट्नी, उमुगा भयो नि भेट्नी सर्टकट लगायो कि माथि लगाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बढ्न सक्ने हामी बहुछोरा चाहिँ अलि अगाडि भाग्यो बुढी अलि हिँड्न सक्ने न जहाँ जहाँ तिमीहरू म बद्दिन भनेको थियो अन्त उसलाई चाहिँ अब एक दिनसम्म भेटायो अनि चाहिँ हिँड्दै लिएर गयो हिँड्दै हिँड्दै हामीसँग आयो मात्रै बच्चेन माथि लानु लाग्नै भ्यायो विषयमा लग्यो खोलासँगसँगै हिँड्ने खोला लग्यो
16: रसुवा बाड़ीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारु मगरको जस्तै तपाई पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
9: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिलाको फाइदा
20: हामीलाई दाल खानु हुनुहुन्छ कसैलाई हिउँदै चिट छ तपाईँ पैसा दिनुहोस् न मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् अब त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न
9: बाढ़ी पीड़ित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोष दिन्छौ
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
15: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई हुकाउने दबाउने वा सजाय दिने विषय मनाइन्छ
21: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
15: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
21: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
15: बाल विवाह रोकौं छोरा छोरीको सपना जगाऊ शिक्षित सक्षम र जिम्मेवारको स्थान निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओएनसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
22: एनसेल प्याक किन्नुभयो त
23: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्
22: शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
9: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ रसुवाको भोटेकोशी बाढ़ी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ
20: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस हुन्छ नि तपाईँको नमुना कामहरू पनि छन् एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुभएको छ त उहाँहरूलाई क्याफ दिन सक्छौँ पैसा दिन सक्छौँ त्यो सामान आफ्नो चोइसको खान्छन् नि हामी लगाए चामलै खानु सबैलाई चामल खानु हुँदैन नि डायबिटिज छ हामी लगाए दाल खानु हुँदैन सबै कसैलाई युरिक एसिड छ तपाईँ पैसा दिनुहोस् न मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् अब त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न त्यो पीड़ित परिवारलाई पनि त तपाईँले भनौँ न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस् ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस् हिसाब राख्नलाई भन्नुहोस् यो गर्छु यो गर्न पाउनुहुन्छ यो पैसाले यो गर्न पाउनुहुन्न यो किन्न पाउनुहुन्छ यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस् पुरुषलाई दिनलाई एकदम जहाँ रसिमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस् उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ महिलाहरूलाई दिनुहोस् उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्
15: पैसा दिँदाखेरि फेरि के कति दिने कति क्षति भयो कति दिने भन्ने अर्को अनुमान हुने होला नि त सरकारले अथवा स्वरोजगारवाला निकायलाई
20: मेरो विचारमा यो परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन् हामी बसेर सल्लाह गर्न सक्छौँ रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन् म यो किन भन्दैछु नि यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि फेरि हात तल र हात माथिको कुरो भएन नि ब्याङ्क ट्रान्सफर गर्नु सिस्टमबाट ट्रान्सफर गर्नुहोस् गर्नुहुने काम गर्न नहुने पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस् 100 रुपियाँ कति बढी खर्च गरेर बिल राख्नुहोस् करमा अहिले चिठ्यामा हाल्नुहोस् कर पनि दिइरहेको हुन्छ उतापट्टि तपाईँ पैसा पनि दिइरहनु भएको छ कर उता बिल लिन पनि सिकाइरहनु भएको छ बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्
15: नेपालको अभ्यास उपलब्ध जनशक्ति स्रोत साधन प्रविधि सबैले
1: सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नुभयो है अथवा केही समयमा हामी लिएर भए पनि त्यो गर्नुपर्छ
2: एउटा टेक्नोलोजी छ हेर्नुहोस् एउटा मान्छे हामी सब प्रशस्त मान्छे छ स्थानीय निकाय म स्पेसल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्
1: हाम्रो युथहरू हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न युथहरू यहाँ नेपालमा यो काम गर्नलाई यो मोनिटर गर्न यसलाई सहयोग गर्न लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्र गर्नुहोस् न हाम्रो युवाहरू म त अहिले हाम्रो बाढीपुरी क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन् ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे सुरुमै उहाँहरूले अहिले यहाँ सबैभन्दा मोबाइल चलेन ब्याट्री छैन ब्याट्री चाहियो सोलर चाहियो फोन चाहियो सानो फोन हुन्छ नि सानो सानो फोनहरू युवाहरू त्यो बोकेर भोलिपल्ट गए हामीलाई फेरि खोला बढ्यो पानी बढ्यो फेरि फुट्यो हल्ला भयो ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियो शान्ति सुरक्षाको कुरा त्यसै गरी बालबालिकाको सुरक्षाको कुरा र महिलामाथि कुनै प्रकारको त्यसो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नुको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ के छ तपाईँको विचार यसमा
2: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने मान्छेहरू छुट्टिने आफन्तहरूकोमा जाने स्पेसली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा यौन हिंसा दुर्व्यवहार हुन सक्छ ग्रुप लिभिङमा यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्
1: खेल्ने गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ
2: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्कालमा मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने सिकाउने सिकाएको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ
1: बाल संरक्षण बालबालिकाको सहभागिता बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैले ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ कुन कुन निकाय कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन् उहाँहरूसँग सम्पर्क गर्नुपर्छ यो फेसिलिटेटर टिचर्स के भन्छ टिचरहरू हुन सक्छन् खाली शिक्षकहरूलाई उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने खाने बस्ने पनि मिड डे मिल दिनुपर्छ यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ न्युट्रिसियस मिड डे मिल दिनुपर्छ किनभने लामोसम्म होल्डिङ सेन्टर नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला अब विद्यालय बढेर भइसकेको छैन होइन अब त्यस्तो अवस्थामा चाहिँ कम के गर्नुपर्छ अब मुख्य कुरा तर त्यही हाम्रो सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भनेको चाहिँ हामीले रिलिफ रिहाबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्टको आदिका फेस दिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीड़ित योबाट यो हाम्रो दुर्व्यवहारकोबाट पीड़ित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने घर बार सबै गुमाएका बाढी पीड़ित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम मनाइन्छ यहाँ तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ अब यो दुईटा पक्षलाई कसरी व्यवस्थापन गर्ने नागरिक संगठनले काम गर्दा दुईटा पक्ष बनाइदिन्छौ नि सहयोग दिन्छ एउटालाई सहयोग दिन्न एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा त्यस कारणले गर्दा सिस्टमलाई मोबिलाइज गर्ने स्थानीय सरकारसँग काम गर्ने स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ
3: सरकारले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने जनाएको छ रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति पुर्याएको छ प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्री संघको प्रश्न उत्तर भने हटाइएको छ भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: कम्तीमा एक वर्ष त्यस क्षेत्रका समुदायका लागि जरूरी रहेको विज्ञहरूले बताएका छन्। रसुवा र नुवाकोटका विभिन्न पालिकामा पुगेर त्यहाँको समुदायलाई मनोपरामर्श सेवा दिएर फर्किएका वरिष्ठ मनोविद बासु आचार्यसँग आज हामी आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार र त्यसपछिको मनोपरामर्श सेवाका बारेमा कुराकानी गर्छौ। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा। जस्तो आघातजन्य अवस्था, यसबारे नै अलिकति चर्चा गरौं न, के हो यो खासमा?
1: यो कहिले नसोचेको, नदेखेको, नसुनेको, नभएको घटना, परिघटना अथवा दुर्घटना अचानक मेरो जिन्दगीमा अथवा मेरो परिवारको जिन्दगीमा अकल्पनीय तरिकाले आउँछ र त्यो आएको अवस्था चाहिँ ठेक्न सकिँदैन। त्यो अवस्थालाई ट्रमेटिक इभेन्ट भन्छ। त्यो ट्रमेटिक इभेन्ट चाहिँ तत्कालको लागि एक्युट स्ट्रेसमा परिणत हुन्छ क्या। त्यो इभेन्टले चाहिँ यति तीव्र तनाव ल्याइन्छ कि त्यो तनाव चाहिँ त्यतिखेर वहन गर्न नसक्ने स्थिति हुन्छ, त्यसलाई एक्युट स्ट्रेस स्टेज भन्छ। त्यो एक्युट स्ट्रेस स्टेज चाहिँ केही तीन चार दिन, पाँच दिन, हप्ता, दुई हप्तासम्म बस्ने हुन्छ। त्यसपछि बिस्तारै धेरैलाई चाहिँ त्यो स्ट्रेस कम हुँदै जान्छ, बिस्तारै समयसँगै, परिस्थितिसँगै, माहौलसँगै। र कसै कसैलाई चाहिँ फेरि त्यो स्ट्रेस चाहिँ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरमा रूपान्तर हुन्छ। त्यो भने चाहिँ यति दर्दनाको स्थिति, त्यो फ्ल्यासब्याकहरू आइदिने, त्यो नाइटमेयरहरू आइदिने, गाह्रो भइदिने, त्यही झझल्कोहरू आइदिने, र हो त्यो ट्रमेटिक इभेन्ट चाहिँ व्यक्तिलाई असहज हुन्छ है भन्ने कारणले अब उनीहरूलाई सपोर्ट चाहिन्छ भन्ने स्टेजलाई चाहिँ साइकोसोसल सपोर्ट चाहिने भएर हामी त्यहाँ पुगिहाल्छ।
0: जस्तो यहाँले भन्नुभयो नि आघातजन्य अवस्था, यो चाहिँ समय परिस्थिति अनुसार घट्दै पनि जान्छ भन्नुभयो। कस्ता व्यक्तिलाई चाहिँ समय परिस्थिति अनुसार चाहिँ त्यो बिस्तारै घट्दै जान्छ र कस्तालाई चाहिँ त्यो रहिरहने सम्भावना रहन्छ?
1: अब कतिको फ्लेक्सिबल छ भन्ने हुन्छ, उसको इमोसन लचक छ कि छैन, उसले परिस्थितिलाई स्वीकार्न सकेको छ कि छैन, होइन, घटना परिघटनालाई उसले ठिक छ, यो दुर्घटना हो, यो चाहिँ अब विपत्ति हो भन्न सक्छ कि सक्दैन, र अरू कुरा त्यो कस्तो बायोलोजिकल फिचरहरू लिएर आएको छ, ब्रेन केमिस्ट्रीहरू, न्युरो ट्रान्समिटरहरू, अरू साइकोलोजिकल फिचरहरू कस्तो छ भने, मतलब सेल्फ इस्टिम कस्तो छ, होइन, उसको कग्निसनहरू कस्तो छ, सोच्ने तरिका, उसको इमोसन रेगुलेट गर्ने स्किल कस्तो छ, साइकोलोजिकल फिचर हुने, सोसियल फिचर भनेको चाहिँ समाज, समुदाय, परिवारसँगको उसको बचपनदेखिको अट्याचमेन्ट कस्तो थियो, त्यो आधारले चाहिँ कसैलाई यी सबै कुराहरू सहन, स्वीकार्न र त्यसलाई नर्मलाइज गर्न सिक्छन् भने कसै कसैलाई चाहिँ नसक्ने भन्ने हुन्छ। त्यो चाहिँ इन्डिभिजुअल डिफरेन्स हुन्छ।
0: जस्तो व्यक्ति पछि फरक हुन्छ भन्नुभयो, धेरैले यो रसुवा बाढी पछि चाहिँ आफ्नो परिवार, आफ्ना आफन्तहरू गुमाएको अवस्था छ भने कतिले चाहिँ आफ्नो भौतिक क्षति मात्र बेहोरेका छन्। अब यो भौतिक क्षति मात्र बेहोर्ने र पारिवारिक क्षति पनि बेहोरेकाहरूको, यो दुइटैले जुन खालका आघातजन्य अवस्था बेहोर्छन् नि, यो त पक्कै फरक होला।
1: अब फरक हुन्छ के हुन्छ भने, कसैको यो क्षति अनुसारको फरक हुन्छ भने, कतिको चाहिँ मेन्टल कन्डिसन अनुसार फरक हुन्छ। यहाँ जग्गाको बाली गयो भनेर म अब टिक्न सक्दिनँ भन्ने पनि हुनुहुन्थ्यो। जग्गाको बाली मात्रै गयो, बाली गयो, त्यो जग्गा लगभग बगर भएको छ, अब मलाई गाह्रो भएको छ भनेर यस्तो असहज स्थिति भेटेको नै थिएँ भने, उहाँको परिवार पनि जानुभयो, कति आफन्त हुनुहुन्न, र पनि उहाँले खाना बनाउन सहयोग गरेको पनि भेटेको छु। खाना बनाउन त्यहाँ सहयोग गरेको, त्यहाँ काट्न सहयोग गरेको, त्यहाँ हेल्प गर्न सहयोग गरेको, अथवा त्यहाँ रेडक्रसबाट र अर्को दुईवटा संस्थाबाट मिक्स भएर त्यहाँ हेल्प भइरहेको थियो, त्यो भोलिन्टियरमा उहाँ सहभागी भएको पनि भेटेको थिएँ।
0: भनेको परिवार गुमाएर
1: पनि बस्नु भएन उहाँले, अनि गाह्रो हुन्थ्यो उहाँलाई, अनि सर प्लिज मलाई एकछिन फेरि केही मलाई गफ गर्नु न भन्नुहुन्थ्यो, अनि एकछिन फेरि हामी 30 मिनट चाहिँ सेसनमा बस्थ्यौँ, फेरि भन्नु सर प्लिज अब म हेल्प गर्न जान्छु, मलाई कति मोटिभेसन मिल्यो भन्नुहुन्थ्यो। यति उहाँ ध्यानै, अब उहाँको कस्तो स्थिति छ र पनि उहाँले सहन सिक्नु भइरहेको छ। एकजना सर हुनुहुन्थ्यो, मेरो बाली गयो, बालीको खेत गयो, त्यो रोपेको धानहरू गयो, लगभग खेत पनि गयो, मानव त्यो खेत बनाउने नबनाउने त अब त्यहाँ सबै मिटिङ होला के होला, त्यसलाई खेतमा रूपान्तरण गर्ने अनि के होला, त्यो स्थितिमा पीड़ित भएको नि पाएँ भने, मतलब घटना परिघटनालाई विषयवस्तुलाई सहन सिकेको नि पाएँ, सहन नसिकेको नि पाएँ। एकजना परिवारको सदस्य, यो भावीको खेल हो, हामीले यसलाई धेरै तड्किनु हुँदैन भनेर एकजना लगभग 83 वर्षको बुवा, भावीको खेल हो यो, यो भगवान्को आदेश हो, निर्देशन हो, भनेको नि पाएँ। अनि मैले गर्दाखेरि मेरो परिवारलाई मैले समयमा किन जोगाउन सकिनँ, र एक अङ्गभङ्ग भएको थियो एउटा उहाँको श्रीमतीको, प्रहरीले त्यत्रो सिटी लाउँदा पनि मैले किन मानिनँ भनेर आफूलाई गिल्ट फिल भएको नि पाएँ। यति पछुताउनु भएको थियो, मैले किन मानिनँ, मैले किन मानिनँ, म किन अटेम्प गरेँ भनेको त थियो श्रीमतीलाई, मैले जबरजस्ती भयो भने त्यो माथि दानामतिर लगिदिनु पर्थ्यो, किन लगिनँ भनेर असहजताका साथ एकदम गिल्टी फिल गरेको पनि पाएँ भने अहिले उहाँको कम भइरहेछ बटार गयौँ देवीघाट तल उहाँको कम भइरहेछ भने मतलब मान्छेको इमोसन यस्तो ट्रमेटिक इभेन्टमा कसको लागि एक्युट स्ट्रेस हुने र कसको लागि नर्मलाइज हुने भन्ने कुरा नै इन्डिभिजुअल डिफरेन्स रहेछ
0: हजुर भनेपछि यहाँ दुईटा कुरा जोडियो एउटा उसको मनोभावना कस्तो छ त्यसमा भर पर्यो अर्को चाहिँ उसको क्षति कतिको भएको छ त्यसमा चाहिँ डिपेन्ड भयो होइन यो दुईटा कुराले चाहिँ जोड दिँदो रहेछ यो विषयवस्तुमा आघाचन्ने अवस्था भनौँ अथवा मनोसामाजिक अवस्था समस्याहरू आइपर्नेमा जस्तो यहाँले विभिन्न केसहरू भनिरहनु भएको छ होइन यही बीचमा चाहिँ बाल बालिकाको केस चाहिँ कस्तो रह्यो कस्तो देखियो बच्चाहरूको अवस्था उनीहरूमा चाहिँ यो आघात जन्ने अवस्था चाहिँ कस्तो पाइयो त
1: बेत्रावतीबाट रेस्क्यु गरेर माथि उत्तर गएको क्याम्पमा राखेको बच्चाको उनीहरूलाई सानो उदाहरण दिन्छु उहाँ एकछिन खेल्नुहुन्छ सानो पाइलाले त्यहाँ क्याम्प राखेको थियो एकछिन खेल्नुहुन्छ त्यसो फेरि एकछिन पछि रुनुहुन्छ उता गएर उहाँलाई भनिएको छ कि आउनुहुन्छ बाबु आमा अब आउनुहुन्छ आउनुहुन्न भन्नेलाई पनि थाहा छैन अहिले धैर्य गरौँ के हो कन्फर्म छैन अहिले धैर्य गरौँ गर्नुपर्छ खेल्नुपर्छ हामी छौँ भनेर मिलाइराख्नु भएको छ फेरि एकछिन हेर्नु विचार उहाँलाई उसको मनको स्थिति एकछिन फेरि गएर बल हान्नुहुन्छ मजाले खेल्नुभएको छ बाबुले फेरि एकछिन पछि गएर रुनुभएको छ भने मतलब त्यो बच्चाहरूको जसका लगभग लगभग कुनै न कुनै रूपमा क्षति भएका छन् यदि क्षति नभइदियो भए त बुवामासँग बस्थ्यो होलान् क्याम्पमै बुवामासँग बस्थ्यो होलान् अथवा आफन्तमा गएर बस्थ्यो होला बच्चाहरू त उसको कोही नै अहिलेसम्म नभेटेको कारणले धेरैको स्थिति चाहिँ त्यहाँ झन् पीडादायी छ बच्चाहरू अब के बुझ्ने नै थाहा छैन उनीहरूलाई के बुझ्ने के सोच्ने के ठान्ने अब कसरी मैले अब अहिलेलाई के बुझ्ने बुवाआमाको विषयमा के बुझ्ने उनीहरूलाई एकदमै कन्फ्युज छ उनीहरूले अब मरण भने के हो पनि कन्फ्युज छ कोही भेटेको भन्ने सुन्छन् त्यहाँ है भेट्यो रे अस्ति 11 दिनपछि एकजना आमा भेट्नुभयो भेट्यो रे त्यसपछि फेरि ए भेटिन्छ रे भएन है भने मतलब बच्चाहरूलाई अब त राम्रोसँग साइको सोसियल काउन्सिलिङ साइकोलोजिकल फर्स्ट एडहरू प्लस उसलाई विशेष इन्टरभेन्सनहरूको सपोर्ट अथवा प्रत्यक्ष निगरानीमा उसलाई बााउन्ड्रीमा राखिएन भने त्यहाँ अर्को पनि उसलाई अझै थप असहज हुने स्थिति छ कुनै कुनै बच्चाहरू हेरेको कुरामा नै तनावमा छन् उनीहरू भन्छन् यो त के हो र योभन्दा अझै डरलाग्दो स्थिति आउनेवाला छ सर तपाईँ के बुझ्नुभएको तपाईँ जानु घर किन आएको यहाँ हाम्रो गाउँमा तपाईँ नआउनु यहाँ त के त यहाँ मान्छेसम्म आउनेवाला छ तपाईँलाई थाहा छ भनेका पनि बच्चाहरू भने मतलब कोही त भन्दै थियो यो धरती भाषिन्छ अरे त्यहाँबाट धरती भाषिन्छ बच्चाहरूको मनमा पार्ने हुन्छ नि त कुन चाहिने छिमेकीले केले यो अझै के हुन्छ कसो हुन्छ कुहिरो लाग्यो डरलाग्दो बादल लायो भने पनि अब आउनलाई हो त्यस्तो बुझाइदियो त्यसकारण उनीहरूलाई राम्रोसँग रियालिटी बुझाइदिन राम्रोसँग उसलाई एकदमै प्रत्यक्ष निगरानीमा सपोर्ट दिन एकदमै जरुरी छ कुनै कुनै मात्रै हो बच्चाहरूले एक्सेप्ट गर्न सकेको त्यो घटनालाई
0: यही मैले अलिकति जोड्न खोजे जस्तो विद्यालय जान लागेका बाल बालिकाहरू विद्यालय जाँदै गर्दा अथवा विद्यालयमा पढ्दै गर्दा यो घटना भएको छ होइन भनेपछि अभिभावकबाट टाढिएको अवस्थामा चाहिँ भएको छ घटनाहरू कतिपय बाल बालिका मैले पनि देखे होइन हेरे त्यो बाढीले बाढी देखेको उसले बाढी आएको देख्यो र उसको एकदम मुटु धड्किरहेको छ बोल्न नसकेको अवस्था छ तर उसलाई चाहिँ कहीँ लगेको छैन त्यहीँ राखिरहेको अवस्था छ भनेपछि त्यस्तो बच्चाहरूमा चाहिँ कस्तो खालको समस्याहरू चाहिँ देखिन सक्छ
1: अब देखिन सक्ने एकदम कममा सक्छ धेरैमा सक्दैन त्यस्तो प्रब्लमहरू देखिन किन बच्चाहरू पनि त उनीहरूको नि सोच छ उनीहरूको इमोसन छ बिस्तारै रेगुलेट गर्न सिक्छन् कोही कोहीमा त अब यसले गर्दा एकदमै ट्रमेटिक असहजता यसले गर्दाखेरि डिप्रेस मुडहरू यसले गर्दा कसै कसैको भएकोमा एन्जाइटी यसले गर्दा पर्फर्मेन्स समस्याहरू कुनै अब अगाडि बढ्नै नसक्ने यसले गर्दा अगाडि कि अब के गर्ने भन्ने कुराको समस्या वाट इफको पिर अब के होला भन्ने पिर यी समग्र पिर हुनुहुन्छ त्यसकारण त असेसमेन्ट जरुरी छ अब चाहिँ एक एकलाई असेसमेन्ट गर्न जरुरी छ सिम्टम देखेकालाई त गर्नै परिगयो तर सिम्टम नदेखेकाहरूलाई पनि उसको मेन्टल कन्डिसन कस्तो छ किन सबै ट्रमामा फेस गरेर आएका छन् नि त मेन्टल कन्डिसन कस्तो छ उसलाई कस्तो खाले मूल्याङ्कनहरू जरुरी छ कस्तो खाले इन्टरभेन्सनहरू चाहिन्छ भनेर मेन्टल हेल्थमा काम गर्ने राम्रो राम्रो संस्थाहरू पनि त्यहाँ जोडिसक्नु भएको छ लगभग हामी त त्यो 10 गते नै बटार पुगेको थियो 3-2 बजीतिर पुगिसकेको थिएँ म हाम्रो टिम अनि अहिले यो दुईटा विशेष गरी नुवाकोट र उता माथि त्रिशुरमाथि के अरे रसुवामा टिपिओ नेपाल पुगेर काम सुरु गरिसकेको छ पिक्स पनि सुरु गरेको छ सायद अर्को रेड क्रसले सेभ द चिल्ड्रेनले अनि सिवेन पनि पुगेको छ अर्को हाम्रो सीएमसी पनि पुगेको छ, कोशिश पनि पुगेको छ भन्नु, मतलब
0: सबै जो जो यो भनौँ न यो मानसिक स्वास्थ्यमा लागिराख्नु भएको छ उहाँहरू सबैजना यो बेला चाहिँ व्यक्तिगत रूपमै पनि सरकारसँग जोडिएर अथवा व्यक्तिगत रूपमा पनि पुगिरहनु
1: भएको छ। सम्पिन भन्ने हाम्रो संस्था छ, मेन्टल हेल्थ प्रोफेसनल एसोसिएसन, त्यो टिम रेडी भइसकेको छ उहाँ। अर्को भनेको चाहिँ युवा मन्त्रालयबाट यो राष्ट्रिय युवा परिषदको टिमहरूको लागि पीएफएको लागि प्लानहरू भइसकेका छ। अर्को मनोविमर्शकर्ता महासंघ छ एउटा है, त्यो महासंघले यसरी काम गरे, म त यस्तो हेर्नु महासंघलाई हेपिएको थियो नि त महासंघ, जुन यो मनोविमर्शकर्ता छ महिना साइको सोसियल काउन्सिलिङकाहरू साथीहरू हेपिएको होइन, अलिकति भ्यालु नमानिएको अहिले फ्रन्ट लाइनमा बसेर काम गरिरहेका छन् भने मतलब अब यतिखेर चाहिँदो रहेछ भन्ने कुरा, यतिखेर चाहिँ सबै दक्षताहरूको जरुरी रहेछ भन्ने कुरा यो यो बाढीले सिकायो।
0: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका विषयमा चर्चा गर्नको लागि हामीसँग हुनुहुन्छ मनोविद बासु आचार्य। म फेरि पनि कुराकानीलाई जोड्न चाहन्छु, जस्तो यहाँले भर्खरै पीएफएको कुरा गर्नुभयो मनोवैज्ञानिक प्राथमिक उपचार, अलिकति प्रष्टाइ दिनुहोला यो कस्तो खालको उपचार हो।
1: फर्स्ट एड भन्ने बित्तिकै सबैभन्दा छिटो आवश्यकता परेको नपरेको महसुस गरेर दिने उपचार है, दुईटा भयो, एउटा फिजियोलोजिकल भयो एउटा साइकोलोजिकल। फिजियोलोजिकल उपचारको प्रोसेसहरू पनि यी लिङ्क गरिदिने छिटो हुन्छ त उसलाई केही न केही जोखिमबाट जोगाउनको लागि भूमिका खेल्ने हो भने, साइकोलोजिकलको चाहिँ महत्वपूर्ण पीएफएको एकदम थिम भनेर चाहिँ के हो भने, कोही न कोही यो ट्रमामा परेका विशेष गरी भूकम्प बाढी जन्ने आघात युद्ध डरलाग्दा हिंसा दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर उसको विषयहरू हेरेर उसका कुराहरू सुनेर आवश्यकता छ छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनलेलाई पीएफए भनेर नामाकरण गरेको छ। भनेको त्यो त्यो विषय त्यो घटना त्यो दुर्घटना त्यो अभिघातजन्य अवस्थाहरू हेरेर त्यसपछि त्यो हेरिसकेपछि त्यो घटना परिघटनाका विषयहरू नर्मल्ली फेरि साइकोलोजिकल असेसमेन्ट भनेको चाहिँ सुनेरै हुन्छ क्या, यो अरू अरू देखिँदैन नि त, मनको पीड़ा त देखिँदैन, मनको पीड़ा त छामेर थाहा हुँदैन, मनको पीड़ाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन, सबभन्दा राम्रो उसको इभ्यालुएसन टेस्ट भनेकै क्वेसन एन्सर, र क्वेसन एन्सर गर्दाखेरि व्यक्तिगत कुरा सुनेर अनि त्यो अवस्थामा उसको थट इमोसन फिलिङ्स बिहेभियर र उसको फिजिकल सिम्टम यी चारवटा विशेष गरी थर्ट इमोसन फिजिकल सिम्टम र बिहेभियरलाई एनालाइसिस गरेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, उसको फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुकडुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा नेगेटिभ थटहरू आएको छ, म सक्दिनँ, मलाई के के भयो, मलाई किन यस्तो मलाई बाँच्न मन लागेन, अथवा ला म थेक्न सकिनँ यो पीड़ा, अथवा मलाई झसलकोहरू धेरै आए, अब जम्मैको हकमा, अब जस्तै सामान्य क्षति भएको हकमा ला अब किन भयो होला मेरो जिन्दगीमा यस्तो नभए नि हुन्थ्यो, अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि मै पो अपराधी हुँ, एकजनाले त के भन्नुहुन्छ म अपराधी हुँ किन भन्दा मेरो नेग्लिजेन्सले गर्दाखेरि म यो क्षति भएको, मैले श्रीमतीलाई किन त्यो सुनिदिन पठाएँ, म चाहिँ भागेँ श्रीमतीलाई सुनिदिन पठाएँ, किन गरेँ मैले त्यो, म अपराधी हो सर, म बाँच्नु मेरो के अर्थ छ र भनेको हजुर याद गर्ने भने, मतलब त्यो अपराध बोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त, किनभने त्यतिखेरको डिसिजन त राइट र रङ नै हुँदैन थियो, अब दिमागले जे जे निर्णय निर्देशन गरेर त्यही गर्नु हो बिचरा, यत्रो डरलाग्दो घटना घट्छ भनेर उहाँले सोच्नु भएन, यदि त्यो थाहा पाएको त बिचरा उहाँले किन गर्नुहुन्थ्यो,
0: त्यो त कसैलाई पनि त थाहा
1: थिएन, त्यस कारण अब बाँच्नेहरू त बाँच्नु पर्यो नि त, तर उहाँले के बुझ्नु होइन म बाँचेको कुनै अर्थ छैन भन्नु, बुझ्नु

0: सँग लगेर विशेष गरी साइकोलोजिकल इन्टरभेन्सन गर्न सक्ने, असिस्टेन्ट गर्न सक्ने, विशेष गरी साइकोथेरापी र काउन्सिलिङ गर्न सक्ने, अब उस्तै पर्सन मेडिसिन सपोर्ट दिनुपर्ने साइकियाट्रिस्टहरू भेट्न सक्ने जरुरी छ, होइन कि अब्जर्भेसन मात्रै जरुरी छ, अब्जर्भेसन मात्रै राखे हुन्छ कि होइन, उसलाई विशेष इन्टरभेन्सन चाहिन्छ कि होइन, प्रत्यक्ष निगरानीमा चाहिन्छ कि होइन, एडमिसनै चाहिन्छ, औ एका दुईको हकमा त रिहेबिलिटेसन सेन्टर पो चाहिन्छ कि, किन त्यो ट्रमा त उसले डिल गर्न सक्दैन भन्ने आधारमा गरिने एउटा व्यवस्थित र स्तरीय एउटा प्लानलाई साइकोलोजिकल फर्स्ट एड भनिन्छ।
1: हजुर, जुन यो पीएफए साइकोलोजिस्ट, यो मनोवैज्ञानिक प्राथमिक उपचार होइन, यो मनोवैज्ञानिक प्राथमिक उपचारमा जो जुट्नुहुन्छ, खट्नुहुन्छ, त्यो कुन तहकोले चाहिँ, यो अघि यहाँले भन्नुभयो कि मनोविमर्शकर्ता उहाँहरूले गर्नुहुन्छ कि साइकोलोजिस्टहरू अथवा मनोविद मनोचिकित्सक, कुन तहकोले गर्नुहुन्छ यो?
0: अब पीएफए चाहिँ अहिलेलाई पीएफए को तालिम लिएका जो कोहीले गर्न पाइने भनिएको छ, किन भन्दा पीएफए को ट्रेनिङ चाहिँ विशेष गरी अब आफ्नो उच्च शिक्षा सकेका साथीहरू जसै चाहिँ दुई दिने तीन दिने जो बेसिक स्किलहरू त्यो यो लुक लिसन र लिङ भन्छ क्या, यो कन्सेप्ट बुझेको र पीडा बुझेको र धेरै सिकाउन नखोज्ने अनि सुन्न मात्रै खोज्ने, आवश्यकता महसुस गरेपछि आफ्नो सुपरभाइजरलाई अथवा आफ्नो मनोविदलाई जोड़ दिन सक्ने गरी जुन ट्रेनिङ लिनुभएको छ उहाँ जो कोहीले गर्न पाउनुहुन्छ र गर्नै नै पर्छ। उहाँहरूले किन गर्नुपर्छ भने अब यत्रो तवाह त सबै ठाउँमा साइकोलोजिस्ट पुग्न सक्नुहुन्न, सबै ठाउँमा साइकियाट्रिस्ट पुग्न सक्नुहुन्न, सेल्टरमा पुग्न सक्नुहुन्न, घर घरमा पुग्न सक्नुहुन्न, सकिँदैन नि त, किन सीमित हुनुहुन्छ साइकोलोजिस्ट साइकियाट्रिस्टहरू भने, मतलब त्यो आवश्यकता महसुस गरेर उहाँलाई त्यो लिङ्क गरिदिने जो जो स्किलहरू डेभलप भएका ट्रेनर ट्रेनिङ लिने साथीहरू हुनुहुन्छ जसले गर्ने हुन्छ गर्नुपर्छ, जसलाई त झन् छ महिना साइको सोसियल काउन्सिलिङ लिने त त्यो त अनिवार्य हो, उहाँले त नगर्नै पाइँदैन, गर्नै पर्ने भन्ने हुन्छ है, अनि होइन दुई दिने तीन दिने साथीहरूले जुन यति मात्रै बेसिक कुरा नलेजहरू थाहा भएकोहरूले गर्ने र सपोर्ट गर्ने भन्ने हुन्छ।
1: अब यो मनोवैज्ञानिक प्राथमिक उपचार जुन चाहिँ यो आघातजन्य अवस्थामा चाहिँ तत्काल शुरू गरिहाल्नुपर्छ, तत्काल शुरू गर्दाखेरि चाहिँ जुन अघि यहाँले भन्नुभयो कि लुक लिसन लिङ्क होइन, यो तीनवटा पक्ष चाहिँ किन जरूरी छ र कस्तो अवस्थामा चाहिँ यो गरिहाल्ने त?
0: अब हेर्दाखेरि प्रब्लमेटिक देखिएको छैन भने त्यहाँ पीएफए दिनु जरुरी हुँदैन, याद गर्नु है, किनभने घटना त सबै ठाउँमा घट्यो त्यो एरियामा, तर कतिलाई चाहिँ त्यो घटना चाहिँ नर्मल भएको छ, त्यसलाई लिएर ठिक छ बर्बाद हो सिद्धियो गाह्रो हो तै पनि हामी उठ्छौँ भन्ने छ, कतिलाई चाहिँ त्यो कुराले गर्दा यति गाह्रो भएको छ म्याम है। अब एकजना म्याम हुनुहुन्छ जीजीबीमा, अब मैले कसरी मिलाउनु, अब यत्रो ऋण छ, ट्रक गयो आफ्नो श्रीमान जानुभयो त्यो ट्रकमा, अनिखेर छोरीहरू छन् दुईटा, छोरीको अब कसरी अगाडि बढ्नु, भन्नलाई पो सजिलो छ त आफूलाई कति गाह्रो छ, सरकारले के गर्ने के नगर्ने केही पनि थाहा छैन, घटना अलि असहज स्थितिहरू म सक्दिन होला, विषयवस्तुलाई होइन म नर्मलाइज गर्न सक्दिनँ, समयले नि मलाई कहाँ सिकाउला र मलाई केही राहत पनि चाहिँदैन, मलाई कसै केही साथ पनि चाहिँदैन है, बस म के गर्छु मलाई पनि थाहा छैन, म कसरी अगाडि बढ्छु केही पनि थाहा छैन भन्ने म्याम हुनुहुन्छ। अब उहाँलाई पीएफए नदिएको भए उहाँको भोलिको इमोसन अझै बढ्दै जान्थ्यो कि, पर्सि झन् थप निन्द्रामै समस्या पर्थ्यो कि, निकोसी गरेर उहाँलाई एकदमै मनै अब मेरो भाग्य नै रहन्छ भन्नुहुन्थ्यो म्यामले, त्यसले गर्दा झन् असहज हुन्थ्यो कि भने, मतलब उहाँलाई जे पीएफए सपोर्ट पाइसकेपछि त्यहाँ जिजीको हस्पिटलमा हामी गएर लिङ्क गरिदियौँ, त्यहाँ चाहिँ गएर डक्टरले बेसिक एउटा अहिले आवश्यकता जस्तो महसुस भयो उहाँलाई सामान्य एसएसआरए चलाउनु पर्छ होला, ना रातिकोलाई चाहिँ एउटा बेन्जो चलाउनु पर्छ कि भन्ने एनालाइसिस गरिदिनु भएको छ, भने मतलब आवश्यकता अनुसार कसैलाई सुन्न, उसको उसका मनमा लागेका भावनाहरू, उसको मनमा आएका कुराहरू, उसका तर्कहरू, उसलाई लागेका विचारहरू सुनिसकेपछि मूल्याङ्कन गर्न सकिन्छ, जस्तै अहिलेलाई मलाई ठिकै छ, म भोलि सम्पर्क गर्छु भन्नुभएको छ एकजनाले, मलाई अहिले ठिकै छ सर, मलाई ठिक छ, किनभने मेरो परिवार छैन मलाई ठिक छ, तर मेरो बुवालाई चाहिँ एकचोटि गएर भेट्दिनु न भन्नुभएको छ, त्यो त सुनेरै भयो नि त होइन, नसुने भए त कसलाई के आवश्यकता पर्छ थाहा नै हुँदैन, बुवालाई गएर भेट्दा अनिखेर अब क्रिया गरौँ कि नगरौँ, अब गरौँ छ आउँछ कि नगरौँ, सबैले गरिसके क्रिया सुरु गरिसके क्रिया कर्म गरिसके धेरैले गरिसके, गरौँ कि नगरौँ भन्नुहुन्थ्यो, एकजना

0: भन्नुहुन्थ्यो, चार महिनाको बच्चा रहेछ, म अहिले क्रिया गर्दै गर्दिन, मलाई कसैले कन्भिन्स नगर्नु भन्नु, दादाहरूलाई भन्नुभयो भने दादा आइसकेर जान माइतबाट, अनि जेठाजु ससुरा प्लिज मलाई यो कुरै नगराउनु, अहिले क्रिया गर्ने विषयमा मसँग यो विषयमा गफै नगर्नु, जे जे भयो भयो त्यो अहिले त्यो पछिल्ला कुरा, तर क्रिया गर्ने कुरामा चाहिँ मसँग केही पनि गफ नगर्नु भनेर।
1: यस्तो अवस्थामा चाहिँ उहाँहरूको निर्णयलाई नै हामीले चाहिँ सही निर्णय हो भनेर चाहिँ अहिलेलाई चाहिँ त्यसमा परिवार साथी छरछिमेक कसैबाट पनि दबाब दिनु भएन
0: र किनभने उहाँले उहाँको तर्क पनि त ठिक छ नि त, अहिले क्रिया गर्न किन हतार गर्ने, यो त केही भइ पो हाल्छ कि,
1: धर्मले पनि भन्छ के अरे 12 वर्षसम्म कुर्नु भन्ने चले नियम होइन,
0: अहिले हतार नगरौँ किनभने मेरो मनले मानेको छैन, भनेपछि अरू त घटना परिघटनालाई बिस्तारै नर्मलाइज गर्न सिके, तर म्यामले नर्मलाइज गर्नु पनि भएको छैन र त्यो कुराले गर्दा केही अरू थप अगाडि बढ्नु पनि केही कर्मै नगरौँ भने परिवारले मलाई प्रेसर गर्न खोज्दै हुन्थ्यो कि कन्भिन्स गर्नु भनेर, अन्त मैले मेरो त कन्भिन्स गर्ने त्यसरी होइन कि, अहिले समस्यामा श्रीमती हुनुहुन्छ भने श्रीमतीको इमोसन जसरी रेगुलेट हुन्छ त्यसै गरी बिहेभ गर्नुपर्छ, होइन भने अहिले तपाईँको क्रिया कर्मले गर्दा बुहारीको थप असहज भयो भने कसको जिम्मा भनेपछि उहाँहरूले कन्भिन्स हुन्छ ठिक छ बुहारीले जे भन्नुहुन्छ त्यही भनेर, त्यो पनि त पिएफएको एउटा कन्सेप्ट हो।
1: भनेपछि मनोवैज्ञानिक प्राथमिक उपचार भनेको जसलाई आघात जन्ने अवस्था समस्या भोगिरहेको छ उहाँलाई पनि चाहियो, जसलाई चाहिँ त्यो समस्या भोगेका छैनन् तर उहाँको वातावरणमा उहाँसँगै हुनुहुन्छ होइन, उहाँहरूलाई पनि यो चाहिने स्थिति रह्यो
0: चाहियो, अर्को पनि जोडी म्याम बाहिर हुनुहुन्छ दुबईमा, उहाँले केही उहाँको कोही उहाँको न बटार कान कोही कहाँ केही पनि हुनुहुन्न, उहाँलाई त्यो भिडियो हेरेर निन्दामा असर परेर यति गाह्रो भएको थियो, उहाँलाई त पिएफए चाहियो, उहाँलाई किन चाहियो भने उहाँले चाहिँ त्यो ट्रमेटिक इभेन्टलाई त्यो देखेको कुरालाई लिएर आफ्नो असहजता पछि अब म के गरौं भन्दा अब अनलाइनमा हामीले यो गर्नु अहिलेलाई केही समय कुर्नु सहनु होइन भने चाहिँ तपाईँले नजिकको हस्पिटल गएर केही दिनको लागि चाहिँ निन्द्रा गयो भने सपोर्ट बेन्जु भयो भने लिनु किनभने तपाईँलाई निन्द्रा चाहिन्छ, त्यसरी लिङ्क गरियो भने म त लिङ्क गरिदिनु पर्ने छ कि छैन भनेर आवश्यकता एनालाइसिस गर्नु र त्यो लिङ्क गर्नु पऱ्यो भने गर्ने नगर्नु पऱ्यो भने नगरिदिनु पिएफए।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी आघात जन्ने अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका बारेमा चर्चा गरिरहेका छौं, विशेष गरेर त्यहाँ मनोपरामर्श दिनको लागि मनोवैज्ञानिक प्राथमिक उपचारका लागि त्यहीँ पुगेर त्यहाँको वस्तुस्थिति बुझेर आउनुभएका मनोवित बासु आचार्यसँग हामी कुराकानी गरिरहेका छौं। अब जस्तो बच्चाहरूको केस अघि यहाँले भन्नुभयो नि बाल बालिकाहरू फरक फरक हुन्छ, अझ 10 वर्षदेखि कमकालाई एउटा हिसाबले हेर्नु पर्यो, 10 देखि 18 सम्मलाई एउटा हिसाबले हेर्नुपर्छ हामीले यो बेला
0: 18 वर्षको हेर्दा हेर्नु, अब जस्तै 12, 10, 11, 18 वर्ष एडोलेसेन्स एजलाई नै ध्यान दिनु पर्यो, उनीहरूको इमोसन रेगुलेट गर्ने क्षमता कस्तो छ ध्यान दिनु पर्यो, झन् गाह्रो स्थिति हुन्छ त्यो एडोलेसेन्समा चाहिँ, त्यो बचपना त बच्चालाई त के हो केही पनि थाहा हुँदैन, 10 देखि 12 वर्ष त के हो चाहिँ थाहा हुन्छ नि त, फेरि अब ला भोलि के होला, त्यो बच्चालाई त त्यो तिनसम्मको कग्निसन डेभलप भइसकेको हुँदैन, उसलाई त झन् अझ सजिलोसँग केही न केही डिल गर्न सकिन्छ, झन् जब रेगुलेट गर्न क्षमता हराएको हर्मोन डिसब्यालेन्स भएको कारणले विशेष गरी टेस्टोस्टेरोनहरूको कारणले अथवा सबै यो ब्रेनले सबै सही गलत छुट्याइसकेको यो होइन यो हुन सक्छ सक्दैन भनेर छुट्याउने क्षमता भइसकेका एरोसेन्सहरूलाई झन् विशेष प्राथमिकता चाहिन्छ, उनीहरू त भोलि गएर कुनै भागमा त यस्तो अल्कोहलमा फस्ने सम्भावना हुन्छ, डिप्रेसनको सम्भावना हुन्छ, लोनलीनेस फिल गर्ने सम्भावना हुन्छ, भने त उमेर अनुसार प्रकृति अनुसार क्षमता अनुसार माहौल अनुसार त्यो एनालाइसिस गर्ने क्षमता भएका दक्ष व्यक्तिहरूले पिएफए गर्नुपर्ने भनिन्छ।
1: जस्तो बाल बालिकालाई दिँदाखेरि चाहिँ मनोसामाजिक परामर्श चाहिँ कस्तो खालको दिने, ती 10 वर्षभन्दा कमकालाई र 10 देखि 18 वर्षको
0: लागि, सारा बच्चाहरूलाई त अहिले जोगाउनु मात्रै भूमिका खेल्ने, उनीहरू जोगाउनु मुख्य भनेको मतलब डेली लाइफमा उसलाई इन्गेज गराउँदै उसलाई जोगाउँदै केही दुर्घटना नघट्नको लागि भूमिका खेल्दै बेला बेलामा उसलाई गरेको भएका यिनै यादहरू मम्मीहरूको खोजहरू हुन्छ नि उसको मनले खोज्छ नि त्यो अवस्थालाई चाहिँ थमथमाइदिने प्रकारका स्किलहरू डेभलप गरिदिनुपर्छ भने त्यो अलिकति यो जुन म्याच्युरिटी आइसकेका ग्रोथ र डेभलपमेन्ट राम्रोसँग भइसकेका ब्रेनहरू अथवा हड्डी मांसपेशीहरू विशेष गरी मोरल फ्याक्टर कग्निटिभ फ्याक्टर इमोसनल फ्याक्टरहरू होइन यी पर्सनालिटी फ्याक्टरहरूको लागि चाहिँ उनीहरूलाई बिस्तारै एक्सेप्टेन्स स्ट्राटेजीहरू लगाइदिनुपर्छ, स्वीकार्न सिकाइदिनुपर्छ, विशेष गरी टोलरेन्स स्किलहरू डेभलप गराइदिनुपर्छ, अनि अर्को कुरा त्यो कसरी हुन्छ आफूलाई अहिले प्रिजेन्टमा मात्रै सजिलो बनाउनु पर्ने स्किलहरू सपोर्ट गरिदिनुपर्छ भने अब त्योभन्दा माथिको उमेरहरूको लागि चाहिँ उनीहरूलाई चाहिने भनेको चाहिँ विशेष गरी एक्सेप्टेन्स, विशेष गरी अब अलिकति घटना पछि के हुन्छ सबै सम्हाल्न सक्ने स्किल. एकजना भाइ त यति तर्किनु भएको थियो अनि हामी पिएफए गयौँ, गइसकेपछि सक्यौँ त्यो त्यो सेसन एकछिन पछि सर ल अब मैले मेरो गुवामलाई थेक्छु भन्नुभएको थियो. एकजना म थेक्छु थेक्छु, त्यो चाहिँ नौकुण्डको एकजना तामाङ बस्तीको हुनुहुन्थ्यो. म थेक्छु नि सर, अब ओहो हो त नि साँच्ची मैले कस्तो म कति साह्रो इमोसनल भएको, थेक्छु म सबैलाई थेक्छु भनेर भन्नुभएको थियो. मतलब
1: तर मैले यही जोड्न खोजे जस्तो कतिपय अवस्थामा चाहिँ यो किशोर अवस्थामा म थेक्छु म गर्न सक्छु म स्वीकार्छु भनेर यी शब्दहरू बोलिरह हुन्छ तर उसको भित्री मनमा चाहिँ फेरि अर्कै हुन्छ. यो कतिको गाह्रो हुन्छ
0: प्लस मैले अहिले भने चाहिँ 25 प्लस भाइ हो तर किशोर अवस्थामा सक्छु भन्छ नसक्ने आधारहरू धेरै हुन्छ किनभने उसको उसको म्याचुरिटीले सक्दैन, उसको स्किल डेभलप भइसक्यो हुँदैन, उसले राम्रोसँग आफूलाई त चिन्न सकिरहेको हुँदैन, बिचरा उसले अरू व्यवहार के थिएको सक्छु भनेर त्यो सेल्फ कन्फिडेन्सहरू बढेर तर बिहेभियरली नसक्ने उदाहरणहरू भएर मिस्टेक भएका धेरै छन्, त्यहाँ पनि ध्यान दिनुपर्छ. त्यस कारण त अब हामी यस्तो एनजिओ आइएनजिओहरू यस्ता गभर्मेन्टले लगेका संस्थाहरू चाहिँ सकेसम्म अबको एक वर्ष दुई वर्ष त्यही स्थापित भइदिनुपर्छ. त्यही
1: भनेपछि यो पीएफए चाहिँ जस्तो हामीले खोजेका थियौँ नि पीएफए भने त 10 दिन 15 दिन 1 महिना दिएर फर्किने पो हो कि होइन रहेछ?
0: होइन, पीएफए दिइसकेपछि त अब त्यो त्यसपछि असेसमेन्ट हुन्छ, लेखाजोखा हुन्छ, विशेष गरी साइकोलोजिकल टेस्टिङहरू हुन्छ, हिस्ट्रीहरू लिनु भन्ने हुन्छ, होइन केस फर्मुलेसनहरू हुन्छ, त्यसपछि विभिन्न डिएसएम फाइभ आइसिडी टेनलाई एनालाइसिस गरेर इन्टरभ्यूहरू हुन्छ, त्यसपछि त्यो पीएफए दिएर सल्टेकोहरूको एक अर्को, पहिले पीएफए दिनु नपरेको अब फेरि पछि गएर समस्या भएको अर्को, पीएफए दिनु नपरेको थियो केही पनि प्रब्लम थिएन ठिक थियो तर पछि गएर त ल अचानक अर्को समस्या देखिदियो भन्नेहरूको लागि चाहिँ सेल्टर अथवा संस्था अथवा हस्पिटल अथवा विशेष ट्रिटमेन्ट प्लान चाहिँ अब केही समयको लागि त स्थापित हुनै पर्छ. नभए भने पीएफएले त ल ठिक छ एकछिन त फर्स्ट एड न हो, प्राथमिक उपचार न हो, उसको लागि चाहिँ अब लामो समयसम्म ट्रिटमेन्ट गर्नुपर्छ भने, लामोसम्म मेडिसिन चलाइनुपर्छ भने, लामोसम्म काउन्सिलिङमा बसिदिनुपर्छ भने, लामोसम्म अब प्रब्लम भएकाहरूलाई मात्रै प्रब्लम होइन नि त, अरू अरू समस्या भएकाहरू तर अहिले प्रब्लम नभएर भोलि प्रब्लम देखिनेहरूको चाहिँ मूल्याङ्कन गरिनु पर्दैन र पर्छ नि. अन्त पीएफएले सपोर्ट गरिदिइसकेकाहरूलाई फेरि त्यो पीएफए त फर्स्ट फेज अरू थप सपोर्टहरू चाहिने सम्भावना बढी हुन्छ नि. त्यस कारण त प्रत्यक्ष निगरानीमा सपोर्टमा त्यही भएर प्रत्येक गाउँपालिकामा एउटा सक्यो भने दुईटा अथवा सेल्टरमा अनिवार्य रूपमा संस्था बस्नै पर्छ. होइन भने चाहिँ के हुन्छ भने अधुरो भइदिन्छ, अधुरो सपोर्ट त त्यो एकछिनको लागि मात्रै हुन्छ.
1: भनेपछि यो प्राथमिक उपचार जस्तो शरीरमा कुनै घाउ चोटपटक लाग्यो भने तत्काललाई केही समय उपचार गर्यो, एकछिनलाई उपचार गर्यो, एक दिनलाई उपचार गर्यो, सकियो है. तर मनको उपचार त धेरै लामो समयसम्म जानुपर्ने रहेछ सर.
0: अनि तर शरीरको हकमा पनि लामो र ठूलो घाउ चोट लागेको छ भने फर्स्ट एड त गरियो तर त्यसलाई सधैँ अरू थप्पो चाहिन्छ कि अझै? त्यस्तै गरी मनको घाउ पनि शरीरको भन्दा झन् पीडादायी हुन्छ. कतिखेर मेरो थट कुन आइदिन्छ के थाहा, कतिखेर मलाई पछुतो हुन्छ, कति मलाई रिस उठ्या छ, एकजना यति रिस उठ्या छ उहाँलाई चाहिँ त्यो रिस कसैलाई उठाएको छैन, त्यो बिचरा त्यो ट्रमामा परेपछि कोही हुन्छ पछुताउने, कोही हुने दुखी हुने, कोही मेनिक भएको पनि छन्, उन्माद बढेर पुरै त्यो अलिकति अलिक मेनिकेसन गरेर क्या पुरै यो त भगवान्ले आए यो त के भन्छ यो त भगवान्को खेल हो भन्दै हाँस्दै उठ्नु भएको छ जब उहाँको क्षति भइरहेको छ. कुन चाहिँ सिम्टमहरू आएका छन्, सबै डिप्रेस हुँदैनन्, सबै के भन्छ एन्सियस हुँदैनन्, सबै गिल्ट फिल गर्दैनन्, सबै सेल्फ ब्लेम गर्दैनन्, के हुन्छ के हुन्छ?
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका बारेमा कुराकानी गरिरहेका छौ. वरिष्ठ मनोविद बासु आचार्यसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: कृषि मन्त्र नागसँग
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्. थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा. बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: সুবিধা ঘোরা কষ্ট বিচার উজালো রেডিও নেটওয়ার্ক।
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले आघात जन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार र त्यसपछिको मनोपरामर्श सेवाका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ वरिष्ठ मनोविद बासु आचार्य। म फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा। अब भने हामी अलिकति त्यहाँको जुन समस्या छ त्यो समस्यालाई चाहिँ निराकरण गर्नको लागि के गर्न सक्छौ भन्ने बारे चर्चा गर्छौ। विशेष गरेर हामीले यो अघि यहाँले भन्नुभयो मनोवैज्ञानिक प्राथमिक उपचार नै सबैभन्दा महत्वपूर्ण हो तर यो लामो समयसम्म चाहिँ दिन जरूरी छ भन्नुभयो। सबैभन्दा पहिला चाहिँ व्यक्ति भने चाहिँ यहाँनिर जस्तो मनोवैज्ञानिक प्राथमिक उपचार दिँदा पनि तह र उसमा देखिने लक्षणको आधारमा चाहिँ फरक फरक रूपमा हामीले चाहिँ उसलाई सम्बोधन गर्नुपर्ने हुन्छ। जस्तो कस्ता खालका लक्षण देखिँदा चाहिँ उसलाई छोड्नै मिल्दैन त्यो सामान्य चाहिँ हुँदै होइन।
2: सही कुरो म्याम, यो अघिल्लो जोडिहाले हजुरले मनोवैज्ञानिक प्राथमिक उपचार दिँदा कल्चर अनुसार पनि हेर्नुपर्छ। म चार नम्बरमा गएँ नौकुण्डाको, त्यहाँ तामाङ कल्चरको हुनुहुन्थ्यो, उहाँले भन्नुभयो हामीलाई वान टू वान नगर्नु न, हामी टिम ग्रुपमै बसौँ न एकचोटि तपाईँको कुरा सुनौ भन्नु उहाँले भन्नुभयो। अनि ग्रुपमा बसेपछि मैले साइको एजुकेट गरेँ, फेरि त्यहाँ पिएफए हुँदैन साइको एजुकेट यो हुनसक्छ भनेपछि उहाँले के भन्नु भने हाम्रो क्षति दर्दनाक भएको छ, त्यो क्षति कसले बेहोर लाएर त्यो छुट्टै कुरो, तर हामी चाहिँ मानसिक रूपमा चाहिँ हामी चाहिँ अब चाहिँ सक्षम हुनुपर्ने रहेछ र हुन्छौँ भनेर हामी सर तपाईँलाई ल कमिटमेन्ट गरेर गयौँ, तर तपाईँ सक्नुहुन्छ भने वडाकारले अलिक टाढा छ केही समयको लागि हामीलाई नजिक ल्याइदिनु भूमिका खेल्नुहुन्छ भने मन्त्रालयमा त्यति झकझकाइदिनु उहाँको जिम्मा चाहिँ हामी उनीहरू लिन्छौँ भनेर कल्चरल हेर्नु कति राम्रो
1: समुदायले नै अपनत्व पनि लियो
2: लिनुभयो। अनि अर्को कुरा हामी ल अब यो साँच्चीकै अवेर छौँ हुन्छौँ हुनेछौँ र यो कुरामा तपाईँ ढुक्क भनेर पठाइदिनु भयो कल्चरका कारणले अब भोलि के होला जे भने उहाँले त्यति त त्यो टिमले त्यो भनेर गयो नि। अनि अर्को कुरा के मैले बुझाउनु खोजेँ भने हरेक एङ्गलबाट हेर्नुपर्छ, कल्चरल एङ्गलबाट हेर्नुपर्छ, उमेरको एङ्गलबाट हेर्नुपर्छ, क्षतिको एङ्गलबाट हेर्नुपर्छ, मेन्टल कन्डिसनको एङ्गल हेर्नुपर्छ, पास्ट एक्सपिरियन्सको एङ्गलबाट हेरिनुपर्छ। अनि अर्को कुरा भने माइन्ड सेटको एङ्गलबाट हेरिनुपर्छ। केही डोमेनहरू छन् यी पाँच सातवटा एङ्गलबाट हेरिसकेपछि उसले राम्रोसँग पिएफए पाउने र पिएफए पाएको पनि एकदमै व्यवस्थित तरिकाले अरू थप पछिल्लो इन्टरभेन्सनहरू हुने नहुने भन्ने निर्धारण गर्न मिल्छ।
1: कस्ता खालका लक्षणहरूलाई चाहिँ हामीले सामान्य मान्नु भएन, उहाँलाई चाहिँ अझ थप मनोवैज्ञानिक प्राथमिक उपचार मात्र होइन उहाँलाई चाहिँ मनोचिकित्सक वा मनोविदले नै उहाँलाई उपचार गर्नुपर्ने गरी लक्षण चाहिँ के हुन्?
2: अब कुन लक्षण भनिन्छ? एक्युट स्ट्रेस डिसअर्डरको लक्षण हो भने नाइटमेयरहरू बढी हुन्छ, सपनामा झझङ्काहरू आइदिने, तिनी ट्रमेटिक घटनाहरू एकदमै त्यो फ्ल्यासब्याकहरू आइदिने, त्यही एक गफरेर झलङ झलङ त्यो हुन्छ नि त्यो फेस गरेको आफू त्यहाँ फेस गरेको त्यो त्यो त्यो त्यो बाढीको त्यो छाल मान्छे कराएका चिच्याहाटका यस्तो असहज भएका वेद्रावतीमा टाउको गर्न लाग्नुभएको छ उहाँ टाप पारेको छ कतिजना त्यसपछि उहाँ त एकछिन बेहोस हुनुभएको छ होइन याद गर्नु त्यो कति दर्दनाक उहाँको लागि भने मतलब एक्युट स्ट्रेसले डिस्टर्ब गरिरहेको छ कि मुडले पो डिस्टर्ब गरिरहेको छ कि मुड एक वर्थलेसनेस बिकामे हेल्पलेसनेस असहाय महसुस भएको होपलेसनेस यी लक्षणहरू छन् कि अथवा डरको लक्षणहरू छन् कि एङ्जाइटीको लक्षण ला के होला अब के होला सक्दिनँ कि होइन मलाई अब अगाडि बढ्न गाह्रो पर्छ कि कसरी थिए यत्रो आपद परिसकेको छ कसरी सल्टाउने यो सबै असहजता छवटा घर रहेछन् सरको घरको खेलो गर्नु हुँदो रहेछ घर पनि छैन उहाँको परिवार पनि छैन याद गर्नु
1: सबै घुमेको
2: याद गर्नु त अनि उहाँको हकमा त कस्ता कस्ता सिम्टमहरू आउँछन् होला अथवा नआउला एकदम
1: भनेको त्यस्तो व्यक्ति उहाँ जस्तो व्यक्तिलाई चाहिँ एक्लै छोड्न मिल्छ
2: एक्लै छोड्न मिलेन टिममा राख्नु पर्यो एक्लै छोडे पनि उसको परिवारको केही सदस्यले उसलाई केही न केही समय सपोर्टमा गरिदिनु पर्यो कतिखेर के थाल्ला म पनि चाहिँदैन यो धरतीमा मेरो सबै त सिद्धे मेरो परिवारै छैन म त किन बाँच्नु म सक्दिनँ होला अब यो जिन्दगी जिउँ मेरो त्यो जिन्दगी आउँदैन होला म अब काम गर्नु म कस्तो बच्चा के खेल्छ नि दिनभरि रातभरि अझ बेलुका
1: त्यो
2: के गरौँ कस्तो गरौँ त्यो होला त्यो होला त्यो यति सेल्फ टक हुन्छ क्या म्याम यति आइदिन्छ आइसकेपछि त्यसकारण उसलाई सकेसम्म नछोड्ने, सकेसम्म प्रत्यक्ष निगरानीमा उसलाई मूल्याङ्कन गरिराख्ने, सकेसम्म परिवार र आफन्तहरूको निगरानीमा राखिदिने, अझै निजन्दा क्याम्पमै राखिदिन प्लान गर्नुपर्छ र बिस्तारै साइकोलोजिस्टको असेसमेन्टपछि मात्रै साइकोलोजिस्टले दिएको होइन फिडब्याकको आधारमा साइकोलोजिस्टले दिएका प्लानहरूको आधारमा मात्रै हिँडाइदियो भने पछि गएर क्षति कम हुन सक्ने सम्भावना हुन्छ।
1: अघि यहाँले भन्नुभयो नि फरक व्यक्तिको फरक खालको उसको नेचर उसको प्रकृति अनुसार चाहिँ उसले फरक फरक रूपमा चाहिँ उसले स्वीकार्न सक्छ होइन। जस्तो व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
2: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन। एउटा हामी पीएफएको लागि गयौं अनि उहाँले के भन्नुभयो नि प्लिज मलाई यो विषयमा गफै गर्नु छैन भनेर भन्नुभयो। त्यसपछि हामी उहाँलाई स्टपै गर्यौं, किन भन्दा उहाँलाई उहाँलाई सुझाव दिन पाइँदैन,
1: अवस्थामा सुझाव दिनै पाइँदैन
2: सुन्नियो, धेरै सुन्नियो नि। आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने र आवश्यकता छ कि छैन महसुस गरे छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ। अब्जर्भको लागि ती टिम एकजना राख्ने, त्यो संस्थाहरूले राखेका छन् अब्जर्भेसनको लागि बेला बेलामा गएर मूल्याङ्कन गर्ने होइन, त्यो फिडब्याकहरू लिने बेला बेलामा असेसमेन्टहरू गर्ने राखेको हुन्छ, राख्नै पर्छ। अनि अहिले गर्ने महत्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने। मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ अरू मलाई केही चाहिँदैन भन्नुभयो। एकजना सरले भन्नुभयो सायद नगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई ट्रमै लागेन भन्नु। चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा आमाको डेथ, बुवा या आमा मध्ये एकजनाको डेथ फेस गर्नुभएछ र चौथो फेस गर्नुभएछ। चारवटा फेस गर्दा मलाई त अब जिन्दगी त यो त केही प्रब्लमै लागेन सर, यस्तो बडो उकेर है बरु मलाई के चाहिँ हेल्प गर्नु तपाईँले भने बरु म यहाँ कसलाई कसरी सल्लाह मिलाउँ, क्याम्प माथिको त्यो माझ गाउँ भन्ने क्याम्पमा उत्तर गएको माझ गाउँ भन्ने क्याम्पको कुरा हो, कहाँ कहाँलाई के हेल्प गर्नु मलाई हेल्प गर्ने तरिका सिकाइदिनु सर भन्नु भन्नु
1: कस्तो राम्रो
2: प्लिज सर मलाई हेल्प गर्नु पाउनु मन छ, किन अब म त पचाइसकेँ, अब त मलाई यो भन्दा डर लाग्दा आएन म पचाउँछु, किनभने अब यस्तै त रहेछ सबै कुरो के अब पिर गर्दा हामी यत्रो फेस गरी भन्ने त्यही क्याम्पमा मेरो बच्चा हुर्काउने केही बाहेक मलाई अरू केही विषयमा गफै गर्नु छैन, मलाई त्यो विषयमा मतलब छैन, मतलब गफै गर्नु त्यही क्याम्पमा प्लिज मलाई केही न केही हेल्प गर्ने केही स्किलहरू सिकाइदिनु सर, तपाईँहरू यो विषयमा जान्नुहुन्छ भने मतलब कसलाई के चाहिन्छ भनेर एनालाइसिस गरिदिने,
1: भनेपछि हेर्ने उसको आवश्यकता के पहिचान गर्ने र त्यो अनुसार चाहिँ के सहयोग गर्न सकिन्छ त्यसमा चाहिँ भूमिका मात्र खेल्न सक्छ।
2: अनि बिस्तारै गइसकेपछि अरू आवश्यकता छ छैन महसुस गरिदिने, कस्तो हुन्छ भने प्रत्येकलाई फरक फरक उसको पीड़ा छन् क्या उहाँहरूले क्या उसको भोगाई लिभ्ड एक्सपिरियन्स भन्छ क्या उसको भोगाई उसका त्यो दिनका दर्दनाक घटना त्यसपछि आएका उसका तर्क वितर्क त्यसपछि भेग्नु पर्ने व्यवहारिक समस्याहरू त्यसपछि भएका अस्वस्थ घाटा नाफाका विषयहरू सबै उसले दिमागले मूल्याङ्कन गरे हुन्छ, यहाँ यति गाह्रो गरी मूल्याङ्कन गरे हुन्छ। त्यो मूल्याङ्कनको अगाडि कसरी चाहिँ साइकोलोजिकल असेसमेन्ट गर्न सकिन्छ, कसरी चाहिँ उसलाई केही न केही सपोर्ट गर्न सकिन्छ भनेर मूल्याङ्कन गरेर मात्रै उसलाई के दिने के नदिने, के बुझ्ने के नबुझ्ने, कहाँ जोड्ने कहाँ नजोड्ने, कसरी जोड्ने कसरी नजोड्ने निर्धारण गर्छ।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journalism to the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journalism to the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: सबै संस्थाहरूलाई राखेर एउटा मिटिङ राखिन्छ, मिटिङ राखिसकेपछि त्यहाँनिरको एउटा एउटा थिम निक्लिन्छ र अनि कुन सेल्टर कसले हेर्ने भन्ने हुन्छ र कसले कति भूमिका खेल्ने भन्ने हुन्छ र त्यो अनुसारको इन्टरभेन्सनहरू त्यो अनुसारको पिएफहरू त्यो अनुसारको सपोर्टहरू गर्ने भन्ने त्यो यता बेत्रावतन भनेको यो उत्तर गायनी भएको छ, यता तल रसुवाको अर्को क्याम्पमा नि भएको छ, यता तल्लो नुवाकोटमा नि भएको छ र त्यो हुनुपर्छ अनि पछि गएर ओडाले अथवा गाउँपालिकाको मातहतमा विशेष गरी बाल कग्न कान्ति हस्पिटल मानसिक अस्पताल लगनखेलको विद्वानहरू विद्हरू विशेष मनोविद र साइकेट्रिस्टहरू अनि टिचिङको यता केयुको पनि जानुभएको छ हाम्रो टियुमा पनि पुग्नुभएको छ
1: भनेको सबैजना चाहिँ पुग्नु भएको छ. अब 20 दिन लगभग भइसकेको छ होइन 20 दिनमा आफ्नो आफ्नो हिसाबले जानुभयो त्यहाँ मिटिङ पनि भयो संयुक्त रूपमा छलफल पनि भयो होला. अब अघि यहाँले भन्नुभयो कम्तीमा पनि 1 वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिरहेको
2: 2-4 दिन 5 दिन 10 दिन 1 महिनासम्मको हुन्छ. त्यसपछि चाहिँ अर्को स्टेज अर्को फेज सुरु हुन्छ त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ. पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो एकदम टच गर्ने र लिङ्क गरिदिने टच गर्ने लिङ्क गरिदिने सुन्ने टच सुन्ने अनि लिङ्क गरिदिने. त्यसपछि अब आवश्यकता के छ त हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ अनि त्यो चाहिँ असेसमेन्ट गरिदिने
1: मनोपरामर्श चाहिँ कम्ती नै 1 वर्ष चाहिँ दिनु पर्यो
2: दिनै पर्छ. यदिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ सशस्त्र प्रहरीले नै सिक्नुपर्छ ट्रेनिङ जनपथले नै सिक्नुपर्छ अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ अब त किनभने अब त ट्रमा कतिखेर कहाँबाट आउने त थाहा नै भएन हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो भन्दा यो पीएफए सबै क्षेत्रकाले सिक्नुपर्छ टिचर्सले विद्यार्थीले सबैले सिक्नुपर्छ र यो यो सिक्नु किन पर्छ भने यो जतिखेरै पीएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि त्यही वडाका विद्यार्थीहरू जान सक्थे त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे त्यही वडाका अन्य होइन कर्मचारीहरू त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे त्यसरी सिक्नुपर्छ उहाँहरूले र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुने छ.
1: हजुर अब विशेष गरेर त्यो ठाउँमा जहाँ चाहिँ अहिले यो पीड़ा बढ़ी खेपिरहेको छ त्यो ठाउँकोले बेहोरिरहेको क्षति त अत्यधिक नै छँदैछ. अघि यहाँले भन्नुभयो नि जसले हेरे त्यो पटक पटक हेरेर उहाँलाई पनि चाहिँ ट्रमा आघातजन्य अवस्था भएको छ होइन उहाँहरूले चाहिँ के गर्ने खासमा चाहिँ यो आघातजन्य अवस्थाबाट भनौँ न मुक्त हुनको लागि चाहिँ के गर्ने.
2: अब मुख्य मिस्टेक त हामीले गर्यौं किनभने त्यो दर्दनाक घटनाहरू धेरै हेर्नु जरुरी छैन कसैले पनि त्यो हेर्नु होइन त्यो झन् भिडियो त्यो त्यो कुकुन भाइरल भएको भिडियोहरू त्यो आएर आकाशै छुपाउँला जस्तो गरेको त्यो छ नि त्यो त्यो छाल त्यो मान्छेहरूको त्यो असहजता त्यो हेर्ने होइन. अहिले त कस्तो हुन्छ भने अहिले खुसी भएर हेरिन्छ पछि गाह्रो पर्न सक्छ कसैलाई अहिले गाह्रो भएर हेर्छ अहिले हेर्दैन गाह्रो भएको पछि यसलाई नर्मलाइज गर्न सक्छ कतिले चाहिँ के बुझ्ने भने यो धेरै हेर्न कम गर्ने कि त्यो ट्रमेटिक कुरा हो यो
1: हेर्नु
2: पर्दैन जरुरी छैन त्यो हामीलाई धेरै इन्फर्मेसन चाहिँदैन थाहा छ त गाह्रो भएको छ भनेर र अर्को कुरा त्यो भइसकेपछि चाहिँ अब उसलाई कस्ता सिम्टम राख्छ एनालाइसिस गर्ने कसैलाई त्यही सपनामा आइदिएर हैरान भएको हुन्छ सपनामा धेरै आइदिनु हुन्छ त्यही घटना त्यही कुरो त्यही त्यो तबाह कसैलाई चाहिँ कस्तो गाह्रो जिन्दगी त अर्कै रहेछ भ्यू नै चेन्ज हुन्छ मान्छेले.
1: हजुर यो नकारात्मक जुन विचारहरू आइरहन्छ नि व्यक्तिलाई हेरेर होस् अथवा त्यहाँ बिहोरेर होइन उहाँहरूले चाहिँ के गर्नुपर्छ उहाँहरूलाई चाहिँ यहाँले अब सबै ठाउँमा सायद यो मनोपरामर्शकर्ताहरू पुगेको पनि छैन यही रेडियो मार्फत सुनि पनि रहनु भएको होला उहाँहरूलाई सुझाव दिँदा के दिनुहुन्छ.
2: मुख्य कुरा हेर्न छोड्ने दोस्रो कुरा एक्सेप्ट गर्ने स्वीकार्ने कि यो अभिघातजन्य अवस्था यो ट्रमेटिक इभेन्ट चाहिँ कहिल्यै नसोचेको भए पनि हाम्रो जिन्दगीमा घट्यो मैले स्वीकार्नुपर्छ भने र त्यसरी हामीले सहनुपर्छ भनेर सिक्ने यो सहनुपर्छ र अर्को कुरा यो अभिघातजन्य अवस्था भएको हो भन्ने कि नहोस् पनि नभन्ने भइसकेको छ नि त नहोस् भन्न पाएन अब नहोस् छुट्टै कुरो तर भइसकेको छ र अर्को महत्वपूर्ण कसै जे जे त्यहाँ गाह्रो भएको छ जे जे असहज भएको छ त्यसलाई पनि आफूले चाहिँ ठिक छ नि त विचार सहे भोगे घटना परिघटना घट्यो यो कुरा मैले मान्छु र यो कुरालाई लिएर कुनै अर्थ लाउँदिन भन्न सिक्ने के अर्थ लाएर नबस्ने ला कति गाह्रो पनि नभन्ने किनभने गाह्रो छ त्यो कति गाह्रोले मलाई गाह्रो हुन्छ क्या गाह्रो त छ त हो तर त्यो कति गाह्रो ला कसरी भोग्यो होला त्यो हिँड्ने बेलामा कसरी हिँड्यो होला दौडिँदा त्यो पानी कसरी हिँड्ने होला कति छट हो त्यस्तो मसँग म्यासेज आएका छन्
1: भनेको विगतलाई चाहिँ अब पटक पटक
2: नसम्झिने सम्झे पनि स्वीकारेर सम्झिने म्यासेज कस्तो आएको छ सर त्यो त्यो घटनाहरू त्यसले कसरी भोग्यो होला भन्नु मलाई गाह्रो भयो सर भन्नु त्यो कसरी उसको मृत्युवरण गर्ने बेलामा उसले कस्तो कस्तो भयो होला त्यसलाई भन्ने कुराको कारणले मलाई असहज भइसक्यो म कसरी थिएँ म कति गाह्रो
1: जसले साँच्चीकै बेहोर्या छ नि त्यो भागेको आफै त्यहाँबाट बचेर आएको ती व्यक्तिलाई चाहिँ के सुझाव दिनुहुन्छ.
2: यो पीड़ा हुन्छ अब केही समय है हेर्नु त त्यो पेट्रोल मिसेको पानी फिल्टर गरेर कपडा फिल्टर गरेर पिएर बसी भन्ने कुरालाई कति पीड़ा भएर होला अहिले रेस्क्यू गरेर निकालियो नि अथवा त्यो दस दिनसम्म त्यो सुरुमा छिर्नेहरूलाई कति गाह्रो भएको होला भनै ल ठिकै छ मुहारमा उज्यालो बाँचे भन्ने उज्यालो भयो भित्र त्यो दस दिने पीड़ा त कति भएको होला त्यहाँदेखि समयसँग बिस्तार हट्दै जान्छ भन्नु पहिला समयसँगै जे जे पीड़ा भएको छ हट्दै जान्छ गाह्रो हुँदै थियो बिस्तार घट्दै जान्छ त्यो आफन्त बितेका आफ्नै गम्भीर चोट लगाएर आफू अहिले हस्पिटलमा हुनुहुन्छ कति आफ्नै प्यारो छोरा या छोरी बितेका आमा बुवा बितेकाहरूले चाहिँ यो मेरो जिन्दगीमा नघट्नुपर्ने घटना घट्यो मैले यसलाई स्वीकार्नुपर्छ र यो स्वीकार्दै गर्दा मनले मान्दैन फेरि स्वीकार त पहिले मनले मान्दैन यो मनले नमान्ने बिस्तार समयसँगै मान्दै जान्छ र सक्दै सकिन भने चाहिँ काउन्सिलिङमा अनिवार्य बस्नुपर्छ भन्न चाहन्छु र अति गाह्रो भने चाहिँ छिटोभन्दा छिटो हस्पिटलको विज्ञलाई अथवा विद्वानलाई चाहिँ प्लिज मलाई गाह्रो भएको छ र के गाह्रो भएको छ आफ्नो पत्ता लगाइदिनु मलाई चाहिँ जसरी पनि सपोर्ट चाहियो भनेर सपोर्टको लागि हेल्प गर्न माग्न ट्राई गर्नुपर्छ
1: जस्तो कोहीलाई चाहिँ एकदमै अब गाह्रो भइरहेको हुन सक्छ होइन यहाँले भने जस्तो त्यो गाह्रो भएको अवस्थामा कहाँ सम्पर्क गर्ने के गर्ने भन्ने सुझाव के दिनुहुन्छ
2: मुख्य क्याम्पमै हुनुहुन्छ धेरैजना अहिले क्याम्पमै हुनुहुन्छ क्याम्पमै हुनुहुन्छ साइकल